सुप्रभात आदरणीय श्रोतागण, एफएम 103.5 मेगाहर्जमा यो हो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण समय। यस बेला बिहानको ठिक 6:25 भयो श्रोता, अनि आज हो विक्रम सम्वत 2083 सालको असोज 15 गते, सक सम्वत 1948 अश्विन 9 गते, साथै 2026 सालको अक्टोबर महिनाको 1 तारिक बिहिबार। साथी श्रोताहरूले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 103.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। त सर्वप्रथम आकाशवाणी खरसाङलाई सुनेर बसिरहनुभएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई उद्घोषिका म चित्रको न्यानो स्वागत अभिवादन।

जुन समयमा जुन काम गर्नको लागि प्रतिज्ञा गरिएको हुन्छ श्रोता, ठिक त्यही समयभित्र उक्त कामलाई गर्ने गरौँ, नत्र अरूलाई तपाईँ हामीप्रतिको विश्वास हराएर जानेछ। नमस्कार आदरणीय श्रोता, यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङको बिहानीको प्रस्तुति कार्यक्रम अर्चनामा।

0: पूजा।
1: श्रोता, आजको अर्चना कार्यक्रममा हामी प्रस्तुत गर्न लागिरहेका छौँ मिलेर बाँच्ने कला विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्न हेतु आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ बजार निवासी रमेश प्रसादज्यू। त आउनुहोस्, अब सुनौ उहाँको प्रश्न।

मिलेर बाँच्ने कला एक आध्यात्मिक चिन्तन। मानव जीवन सृष्टिको सबैभन्दा सुन्दर र जटिल रचना हो। मानिस स्वभावले एक सामाजिक प्राणी हो। समाजको निर्माण नै व्यक्ति व्यक्ति बीचको आपसी सम्बन्ध, सहयोग र सहकार्यबाट भएको छ। आजको आधुनिक युगमा विज्ञान र प्रविधिले संसारलाई सानो गाउँमा परिणत गरिएको छ। तर विडम्बना के छ भने मानिसहरू भौतिक रूपमा नजिक भए पनि मानसिक र आध्यात्मिक रूपमा एक अर्काबाट टाढिँदै गएका छन्। यस्तो अवस्थामा मिलेर बाँच्ने कलाको महत्त्व झन् बढेर गएको छ। मिलेर बाँच्नु भनेको केवल एउटै भूगोलमा वा एउटै छानामुनि बस्नु मात्र होइन, बल्कि एक अर्काको अस्तित्वलाई स्वीकार गर्दै, आदर गर्दै र आत्मिक रूपमा जोडिएर जीवन जिउनु हो। यस कलालाई गहराईबाट बुझ्नका लागि आध्यात्मिक चिन्तनको आवश्यकता पर्दछ। आध्यात्मिक चिन्तनले मानिसलाई बाहिरी भिन्नताहरूभन्दा माथि उठेर भित्री एकात्मताको दर्शन गर्ने दृष्टि प्रदान गर्दछ। मिलेर बाँच्नुको सामाजिक र व्यावहारिक पक्ष। व्यावहारिक रूपमा हेर्दा मानिस एक्लै बाँच्न सक्दैन। जन्मदेखि मृत्युसम्मका हरेक चरणमा मानिसलाई अरूको साथ र सहयोग चाहिन्छ। हाम्रो गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताहरू समाजकै माध्यमबाट पूरा हुँदछ। मिलेर बस्दा सुख बाँडिन्छ र दुःख घट्दछ। जब समाजमा आपसी मेलमिलाप र भाइचारा हुन्छ, तब त्यहाँ शान्ति र प्रगतिको वातावरण सृजना हुन्छ। तर केवल सामाजिक नियम वा कानुनी बन्धनले मात्र मानिसलाई भित्रदेखि जोड्न सकिँदैन। स्वार्थ र अहंकारका कारण व्यावहारिक सम्बन्धहरूमा जुनसुकै बेला पनि फाटो आउन सक्छ। त्यसैले मिलेर बाँच्ने कलालाई अस्थायी र सुमधुर बनाउन यसलाई आध्यात्मिक धरातलमा उभ्याउन जरुरी छ।

आध्यात्म भनेको कुनै धर्म वा सम्प्रदाय विशेषमा मात्र सीमित संकुचित विचार होइन। आध्यात्मको वास्तविक अर्थ हो आफ्नो वास्तविक रूपलाई चिन्नु र सबै जीवहरूमा त्यही एउटै चेतनाको अंश देख्नु हो। पूर्वीय दर्शनले वसुधैव कुटुम्बकम अर्थात् यो सम्पूर्ण पृथ्वी नै मेरो परिवार हो भन्ने उद्देश्य गरेको छ। जब हामी आध्यात्मिक चिन्तनमा डुब्छौँ तब हामी बुझ्छौँ कि हामी सबै एउटै परमात्माका सन्तान हौँ वा एउटै ब्रह्माण्डीय ऊर्जाका विभिन्न रूपहरू हौँ। ऋग्वेदमा भनिएको छ, सङ्गश्च हव सवदहतस यो मनासि जागताम अर्थात् हामी सँगसँगै हिँडौँ, सँगसँगै बोलौँ र विचारहरू एक हौन। यो विचार नै मिलेर बाँच्ने कलाको मूल मन्त्र हो। आध्यात्मिक दृष्टिले हेर्दा कोही पनि पराई वा शत्रु हुँदैन। आत्मवत सर्वभूतेषुको भावना जागृत भएपछि मानिसले अरूलाई पुर्याउने चोट, अरूलाई गर्ने अवहेलना, अरूलाई गर्ने द्वेष, राग, ईर्षा आफूलाई नै पुगेको अनुभव गर्दछ। यो भावना बोध भएपछि समाजमा घृणा, द्वेष, हिंसा, ईर्षा, अवहेलनाको अन्त हुन्छ र प्रेमको सञ्चार हुन्छ। मिलेर बाँच्ने कलाको बाधाहरू वर्तमान संसारमा मिलेर बाँच्ने कलामा सबैभन्दा ठूलो बाधा मानिसको अहंकार र आध्यात्मिक भौतिकवादी स्वार्थ बनेको छ। म र मेरो भन्ने संकुचित सोचले मानिसलाई अरूभन्दा श्रेष्ठ देखाउने होडबाजीमा ढकेलेको छ। आध्यात्मिक अज्ञानताको कारण मानिसले आफूलाई समाज र प्रकृतिभन्दा अलग सम्झिन्छ। यही पृथकताको भावले गर्दा मानिसमा लोभ, क्रोध र ईर्ष्या जस्ता विकारहरू उत्पन्न हुन्छन्। जब मानिस केवल आफ्नै हित मात्र सोच्न थाल्छ तब उसले अरूको अधिकारको हनन हुन थाल्छ, जसले गर्दा समाजमा अशान्ति, कलह र असामाजिकता फैलिन्छ। आध्यात्मिक चिन्तनले मानिसलाई यी आन्तरिक शत्रुहरू काम, क्रोध, लोभ, मोह, मद इत्यादिबाट मुक्ति पाउन सिकाउँछ र अहंकारलाई हटाएर विनम्रताको विकास गराउँदछ।

आजको अर्चना कार्यक्रममा हजुरहरूले सुनिरहनु भएको छ मिलेर बाँच्ने कला विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ रमेश प्रसादज्यूले।

मिलेर बाँच्ने कलाका तीनवटा मुख्य खम्बाहरू छन्, प्रेम, करुणा अनि क्षमा। आध्यात्मले सिकाउँछ कि प्रेम नै जीवनको सबैभन्दा ठूलो शक्ति हो। आध्यात्मिक प्रेम निस्वार्थ र असीमित हुन्छ। करुणाले हामीलाई अरूको दुःख बुझ्न र त्यसलाई कम गर्ने प्रेरणा दिन्छ। संसारमा कोही पनि पूर्ण हुँदैनन्, सबैबाट कहिले न कहिले गल्तीहरू हुने गर्दछ। त्यसैले मिलेर बस्नका लागि क्षमाको ठूलो भूमिका हुन्छ। आध्यात्मिक चिन्तनले हामीलाई तितो अस्तित्वलाई भुलेर अरूलाई र आफूलाई पनि क्षमा गर्न सिकाउँदछ। क्षमा बिना कुनै पनि सम्बन्ध दिगो हुन सक्दैन र समाजमा सद्भाव कायम रहन सक्दैन। प्रकृति र मानव बीचको सन्तुलन। आध्यात्मिक चिन्तनले मानव मानव बीचको सम्बन्धलाई मात्र होइन, मानव र प्रकृति बीचको सम्बन्धलाई पनि समेट्दछ। मिलेर बाँच्ने कलाको अर्थ प्रकृतिसँग तादम्यता मिलाएर जिउनु पनि हो। नदी, पहाड, रुख बिरुवा, पशु पक्षी, यी सबै ब्रह्माण्डका अभिन्न अङ्गहरू हुन्। पूर्वीय संस्कृतिमा प्रकृतिलाई ईश्वरको रूप मानेर पूजा गरिन्छ। जब हामी प्रकृतिलाई उपयोग वस्तु मात्र ठान्छौँ, तब पर्यावरण विनाश हुन्छ र यसको प्रभाव अन्ततः मानव जातिमाथि नै पर्दछ। आध्यात्मिक दृष्टिकोणले हामीलाई प्रकृतिप्रति कृतज्ञ हुनु र यसको संरक्षण गर्ने सह अस्तित्वमा बाँच्न सिकाउँदछ। र समग्रमा भन्नुपर्दा मिलेर बाँच्ने कला कुनै बाहिरी प्रविधि या बाहिरी ज्ञान मात्र होइन, यो त भित्री रूपान्तरणको प्रक्रिया हो। जबसम्म मानिसको भित्री चेतनामा परिवर्तन आउँदैन, तबसम्म बाहिरी रूपमा शान्ति र एकता सम्भव छैन। आध्यात्मिक चिन्तनले मानिसको मनलाई विशाल बनाउँदछ र सङ्कुचित घेराहरू तोड्न सहायता गर्दछ। यसले हामीलाई सिकाउँदछ कि हाम्रो खुसी अरूको खुसीसँग र हाम्रो अस्तित्व अरूको अस्तित्वसँग जोडिएको छ। विविधतामा एकता नै यस सृष्टिको नियम हो र यो नियमलाई आत्मसात गर्नु नै आध्यात्मिक जीवन हो। तसर्थ आजको द्वन्द्वग्रस्त विश्वमा शान्ति, सद्भाव र समृद्धिका लागि आध्यात्मिक चिन्तनमा आधारित मिलेर बाँच्ने कलाको प्रवर्धन गर्नु नै अपरिहार्य भएको छ। यसैले नै मानव जीवनलाई सार्थक र सुन्दर बनाउनेछ। महात्मा बुद्धले भन्नुभएको छ, नहि वेरे न वेरानी सम्बन्धित कुदाचनम अवेरेने च सम्बन्धी एष धम्मो सनन्तनो। अर्थात् संसारमा शत्रुताले कहिले शत्रुता शान्त हुँदैन, शत्रुता केवल प्रेम र करुणाले मात्र शान्त हुन्छ। यही नै शाश्वत नियम हो। धन्यवाद।

आजको अर्चना कार्यक्रममा हजुरहरूले सुन्नुभयो मिलेर बाँच्ने कला विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ बजार निवासी रमेश प्रसाद ज्यूले, अनि साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता, हजुरहरू सबैमाथि भगवानको कृपा दृष्टि बनिरहोस् भन्ने कामना सहित आजलाई कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुनालाई पनि बिदा दिनुहोस्। नमस्कार।

पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। समय बिहानको ठिक 7:05 भयो श्रोता, र अबको यो समय हो बिहानी जानकारी सधैँ संगीतमय कार्यक्रम शुभ प्रभातको। कार्यक्रम शुभ प्रभातको आरम्भमा प्रस्तुत छ खेतीपाती बारे सल्लाहमा आज गाजरको खेती सम्बन्धी जानकारी। गाजर दार्जिलिङ जिल्लाको पहाडी अञ्चलमा गाजरको खेतीले एक विशेष स्थान ओगटिएको छ। 3,000 फुटदेखि 6,500 फुटसम्ममा यसको खेती गर्न सकिन्छ। माटो गाजरको खेतीको निम्ति मलिलो माटो चाहिन्छ। विशेष बलौटे एवं कालो माटोमा पनि यसको खेती असल रूपले गर्न सकिन्छ। मल असल तरिकाले गाजरको खेती गर्नु हो भने जमिनमा 200 मन मल प्रयोग गर्नुपर्छ। त्यसमा पोटास प्रति एकर 50 केजीको हिसाबले छर्नुपर्छ। यो विशेष घरेलु सब्जीमा गनिएको हुनाले यसको खेतीमा पोटास दिनु अति आवश्यक पनि छ। यी सारहरू असल रूपमा प्रयोग गरे अनि पानीको राम्रो चाँजो मिलाए यसको रङमा विशेष उज्जवलता आउँछ औ फलाइमा पनि वृद्धि पाइन्छ। बिउ प्रति एकर डिउ 1.5 किलोदेखि 2 किलो हिसाबले लगाउनुपर्छ। बिउ छराई 2 तरिकाले गर्न सकिन्छ, लाइनमा छर्ने तरिका र सिधै जमिनमा छर्ने तरिका। छटाई गर्दा यसलाई साह्रै बाक्लो तरिकाले वा हिसाबले रोप्न हुँदैन। छटाई गर्दा 2.5 इन्चदेखि 3 इन्चसम्मको दुरन्त राखी छटाई गरिदिनुपर्छ। श्रोता साथी, खेतीपातीबारे सल्लाहमा आज गाजरको खेती सम्बन्धी जानकारी पछि अब प्रस्तुत गर्न लागिरहेका छौ केही आधुनिक गीतहरू कार्तिक प्रधानको शर्मा।

तेतिन्जेल श्रोताले सुन्दै हुनुहुन्थ्यो कार्तिक प्रधानको आवाजमा केही आधुनिक गीतहरू। समय यस बेला बिहानको ठिक 7:15 भयो श्रोता, र तपाईँले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई। त अनुश्रोता, अब सुनाउन लागिरहेका छौँ केही हिन्दी भजनहरू विभिन्न कलाकारहरूको शर्मा।

0: त्यही दिन जल श्रोताले सुन्नुभयो विभिन्न कलाकारहरूको स्वरमा केही हिन्दी भजनहरू। त आउनु श्रोता प्रस्तुत छ समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको भारत मण्डपममा संघ लोक सेवा आयोग यूपीएससीको शताब्दी समारोहमा भाग लिनुहुनेछ। केन्द्रले वर्ष 2027-28 अवधि सबै रवि फसलहरूको न्यूनतम समर्थन मूल्यमा वृद्धिलाई स्वीकृति दिएको छ। रक्षा मन्त्री राजनाथ सिंह आज नयाँ दिल्लीमा रक्षा लेखा विभागको 279 वार्षिक दिवस समारोहमा सामेल हुनुहुनेछ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले भारतले आफ्ना नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका साथै रोग रोकथाममा पनि विशेष ध्यान केन्द्रित गरिरहेको बताउनु भएको छ। र गुवाहाटीमा हिजो खेलिएको 3 म्याचहरूको श्रृङ्खलाको दोस्रो एक दिवसीय क्रिकेट म्याचमा भारतले वेस्ट इन्डिजलाई 8 विकेटले पराजित गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको भारत मण्डपममा संघ लोक सेवा आयोग यूपीएससीको शताब्दी समारोहमा भाग लिनुहुनेछ। यस अवसरमा प्रधानमन्त्रीले जनसमूहलाई पनि सम्बोधन गर्नुहुनेछ। यो कार्यक्रम यूपीएससीको स्थापनाको 100 वर्ष पूरा भएको उपलक्ष्यमा मनाइन्दैछ। श्री मोदीले यूपीएससीको शताब्दी समारोहका 1 स्मारक सिक्का, स्मारक डाक टिकट र 100 ल्यान्डमार्क जजमेन्ट्स सेपिङ द पोलिसिज अफ यूपीएससी एन्ड पब्लिक सर्भिस कमिसन इन इन्डिया नामको एक पुस्तक पनि जारी गर्नुहुनेछ। यो कार्यक्रम यूपीएससीद्वारा हिजो र आज आयोजित गरिएको 2 दिवसीय कार्यक्रमको हिस्सा हो। केन्द्रीय मन्त्रीमण्डलको आर्थिक मामिला समितिले विपणन सत्र 2027-28 लागि सबै आवश्यक रवि फसलको न्यूनतम समर्थन मूल्यमा वृद्धिलाई अनुमोदन गरेको छ। नयाँ दिल्लीमा हिजो मन्त्रीमण्डलको बैठकपछि सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले किसानहरूको उपजको उचित मूल्य सुनिश्चित गर्न यो निर्णय लिएको बताउनुभयो।
2: सबसे पहला फैसला लिया गया रबी क्रॉप्स के लिए MSP तय करना। माननीय प्रधानमंत्री श्री नरेंद्र मोदी जी ने अपने कार्यकाल के आरंभ से ही MSP में 50% प्रॉफिट देना वो तय किया था, उस फैसले को इसमें लागू किया गया है। वीट, बार्ली, ग्राम, लेंटिल्स, रेपसीड, मसूर, मस्टर्ड और सेफ्लावर, इन सब के लिए जो प्रोडक्शन कॉस्ट है उससे कम से कम 50% ज्यादा रखी गई है MSP।
1: सबैभन्दा बढी कुसुमको मूल्य प्रति क्विन्टल 675 रुपियाँले वृद्धि गरिएको छ। तोरी र खसखसको मूल्य प्रति क्विन्टल 413 रुपियाँले बढाइएको छ। श्री वैष्णवले मसुरको मूल्य प्रति क्विन्टल 390 रुपियाँ, जौको 136 रुपियाँ, चनाको 83 रुपियाँ र गहुँको 25 रुपियाँले बढाएको बताउनुभयो। सरकारले उत्तर प्रदेश, कर्नाटक र तेलङ्गानामा चालु खरिफ मौसमको लागि प्रमुख दाल र तिलहनको खरिदका लागि 5,548 करोड रुपियाँको अनुमोदन गरेको छ। रक्षा मन्त्री राजनाथ सिंह आज नयाँ दिल्लीमा रक्षा लेखा विभाग DET को 279 वार्षिक दिवस समारोहमा सामेल हुनुहुनेछ। यस अवसरमा रक्षा मन्त्रीले रक्षा लेखा विभागको विभिन्न सूचना प्रौद्योगिकी पहलहरूको शुभारम्भ गर्नुहुनेछ। यसमा भारतीय सेनाको वित्तीय सूचना प्रणालीलाई विभागको सक्षम प्लेटफर्मको साथ एकीकरण, रक्षा मन्त्रालयको लागि संशोधित राष्ट्रिय संकलन प्रणाली र रक्षा मन्त्रालयमा राजकोषीय एकल खाता भुक्तान शुरू गर्नको लागि भुक्तान प्रक्रिया र एकीकृत प्रणाली प्रबन्धन प्लेटफर्म सामेल छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले भारतले आफ्ना नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका साथै रोग रोकथाममा पनि विशेष ध्यान केन्द्रित गरिरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित 4 दिने विश्व ग्यास्ट्रो एन्ट्रोलोजी सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना अन्तर्गत 6 करोड भन्दा बढी लाभार्थीहरू समेटिएको जानकारी दिनुभयो। यस योजना अन्तर्गत प्रति परिवार 5 लाख रुपियाँसम्मको स्वास्थ्य बीमा सुविधा प्रदान गरिनेछ। गरिन्छ। उहाँले यस योजना मार्फत 13 करोड़भन्दा बढी मानिसहरूले स्वास्थ्य सुविधा प्राप्त गरिसकेको र यसमा 2 लाख करोड़ रुपियाँभन्दा बढी खर्च भइसकेको बताउनुभयो। दिल्ली जल बोर्डले राजधानीको खानेपानी आपूर्ति, ढल निकास र फोहोर पानी प्रशोधन प्रणालीलाई सुदृढ बनाउन 17,900 करोड़ रुपियाँभन्दा बढी लागतका विभिन्न प्रमुख परियोजनाहरूलाई स्वीकृति दिएको छ। वन जोन वन अपरेटर योजना अन्तर्गत बोर्डले लगभग 17,969 करोड़ रुपियाँको 10 वर्षे ढल मर्मत योजनालाई पनि स्वीकृति प्रदान गरेको छ। जल बोर्डले दक्षिण दिल्लीमा खानेपानी आपूर्ति प्रणालीलाई अझ सुदृढ बनाउन 6,044 करोड़ रुपियाँको परियोजनालाई पनि स्वीकृति दिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। खानी मन्त्रालयले आज अपतटीय खनिज भण्डारहरूको लिलामी सुरु गर्नेछ। मन्त्रालयले भनेको छ यो भारतको खनिज क्षमतालाई उजागर गर्ने र देशको दीर्घकालीन संसाधन सुरक्षालाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदम हो। लिलामीमा अण्डमान सागर क्षेत्रमा रहेका 2 अपतटीय खनिज भण्डारहरू सामेल छन् जुन समग्र लाइसेन्स प्रदान गर्न प्रस्ताव गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो टेलिफोन वार्तामा व्यापार, रक्षा, ऊर्जा र महत्वपूर्ण प्रविधि लगायतका क्षेत्रहरूमा द्विपक्षीय सहयोगको समीक्षा गर्नुभयो। प्रधानमन्त्री मोदीले दुई नेताहरूले विश्वव्यापी शान्ति र सुरक्षाका लागि जारी प्रयासहरू सहित क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि छलफल गरेको बताउनु भएको छ। दुवै नेताहरू वृहत विश्वव्यापी रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न सहयोग जारी राख्न सहमत हुनुभएका छन्। दुबईदेखि इजरायलको तेल अबिब गइरहेको एउटा विमानको कप्तानमाथि छुरीले हमला गर्ने प्रयासको आरोपमा विमानको सह पाइलटलाई पक्राउ गरिएको छ। हमलाको कारण 2 मिनटभन्दा कम समयमा विमान लगभग 17,400 फिट तल झरेको थियो, तर कर्मचारीहरू सहित यात्रीहरू र चालक दलका सदस्यहरूले ककपिटमा प्रवेश गरे अनि हमलावारलाई नियन्त्रणमा ल्याएर विमानलाई स्थिर गर्न सहयोग गरे। त्यसपछि विमानलाई डाइभर्ट गरेर उत्तर पश्चिमी साउदी अरबको तबुक क्षेत्रीय हवाई अड्डामा सुरक्षित रूपले उतार्न सफल भए। सुन्नुहोस् एक रिपोर्ट।
3: इसराइल के मीडिया के अनुसार यात्रियों ने हमलावर को काबू करने की कोशिश की। रिपोर्ट के अनुसार बोइंग 737 मैक्स विमान उड़ान के दौरान तेजी से नीचे उतरा और 1 मिनट से भी कम समय में लगभग 17,000 फीट पर आ गया। रिपोर्ट में ये भी बताया गया कि एक पायलट ने विमान को दुर्घटनाग्रस्त करने का प्रयास किया। इसराइल के अधिकारियों के विमान से संपर्क स्थापित करने में असमर्थ रहने के बाद लड़ाकू विमान को रोकने के लिए भेजा गया। बाद में विमान से संपर्क स्थापित हो गया और वह तबुक हवाई अड्डे पर सुरक्षित उतार लिया गया। प्रधानमंत्री बेन्यामिन नेतन्याहू ने विमान दुर्घटना के संबंध में जानकारी ली और घटनाक्रम पर नजर रख रहे हैं। प्रधानमंत्री कार्यालय ने कहा कि स्थिति नियंत्रण में है और इसराइल के यात्रियों को सुरक्षित वापस लाने के लिए जरूरी उपाय किए जा रहे हैं। विश्व दर्पण के लिए समाचार कक्ष से करिश्मा राय।
1: रूसले हिजो युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गर्दै व्यापक हवाई अभियान सुरु गर्यो। राजधानी किव र अन्य धेरै क्षेत्रहरूमा विद्युत सुविधाहरू र महत्वपूर्ण पूर्वाधारहरूमा हमला गरेको छ। यसलाई केही महिनामा युक्रेनको ऊर्जा पूर्वाधारमा भएको सबैभन्दा ठूलो संयुक्त हमलाको रूपमा बताइएको छ। जापान एसियाली खेलहरूमा भारतले हिजो तीरन्दाजीमा 3 र निशानेबाजीमा 1 स्वर्ण सहित जम्मा 4 स्वर्ण पदक जितेको छ। तीरन्दाजीमा पुरुष कम्पाउण्ड टोलीले चीनलाई, मिश्रित कम्पाउण्ड टोलीले कोरियालाई र महिला कम्पाउण्ड टोलीले चीनलाई मिक्स्ड कम्पाउण्ड टीमले चीनलाई पराजित गरी स्वर्ण पदक जितेको हो। निशानेबाजीमा निरु ढाण्डा र किनान चेन्नाईको भारतीय जोडीले ट्र्याप मिक्स टीम स्पर्धामा स्वर्ण पदक हासिल गरेका छन्। भारतीय महिला हकी टीमले दक्षिण कोरियालाई पराजित गरी फाइनलमा प्रवेश गरेको छ। मुक्केबाजीमा लवलिना बोर्गोहेन फाइनलमा प्रवेश गरेकी छिन्। प्रिया घंगास र कपिल पोखरियाले काश्य पदक हासिल गरेका छन्। पदक तालिकामा भारत 10 स्वर्ण 21 रजत र 29 काश्य सहित कुल 60 पदकका साथ 8 स्थानमा पुगेको छ। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र खेल मन्त्री मनसुख मान्डवियाले

संगीत स्वर लय ताल र भावनाहरूको संयोजन मनलाई छुने आकर्षण गर्ने जसमा प्रेम र भावनाको गहिरो प्रभावबारे कुरा गरिएको हुन्छ। सङ्गीतले मनलाई आनन्द शान्ति र भावनात्मक जोड दिन्छ। यो लय स्वर र शब्दहरू मार्फत स्पर्श गर्छ। त यस्तै सङ्गीतहरूको सङ्गालोहरूको साथमा उपस्थित भएका छौँ कार्यक्रम सङ्गीत प्रभाको साथमा। त आउनु श्रोता साथी स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति प्रणय गुरुङको शब्द सङ्गीत अनि उनकै आवाजमा।

त श्रोता, कार्यक्रम संगीत प्रभाको यो अर्को प्रस्तुति शिव परियारको स्वरमा, जसमा शब्द अनि संगीत छ नरबीर रसाइलीको।

त श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम संगीत प्रभा अन्तर्गत विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू। यसै क्रममा भर्खरै सुन्नुभयो नरबीर साईलीको शब्द अनि संगीतमा भानिका प्रधानको मधुर आवाजलाई। आउनु श्रोता, हो भने हामी कार्यक्रमको अन्त अन्तमा आइसकेका छौँ र यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस्। सुरेन बार्मीको संगीत अनि राजेश लुलामको शब्दमा, अमर उजारको आवाजमा यो अन्तिम प्रस्तुति।

0: तेतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम संगीत प्रभाव अन्तर्गत विविध आधुनिक गीतहरू विभिन्न कलाकारहरूको स्वरमा। त श्रोता अब प्रस्तुत छ समसामयिक समीक्षा, त्यसको लगतेपछि ठिक 8 बजे श्रोताहरूलाई सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको प्रथम हिन्दी अनि त्यसपछि अङ्ग्रेजीमा समाचार सम्प्रसारण गरी।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ मानव अन्तरिक्ष उडान स्टार्टअप र नयाँ अन्तरिक्ष इको सिस्टममा केन्द्रित भारत फ्रान्स अन्तरिक्ष सहयोग नयाँ चरणमा प्रवेश। आलेख विदेश सेवा डेस्क आकाशवाणी। भारत फ्रान्स अन्तरिक्ष सहयोग 1960 दशकको प्रारम्भिक ध्वनि रकेट प्रयोगहरूबाट संयुक्त उपग्रह मिशनहरू प्रक्षेपण यान प्रविधिहरू मानव अन्तरिक्ष उडान र उदयमान अन्तरिक्ष अनुप्रयोगहरू समावेश गर्ने व्यापक र विस्तारित साझेदारीमा विकसित भएको छ। दुई देशहरूबीचको लामो समयदेखिको सम्बन्धले अब सरकारहरू अनुसन्धान संस्थानहरू उद्योगहरू र स्टार्टअपहरूलाई एक साथ ल्याएर ठूलो इकोसिस्टम निर्माण गर्ने अवसर प्रदान गर्दछ, जसमा द्रुत रूपमा विस्तार भइरहेको अन्तरिक्ष क्षेत्रमा गहिरो संलग्नता पनि समावेश छ। फ्रान्सका उच्च शिक्षा अनुसन्धान र अन्तरिक्ष मन्त्री प्रोफेसर फिलिप ब्याप्स्टाइजको नेतृत्वमा एक उच्चस्तरीय फ्रान्सेली प्रतिनिधिमण्डलले 28 सितम्बरमा नयाँ दिल्लीमा विज्ञान र प्रविधि र पृथ्वी विज्ञान र पेन्सन आणविक ऊर्जा र अन्तरिक्ष राज्य मन्त्री स्वतन्त्र प्रभार डाक्टर जितेन्द्र सिंहसँग भेट गर्यो। बैठकमा अन्तरिक्ष शिखर सम्मेलन भारत फ्रान्स नवीनता वर्ष 2026 र अन्तरिक्ष सीईएफआईबीआरए र ब्लू इकोनोमी सहित वैज्ञानिक र प्राविधिक सहयोगका प्राथमिकताहरू समेटिएका थिए। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, प्रतिनिधिमण्डलको व्यापकताले नै विभिन्न विज्ञान क्षेत्रहरूमा भारत फ्रान्स सहयोगको व्यापक प्रकृतिलाई प्रतिबिम्बित गर्दछ। डाक्टर जितेन्द्र सिंहले अझ भन्नुभयो, भारत फ्रान्स अन्तरिक्ष सहयोग दुई देशका आआफ्नो अन्तरिक्ष एजेन्सीहरू जतिकै पुरानो छ, त्यस्तै साझेदारी 1960 दशकमा ध्वनि रकेट प्रयोगदेखि वर्तमान मानव अन्तरिक्ष उडानसम्म अगाडि बढ़िरहेको छ। उहाँले इसरो र सीएनईएसद्वारा संयुक्त रूपमा निर्मित मेगा ट्रपिक्स र सरल र प्रक्षेपण वाहन इन्जिन विकासमा सहयोगलाई यस स्थायी साझेदारीको माइल स्टोनको रूपमा उल्लेख गर्नुभयो। उहाँले तेस्रो संयुक्त उपग्रह तृष्णाको प्राप्ति राम्रोसँग अघि बढ़िरहेको बताउनुभयो र उपभोग्य वस्तुहरूको आपूर्ति र फ्लाइट सर्जनहरूको प्रशिक्षण सहित भारतको गगनयान कार्यक्रममा सीएनईएस सहयोगको पनि प्रशंसा गर्नुभयो। भारतीय र फ्रान्सेली टोलीले मानव अन्तरिक्ष उडानको सम्बन्धमा माइक्रोग्राभिटी अनुसन्धान र प्याराबोलिक उडानहरूमा पनि छलफल शुरू गरेका छन्। मन्त्रीले भन्नुभयो, भारतको अन्तरिक्ष क्षेत्रको चलिरहेको परिवर्तनले दुई देशहरूका लागि सरकारी संस्थाहरू र स्थापित एजेन्सीहरूभन्दा बाहिर सहयोग विस्तार गर्न नयाँ सम्भावनाहरू सृजना गरेको छ। भारतको अन्तरिक्ष क्षेत्र सुधार निजी इकोसिस्टमको विकासको उल्लेख गर्दै उहाँले भन्नुभयो, 400 भन्दा बढी भारतीय अन्तरिक्ष स्टार्टअपहरू अहिले रकेट निर्माण, उपग्रह निर्माण र अन्तरिक्ष अनुप्रयोगहरू जस्ता क्षेत्रहरूमा संलग्न छन्। उहाँले अझ भन्नुभयो, भारत फ्रान्स सहयोगको अर्को चरणले सरकारी संस्थाहरू, उद्योगहरू र स्टार्टअपहरूलाई एक ठूलो इकोसिस्टम र व्यापक संसाधन पुल सृजना गर्न दुवै पक्षका सरकारी संस्थाहरू, उद्योगहरू र स्टार्टअपहरूलाई एकसाथ ल्याउन सक्छ। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, यस वर्ष फेब्रुअरीमा प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपतिद्वारा उद्घाटन गरिएको भारत फ्रान्स इयर अफ इनोभेसन 2026 नवीनता र उदयमान प्रविधिहरूमा साझेदारीलाई अगाडि बढाउन महत्वपूर्ण प्लेटफर्म प्रदान गर्दछ। नील अर्थव्यवस्थाको सन्दर्भमा डाक्टर जितेन्द्र सिंहले महासागर विज्ञान र भारतको गहिरो महासागर मिशनमा सहयोगको सम्भावनाको बारेमा पनि कुरा गर्नुभयो, जसले गहिरो महासागरको विशाल वैज्ञानिक र संस्थान क्षमताको अन्वेषण गर्न खोज्छ। प्रोफेसर फिलिप ब्याप्स्टाइजले भन्नुभयो, फ्रान्सले विज्ञान प्रविधि र अन्तरिक्षमा साझेदारीलाई अगाडि बढाउने भारतको दृष्टिकोणलाई साझा गर्दछ र यी क्षेत्रहरूमा सहयोग विस्तार गर्न बलियो चासो व्यक्त गर्दछ। उहाँले त्रिष्णालाई भारत र फ्रान्सले मिलेर हासिल गर्न सकिने बलियो उदाहरणको रूपमा वर्णन गर्नुभयो र मानव अन्तरिक्ष उडान अन्तरिक्ष यात्री स्वस्थ

स्वागत छ श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा एफएमको 103.5 मेगाहर्जमा। साथै श्रोताहरूले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप सधैँ प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। त्यसमै बिहानको ठिक 8:30 भए श्रोता अब प्रस्तुत छ कार्यक्रम रङ बिरङको संसार।

कार्यक्रम रङ बिरङको संसारको यस नयाँ अङ्कमा उपस्थित भएकी छु म चित्र नयाँ विषय नयाँ जानकारीको साथमा र आज हामी कार्यक्रम अन्तर्गत तपाईँहरूलाई लानेछौँ अलिपुरद्वार जिल्लामा स्थित बक्सा टाइगर रिजर्भको घना जङ्गलमा रहेको बक्सा फोर्ट वा भनौँ बक्सा किल्लामा। बक्सा किल्ला पश्चिम बंगालको अलिपुरद्वार जिल्ला स्थित बक्सा टाइगर रिजर्भको घना जंगल र पहाडी क्षेत्रमा रहेको एक ऐतिहासिक स्थल हो। यो किल्ला समुद्री स्तहबाट करिब 867 मिटर उचाइमा अवस्थित छ। अलिपुरद्वार सहरबाट यो करिब 30 किलोमिटर टाढा पर्छ। इतिहासका अनुसार बक्सा किल्ला सन् 1865 को सिन्चुला सिन्धीपछि किल्ला ब्रिटिसहरूको नियन्त्रणमा आयो। ब्रिटिसहरूले सन् 1873 यसलाई सैनिक छाउनीका रूपमा पुनर्निर्माण गरे। भारतीय स्वतन्त्रता आन्दोलनको समयमा बक्सा किल्लालाई उच्च सुरक्षा भएको जेल तथा नजरबन्द शिविरका रूपमा प्रयोग गरियो। धेरै स्वतन्त्रता सेनानी र राजनीतिक कार्यकर्ताहरूलाई यहाँ कैद गरिएको थियो। किल्ला दुर्गम पहाडी क्षेत्रमा रहेकाले यहाँबाट उम्कन निकै कठिन मानिन्थ्यो। त्यसैले यसलाई आन्डमानको सेलुलर जेल पछि भारतको सबैभन्दा कुख्यात र दुर्गम कारागार मध्ये एक मानिन्थ्यो। उपलब्ध ऐतिहासिक विवरणहरूमा नेताजी सुभाष चन्द्र बोसको नाम प्रमुख रूपमा उल्लेख हुन्छ। उनलाई सन् 1930 को सविनय अवज्ञा आन्दोलनमा संलग्न भएको आरोपमा यहाँ राखिएको र सन् 1931 रिहा गरिएको बताइन्छ। नेताजी सुभाष चन्द्र बोस बक्सा किल्लासँग जोडिएको सबैभन्दा प्रसिद्ध स्वतन्त्रता सेनानीको नाम हो। त्यसैले स्थानीय रूपमा यसलाई नेताजीको जेल भन्ने गरिन्छ। साथै अनुशीलन समितिसँग सम्बन्धित क्रान्तिकारीहरू ब्रिटिस विरोधी क्रान्तिकारी गतिविधिमा संलग्न केही सदस्यहरूलाई यहाँ नजरबन्द गरिएको थियो। भारत छोडो आन्दोलनका कार्यकर्ताहरू सन् 1942 को आन्दोलनसँग सम्बन्धित धेरै स्वतन्त्रता सेनानीहरूलाई पनि बक्सा किल्लाको डिटेन्सन क्याम्पमा राखिएको थियो। बक्सा किल्लाको वरिपरि हरियाली जंगल पहाड र शान्त प्राकृतिक वातावरणले पर्यटकहरूलाई आकर्षित गर्छ। किल्लासम्म पुग्न सन्तलाबारीबाट जंगल र पहाडी बाटो हुँदै पैदल यात्रा गर्नुपर्छ। यात्राका क्रममा पर्यटकहरूले बक्सा टाइगर रिजर्भको जैविक विविधता र मनमोहक प्राकृतिक दृश्यको आनन्द लिन सक्छन्। किल्ला पुगेपछि वरपरका डाँडा र मौसम स्पष्ट भए हिमालयको दृश्य पनि आकर्षक हुन्छ। किल्ला परिसरमा खण्डहर जेल कोठाहरू र कहिलेकाहीँ संग्रहालय स्मारक हेर्न पनि पाइन्छ। बक्सा फोर्ट ट्रेक पश्चिम बंगालको डुवर्स क्षेत्रमा पर्ने एउटा ऐतिहासिक र रमाइलो जंगल ट्रेक हो। मुख्य आधारबिन्दु सन्तलाबारी हो, जहाँबाट करिब 2.5 देखि 5 किलोमिटर सम्मको उकालो पैदल यात्रा गरेर किल्ला पुगिन्छ। किल्लादेखि लेप्चाखातर्फ थप ट्रेक पनि गर्न सकिन्छ, जसको दूरी करिब 3 देखि 3.5 किलोमिटर जति हुन्छ। कसरी पुग्ने भन्दा पहिले राजा भत्खावा चेकपोस्ट हुँदै बक्सा फरेस्टमा प्रवेश गरिन्छ। त्यसपछि सन्तलाबारीसम्म सवारी साधन जान्छ, त्यहाँबाट गाइड लिनुपर्छ र अन्तिम भाग पैदल ट्रेक गर्नुपर्ने हुन्छ। यो ट्रेक मध्यम स्तरको मानिन्छ। जंगलभित्रको बाटो, चराचुरुङ्गी, पुतली र हरियाली यसको मुख्य आकर्षक हुन्। केही स्रोतले यसलाई सजिलो भनेका छन्, तर उकालो र जंगलको बाटो

भएकाले वृद्ध वा कम फिटनेस भएका व्यक्तिका लागि अलि गाह्रो हुन सक्छ। जाने उत्तम समय नोभेम्बरदेखि अप्रिलसम्मको मौसमलाई राम्रो मानिएको छ, किनकि त्यति बेला मौसम चिसो र ट्रेकिङका लागि अनुकूल हुन्छ। वर्षायाममा बाटो चिप्लो र केही भाग कठिन हुन सक्छ। समय मिलाएर बिहानै ट्रेक सुरु गर्न राम्रो हुन्छ। दिउँसोको ताप र जनावर हात्ती जोखिम कम हुन्छ। जङ्गली क्षेत्र भएकाले गाइड स्थानीय जानकारी लिन फाइदाजनक हुन्छ। राति ट्रेक नगर्नुहोस्। बक्सा उष्णकटिबन्धीय सदाबहार र अर्ध सदाबहार जङ्गलले ढाकिएको छ। यहाँ बाँस, साल, काफल, उत्तिस लगायतका रुखहरू प्रमुख छन्। मनसुनपछि सेप्टेम्बर अक्टोबर जङ्गल हरियो र फलफुलले भरिपूर्ण हुन्छ। अर्किड, फर्न र विभिन्न जङ्गली फुलहरू देखिन्छन्। उचाइ अनुसार वनस्पतिमा परिवर्तन आउँछ। तल्लो भागमा घना जङ्गल, माथि गएर खुल्ला डाँडा र घाँसे मैदान पनि देखिन्छन्। बक्सा टाइगर रिजर्भ भएकाले बाघ, चितुवा, हात्ती, गौर, भैँसी, हिरण, बदेल, भालु र साना स्तनधारी पाइन्छन्। जङ्गलमा कहिलेकाहीँ हात्तीको हिर्डुल हुने भएकाले ट्रेक बिहान र समूहमा गर्न सुरक्षित मानिन्छ। डुवर्स बक्सा क्षेत्र चरा प्रेमीका लागि उत्कृष्ट गन्तव्य हो। यहाँ सयौँ प्रजातिका चरा, मयूर, बनेल, काटफोर, विभिन्न प्रकारका चकेवा चरा देखिन्छन्। मनसुनपछि पुतलीको विविधता पनि धेरै हुन्छ। रङ्गीन पुतलीहरू जङ्गल बाटोमा सजिलै देखिन्छन्। बक्सा किला केवल एउटा पुरानो भवन होइन, यो भारतको सीमा, इतिहास, व्यापारिक सम्बन्ध र स्वतन्त्रता सङ्घर्षको महत्त्वपूर्ण प्रतीक हो।

हवस् त श्रोता साथी, कार्यक्रम रङ बिरङको संसारमा आज हामीले तपाईँहरूलाई बक्सा फोर्ट अथवा बक्सा किल्लाको भ्रमणमा लगेका थियौ। अवश्य पनि आजको प्रस्तुति मन पर्यो होला भन्ने आशा राख्दै अब भने म चित्र साथै प्रस्तुता लेखनाथ राईलाई पनि कार्यक्रमबाट दिनुहोस् विदा। नमस्ते।

सेवा संकल्प अभियान स्टार्टअप इण्डिया। आजको समयमा युवाहरूले रोजगारी खोज्नुको सट्टा रोजगारी सृजना गर्नतर्फ अगाडि बढ्नुपर्छ भन्ने विचारले विश्वभर चर्चा पाएको छ। भारत सरकारले यसै उद्देश्यका साथ 16 जनवरी 2016 स्टार्टअप इण्डिया अभियान शुरू गरेको थियो। यसै अभियानको एक हिस्साका रूपमा सेवा संकल्प अभियान पनि चलाइएको छ, जसले सरकारी सेवाहरूलाई सरल, पारदर्शी र नागरिक मैत्री बनाउने प्रयास गर्छ। स्टार्टअप इण्डिया भारत सरकारको एक प्रमुख पहल हो, जसको नेतृत्व वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको डिपिआईआईटीले गर्छ। यसको मुख्य उद्देश्य नयाँ उद्यमीहरूलाई प्रोत्साहन दिनु, नवीनतालाई बढावा दिनु र भारतलाई नोकरी खोज्ने देशबाट नोकरी दिने देशमा परिणत गर्नु हो। यस अन्तर्गत स्टार्टअपहरूलाई कर छुट, सजिलो अनुपालन, बौद्धिक सम्पत्ति अधिकार आइपीआरमा छिटो प्रक्रिया र वित्तीय सहयोग जस्ता सुविधाहरू प्रदान गरिन्छ। स्टार्टअप इण्डिया र सेवा संकल्प अभियान दुवैले देशको आर्थिक विकासमा ठूलो योगदान पुर्याउँछन्। स्टार्टअप इण्डियाले युवाहरूलाई उद्यमी बन्न प्रेरित गर्छ भने सेवा संकल्प अभियानले सरकारी प्रणालीलाई नागरिक मैत्री बनाउँछ। जब सरकारी सेवाहरू सरल र छिटो हुन्छन्, तब नयाँ व्यवसाय शुरू गर्न सजिलो हुन्छ र अर्थतन्त्रमा

0: धेरैजना श्रोताले सुन्नुभयो विविध हिन्दी फिल्मी गीतहरू साथै सेवा संकल्प अभियान स्टार्टअप इन्डिया बारे पनि जानकारी पाउनुभयो। तर श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई, समय बिहानको ठिक 9 बजे। श्रोता अब प्रस्तुत छ मुख्य समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार सपन सुब्बाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको भारत मण्डपममा संघ लोक सेवा आयोग यूपीएससीको शताब्दी समारोहमा भाग लिनुहुनेछ। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले G20 व्यापार मन्त्रीहरूको बैठकको समय पोल्यान्डका वित्त अनि अर्थमन्त्री आन्द्रेज डोमान्स्कीसित बैठक गर्नुभयो। श्री गोयलले व्यापार र निवेश सम्बन्धहरूलाई अझ बलियो बनाउनको लागि नयाँ उपायहरूमाथि चर्चा गरिएको बताउनुभयो। केन्द्रीय वाणिज्य मन्त्री पीयूष गोयलले मिलवाकीमा G20 व्यापार मन्त्री स्तरीय सम्मेलनको समय

0: अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीडसित भेट गर्नुभयो। यो भेटघाट भारत अनि अमेरिकाद्वारा सन्तुलित र पारस्परिक रूपले लाभकारी व्यापार सम्झौतासम्म पुग्ने प्रयासहरूको हिस्सा हो। वस्त्र क्षेत्रमा प्रौद्योगिकीमाथि चर्चाको लागि आज नयाँ दिल्लीमा वस्त्र सम्मेलन आयोजन भइरहेको छ। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले सम्मेलनको उद्घाटन गर्नुहुनेछ। नेसनल बायोडाइभर्सिटी अथोरिटी एनबीएले आज आफ्नो 23 स्थापना दिवस मनाइरहेको छ। प्राधिकरणले एक्सेस एन्ड बेनिफिट सेयरिङलाई जैव विविधताको संरक्षण र स्थानीय समुदायहरूको लागि ठोस परिणामहरूमा परिवर्तन गर्ने दिशामा महत्वपूर्ण प्रगति गरेको छ। सर्वोच्च न्यायालयले दीपावलीभन्दा पहिला पटेकामाथि पूर्ण प्रतिबन्ध लगाउनदेखि अस्वीकार गरेको छ र यसको लागि धेरै सन्तुलित उपाय अपनाउने सुझाव दिएको छ। अनि मौसम विभागले आज कर्नाटकको तटवर्ती क्षेत्र केरलम, माहे, तमिलनाडु, पुडुचेरी र कराईकलमा मुसलधारे वर्षाको अनुमान व्यक्त गरेको छ। नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुरामा पनि आज भारी वर्षाको सम्भावना छ। आकाशवाणीबाट अहिलेलाई मुख्य समाचार पूरा भयो।
1: प्रमुख समाचारको प्रसारणपछि यी संगीतक्रमलाई निरन्तरता दिँदै श्रोता, अबको अघिल्लो 13 मिनट तपाईँहरूलाई केही हिन्दी फिल्मी गीतहरूबाट मनोरञ्जन गराउनेछौ। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति परम सुन्दरी चलचित्रबाट आदित्य अनि सचिन जिगरको आवाजमा।

0: गान्धी जयन्तीको पवन अवसरमा आकाशवाणी खरसाङले प्रसारण गर्नेछ महात्मा गान्धीका विचार आदर्श र जीवन दर्शनलाई नाटकीय कथा वस्तु मार्फत प्रस्तुत गरिएको विशेष रेडियो नाटक गान्धीका पाइला।
1: मसित प्रथम श्रेणीको टिकट छ महोदय। मसित टिकट छँदा पनि मलाई बाहिर निकाल्नु भयो। छालाको रङको कारण मलाई बाहिर निकालिँदैछ महोदय।
2: बेसी बहस नगर, सक्य म।
0: यो नाटक प्रसारण हुनेछ आगामी 2 अक्टोबर 2026 दिन बिहान 10:30 आकाशवाणी खरसाङको FM 103.5 MHz मा सुन्न नभुल्नुहोला।

त श्रोता, विविध हिन्दी फिल्मी गीतहरूको प्रस्तुतिपछि अबको अघिल्लो प्रस्तुति रहनेछ आकाशवाणी कोलकाता केन्द्रको प्रथममा बंगला समाचार, अनि त्यसपछि यस केन्द्रको प्रादेशिक समाचार। प्रतीक्षा साच्नुहोस्।

0: नमस्कार श्रोताबिन्द, यो कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताबिन्दलाई हामी आन्तरिक हृदयबाट अभिवादन ठक्राउँदै तपाईँहरूलाई कार्यक्रममा निम्त्याइ रहेको छौँ। यो साहित्यिक कार्यक्रम गुराँस गुच्छामा आज हामी भेला भएको छौँ। मसँग हुनुहुन्छ नागरी निवासी श्री कृष्ण बिठटाल, कवि, गजलको समालोचक अनि कथाकार पनि हुनुहुन्छ। अनि सँगसँगै हामीसँग हुनुहुन्छ सौरेनी निवासी ऋतु खवास, युनिभर्सिटीका एकजना स्टुडेन्ट जसले अहिले नेपालीमा शिक्षा आर्जन गरिरहेका छन् अनि उहाँले कवितामा पनि आफ्नो कलम चलाइरहेको हुनाले उहाँ पनि आज हामीसँग यस कार्यक्रममा हुनुहुन्छ। आज हामी यो कार्यक्रममा केही कथा, केही कविताहरू तपाईँहरू माझ पस्किरहेका छौँ।
1: नमस्कार श्रोताबिन्द, हामीलाई यसरी परिचय गरेपछि आफ्नो परिचय सुटुक्कै लुकाउने एकजना सशक्त कवि सुकिया पोखरीबाट कवि महेन्द्र स्याङ्बो, साहित्यमा उहाँलाई हामी विशेष गरी स्याङ्बो जोजो भनेर चिन्ने गर्छौँ।
0: हजुर, सामाजिक सञ्जालमा विशेष गरी स्याङ्बो जोजो भनेर चिनिन्छ।
1: स्याङ्बो जोजो निकै प्रचलित नाम हो नि। लौ त श्रोताहरू, यसरी कार्यक्रम प्रस्तुत गर्ने क्रममा हामी हजुरहरूलाई कविताबाट सुरु गर्दैछौँ र अग्रजलाई फर्स्ट प्रायोरिटी दिउँ भन्छ नि, र कवि महेन्द्र स्याङ्बोबाट एउटा कविताबाट सुरु गरौँ न त।
0: हुन्छ, मैले पढ्न लागेको कविताको शीर्षक छ प्लिज स्टप। आफै रितिनुको एउटा ठुलो आवाज छिच्याइरहेछ क्लाइमेट क्लक, के तपाईँले सुन्नुहुँदैछ? आफै रितिनुको एउटा ठुलो आवाज छिच्याइरहेछ क्लाइमेट क्लक, के तपाईँले सुन्नुहुँदैछ? कसो कसो खहरेको किनारमा उभिन्छु, केही नबोली हातैबाट छुटेर जान्छौ। एउटा मौनता, एउटा गहिरो सकसको ऐठन अल्झी बसेको छ छातीमा। उसो त ऊ बोल्दैन, मनको बह खोल्दैन, कहिले काहीँ लाग्छ मेरो भाषा ऊ जान्दैन। तर जब जब प्रचण्ड चापले फुत्त फुत्त उछिटिन्छन् धैर्यका फेसाहरू र अन्तिम साङ्लो चट्ट छिनिन्छ, पुच्छर घरकी सान्दिदी जाँडको भुवरेले जसरी फनफनी घुम्छ र आफैलाई लुच्छ, यसरी नै ऊ आफैलाई लुच्छ, लतार्छ र अन्तमा जिउ छोडिदिन्छ। अनि त एउटा आरोपित हेडलाइन बनिन्छ प्राकृतिक आपदा। म कवि झटपट एउटा असंवेदनशील कविता कोर्छु र कवि हुनुको धर्म निर्वाह गरे ठान्छु। हिपोक्रिट संसार आफैलाई ऐनामा देख्दैन कहिले। पाखण्डको पराकाष्ठमा उभेर सन्तुलन असन्तुलनको चाकली चुकली अनदेखा गर्दै एउटा युटोपियाको सपना देखाउँदै हिँड्छ। धुवाको खेती गर्नेहरू वरपर चारैतिर आगो उमारी बस्छ, धुवाई धुवाको मुस्लो बीचमा एउटा अनुहार मुस्कुराई बस्छ, ध्वाँसी एउटा मुस्कान र कुनै मुलुकको क्रन्दन जब ठोकिन पुग्छ ध्यानस्थ पहाडको चिउँडोमा, विशाल हिमाल हल्का चल्मलाई दिन्छ। पहिला पहिला धराप थापेर स्वर्थको घमण्डले फुलिएको एक झुप्पा बलुन किन माथि माथि उड्दैछ? सायद अर्को आकाश धमिलो पार्नलाई, नौलो धरती दूषित पार्नलाई एक झुप्पा बलुन माथि माथि उड्दैछ। प्लिज स्टप, मेरो आँगनमा हिउँ नखसेको धेरै भयो अब त। ठिक ठिक ठिक ठिक, आफै रितिनुको ठुलो आवाज चिच्याइरहेछ क्लाइमेट क्लक। धन्यवाद,
1: प्लिज स्टप।
2: दामी दामी, एकदमै मिठो कविता। अहिलेको यो जल्दो बल्दो विषयमाथि हजुरले यो कविता लेख्नु भएको छ, एकदमै मिठो, एकदमै अझै सुनु सुनु लाग्ने।
0: धन्यवाद।
1: आगो उमारिरहेछ र प्लिज स्टप, हामी नेपाली त भाषा साहित्यको सिर्जना गर्छौँ अनि सर प्लिज स्टप चाहिँ किन?
0: यो मेरो धेरै कविताहरू यस्तै हुन्छ कि मैले इन्टेन्सनली गरेको त होइन, तर मलाई लाग्छ जुन
1: कवि महेन्द्र सरको कविताहरू यस्तै हुन्छ र यसरी त उहाँ अरूभन्दा फरकै छ त होइन?
0: फरक बन्ने कोसिस त होइन, तर त्यस्तै भइजान्छ।
1: धन्यवाद मिठो कविताको निम्ति कवि महेन्द्र स्याङ्बोलाई। र यसै प्रसङ्गमा नर्थ बेङ्गल युनिभर्सिटीका एमएका विद्यार्थी ऋतु खवासबाट पनि एउटा उस्तै मिठो मिठो कविता सुनौ न त।
2: नमस्कार सबैलाई, मेरो कविताको शीर्षक छ भिन्नता। हो, म कल्पना शून्य छु, विचार शून्य छु र भाव शून्य छु। मलाई भविष्यको चिन्ता छैन, म बस वर्तमानमा रमाइरहेकी छु। मेरोमा तिमीले जस्तै सोच्ने विवेकको कमी छ। म त त्यो मान्छे हुँ जसको कल्पना शुद्ध आफ्नो छैन, म त त्यसै रमाउने उसै रमाउने मान्छे हो, तर कुन कुरामा हो थाहा छैन। न त मलाई समयको चिन्ता छ, न त कुनै हतार छ। म घन्टौ जङ्गाली झ्यारपातसँग रमाउँछु, घन्टौ लगाएर उनीहरूको समस्यालाई सुन्छु। उनीहरू थुप्रै प्रश्न गर्छन् तर मेरो उत्तर मौन हुन्छ। म त त्यो मान्छे हुँ जसले खोलालाई हेरेर समुद्रको आनन्द लिन्छ। तिमी विवेकले सोच्छौ, म विवेक शून्य छु। मलाई कुनै गजेडीसँग तिमी तुलना नगर। गजेडीले पनि बन्जर मैदानमा फुलै फुलले भरिएको बगैँचाको आनन्द पाइरहेको हुन्छ, कुनै बान्की परेको रुखलाई अप्सरा देखिरहेको हुन्छ। हो, म कल्पना शून्य छु, विचार शून्य छु र भाव शून्य छु। तिमी तर्कमा विश्वास गर्छौ, प्रमाण खोज्छौ, तर म त त्यो लोक विश्वासलाई अपनाउँछु जुन लोकमा बसेर मेरो पुर्खाको हड्डी खुड्डी मकियो। तिमी नवीन आविष्कार गर्दै जान्छौ, म त्यो थोत्रिएको लोक आविष्कारलाई सम्हाल्दै जान्छु।
1: सुन्दर कविता, म कल्पना शून्य छु। श्याम्बु सर, मान्छे कल्पना शून्य पनि हुन्छ त?
0: कविहरू हो, कविहरू जे पनि हुन सक्छ। मलाई चाहिँ त्यस्तो फिल हुन्छ, किनभने जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि भन्ने।
1: उसो भएदेखि ऋतुको कवितालाई तपाईँले कसरी हेर्नुभयो त?
0: अत्यन्त गम्भीर विषयमाथि लेखेको एउटा कविता लाग्यो, र भाव शून्य हुनु यो एउटा उच्च दर्जाको एउटा सोच हो है। त्यो जग्गामा पुग्नु, भाव शून्य हुने जग्गा भनेको यो अहिलेको हाम्रो सांसारिक जग्गादेखि माथिल्लो तहको एउटा जग्गा हो, अनि त्यहाँ चाहिँ धेरै कम मान्छेहरू पुग्छन्। र उसले जुन चाहिँ सोच पलाएको छ, जुन त्यहाँसम्म पुग्ने एउटा क्षमता देखाइरहेको छ, त्यो चाहिँ निकै नै सिद्ध हस्त कविहरूले यसरी त्योसम्म पुगेर कविता लेख्छ।
1: यसै प्रसङ्गमा म दुईजनासँगै प्रश्न गर्दैछु। हामी हाम्रो समाजमा देखिरहेका हुन्छौँ नारी हस्ताक्षरहरू जुन स्तरमा पलाउँदै जान्छन् र वैवाहिक जीवनपछि उहाँहरू फेरि विलुप्त हुँदै जान्छन्, यसो भन्नु कारण चाहिँ के होला? फेरि
0: त्यो त ऋतुले नै बेटर बताउन सक्छ होला होइन।
2: अब त्यसको त घर परिवारले सायद उनीहरूलाई जक्डिएको हुनसक्छ। आफू जुन विवाह हुनु अघि जुन स्वच्छन्द थियो, जुन चाहिँ त्यो खुल्लापन थियो, स्वतन्त्र थियो, सायद विवाह पछि त्यस्तो नहुनु सक्छ। कुनै कुनै केसमा त्यस्तो हुन सक्छ, कुनै कुनै केसमा
1: बन्धनमा बसिन्छ।
2: हजुर,
0: आफ्नै भन्दा भन्दा पनि अहिले हामीले देखिरहेको छौँ वैवाहिक जीवनमा पनि हाम्रो दिदी बहिनीहरूले धेरै साहित्य रचिरहेको हामीले पाउँछौँ। गर्दाखेरि त्यही मात्रै हुन्छ वैवाहिक जीवनपछि उहाँहरू हराउँदै जान्छ भन्ने कुरालाई चाहिँ त्यति सत्य हो भनेर मान्न सकिँदैन, किनभने हाम्रोसँग धेरै यस्ता उदाहरणहरू छ जसले गर्दा हामी यो कुरालाई नकार्न पनि सक्छौँ।
2: जुनै फिल्डमा भए पनि अहिलेको समयमा चाहिँ नारीहरू ब्यालेन्स गरेर हिँडिरहेको म महसुस गर्छु।
0: र यस सन्दर्भमा अब कविताको पालो छ साथी कृष्ण पी ठटालजीको।
1: श्रोताहरू, केही फरक पहिला चालौ भन्ने प्रयासमा कवितालाई मैले शीर्षको रूपमा लेख्ने प्रयास गरिरहेको छु, र मेरो कविताको शीर्षक छ विप्लाटो एक। तिमी खोलाको किनारमा बसेको गाउँभित्र रमाइरह्यौ, म बाढीले उजाड पारेको बगरमा बसिरहेको छु। तिमी सपनाको संसारमा महल सजाइरह्यौ, म सपनाले बलात्कार गरेको रातहरूमा निन्द्रा खोजिरहेछु। धन्यवाद।
0: अत्यन्त मिठो कविता उहाँको, र यसको निम्ति हाम्रो कृष्णजीलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु।
1: यसै प्रसङ्गमा सिजनाको कार्यक्रमलाई अघि बढाउँदै महेन्द्रज्यू, अचेल कवितासँग पाठकहरू भाग्दैछ भन्छ नि, वास्तवमा पाठक भाग्दैछ कि कविहरू भाग्दैछ त?
0: म त यस्तो खालके सिचुएसन देख्दिनँ होइन जहाँनिर पाठकहरू भागिरहेको। कविता चाहिँ भनेको जस्तो हामीले पाइरहेका छैनौँ। यदि राम्रो कविता छ भने निश्चय नै पाठकहरूले त्यसलाई पढिरहेको छ, पाठक भाग्दैन, पाठक अझ बढी तादातमा आएर

0: पढिरहेका छन्। र यहाँनिर हामीले बुझ्नुपर्ने कुरा चाहिँ के भनेदेखिलाई, हामीले क्वान्टिटीमा चाहिँ धेरै कविता निकालिरहेका छौँ तर क्वालिटीमा चाहिँ हामीले भने जस्तो पाएको छैनौँ। यस कारणले पनि हुनसक्छ मैले एउटा किताब किने, त्यो किताब पढ्दाखेरि त्यसमा मैले चाहेको कुरा नभेट्न सक्छु, त्यसले दुईवटा तिनवटा किन्दाखेरि पनि त्यो पढ्दाखेरिमै त्यो आफूले चाहेको चिज नपाएको हुनाले गर्दाखेरि चाहिँ सायद पाठकहरूले अलिकति विमुख भएको पनि हुनसक्छ।
1: वर्तमान साहित्यको परिभाषाहरू केलाउँदै जाँदाखेरि हामी कतै कतै हताश, कवि निराश र कहीँ उत्सुक पनि हुन्छौँ। जे होस्, कविले कविता सिर्जना गरिरहेका छौँ र कविता सिर्जना भइरहनु पर्छ, किन सबैभन्दा बढी लेखिने विधा पनि कविता त हुन्, होइन र?
0: सही हो। ऋतुलाई चाहिँ कवितापट्टि कसरी चाहिँ झुकाउ पर्यो?
2: सानैदेखिको मलाई एकदम नेपाली भाषा साहित्यमा रुचि थियो, त्यसैले कविताहरू पढ्ने गर्थे र अरूले हाम्रो क्षेत्र चाहिँ कस्तो भन्दाखेरि म बसेको गाउँ चाहिँ एकदमै साहित्यदेखिको टाढा, एकदमै साहित्य र सङ्गीतले बास नगरेको जग्गा भन्न त मिल्दैन होला, तर एक प्रकारले त्यसै पनि सम्झ्यौँ त्यस्तो ठाउँबाट आएको हो। र अरूलाई देख्दा मलाई पनि इच्छा हुन्थ्यो, कुनै मञ्चमा गएर यसरी बोल्न पाउँदा एकदमै खुसी लाग्थ्यो। त्यसरी नै मैले बिस्तारी बिस्तारी कविताहरू लेख्न थालेँ। हुन त हाम्रो गाउँतिर अब यस्तो प्रोग्राम कार्यक्रमहरू हुन्थेन, अरे हामी कलेजतिर थुप्रै कार्यक्रमहरू गर्न पाएँ मैले, यहाँ साहित्य सुनाउतिर बोलाउनु हुन्थ्यो र त्यसरी नै मैले कविता ती स्टेजहरूमा पर्फर्म गर्दा गर्दा मलाई एकदम बानी लाग्यो। अहिले मैले लेख्छु तर कतै अब मैले जग्गा पाइहालेँ, मैले आफ्नो प्रस्तुति गर्नु पाइहालेँ भने म एकदमै खुसी हुन्छु र म गएर आफ्नो प्रस्तुति दिइ पनि हाल्छु।
1: ऋतु त सानै छिन् कवितालाई लिएर अघि बढ्दैछिन्, नेपाली भाषा साहित्य पढ्ने विद्यार्थी, ऋतुलाई मनपर्ने कविहरू चाहिँ को होला त?
2: मनपर्ने कवि त भन्नु मिल्दैन होला, नाम त नलिउँ होला, तर छन् त्यस्ता कविहरू जो मलाई एकदम मनबाट एकदमै राम्रो, उहाँहरूको कविताहरू एकदमै मनपर्ने छन् त्यस्ता। तर मलाई विशेष गरी चाहिँ कविता एकदम सरल मनपर्छ, किनभने हामीले पढ्न साथ बुझिहाल्न सकोस् जस्तो लाग्छ, तर हुन त कविता त्यस्तो हुँदैन।
1: श्रोताहरू जुन साहित्यको सृजनामा लागेका जो जमात हुन्छन् र पुराना जमातहरू जो सक्रिय छन् र नयाँ जो आउने पिँढीहरू छन् अलिक चतुर चतुर हुँदो रहेछ नि, होइन भने त ऋतुले यहाँ को कविहरू मनपर्छ भन्दा कृष्ण पिठराल र महेन्द्र च्याङ पनि पढ्न सक्थे, तर उहाँले कुरा भन्नुभयो।
0: यो एउटा दोधारमा पर्ने प्रश्न नै थियो, त्यसैले गर्दा उहाँले सही उत्तर दिनुभयो।
2: जति सक्दो विवादहीनको टाढै मनपर्छ।
0: सही।

0: कहिले समूहमा आउँछ अनि समूहलाई नै लथालिङ्ग पारिदिन्छ। कुनै यस्तो खाली रुख छैन, कुनै यस्तो सरकारी भित्ता छैन जहाँ विचार नपोखिएको वाक्य नहोस्। यही समस्याले त हो, यही समस्याले त हो बादुरे लाहुरे हुन पुगेको। बिस्तारै बिस्तारै शिक्षित भनौदोहरूले गाउँलाई त्यागेर सहर पसेको अनि भिडमा बस्नेहरूले एकान्तलाई रोजेको। समस्या यति मात्र होइन महोदय, बाँसको घर र टप टप चुहुने छानाको पुवाललाई टाल्न सक्ने भएर आउँछु भन्दै बाबुआमाले दिएको आशीर्वाद झोलाभरि लिएर सीमा पारी पुगेको भीमे गाउँ छोड्दा एक्लै हिँडेको मान्छे फर्कन्दा चारजनाको काँधमा फर्कियो। ऊ हिँड्दा पनि बाटो उही, समस्या उही, व्यवस्था पनि उही। विकास र परिवर्तन हिजो जस्तो थियो आज पनि उस्तै छ, केही तलमाथि छैन। हो महोदय, हरियो मुनाले जसो तसो छाक टर्दैछ, लुटी ल्यायो भुटी खायो भने जस्तै स्थितिले कतिपय अभाव टालटुल पार्दै नै छ। ओठमा बाध्यताले झुन्डिएको मुस्कान, भ्रष्टाचारले साँघुरिएको गोरेटो, अविरल वर्षाले ल्याएको भल नालीमा होइन घरको कुलेसो कुलेसो कुद्ने बाटो रोज्छ। तिहारको झलमल्लमा जुनकेरीले थप सुनमा सुगन्ध थपेको छ, तर जुनकेरी पनि जहाँ उज्यालो छ त्यहाँ आफ्नो अस्तित्व मेटाउन बसेको छ। महोदय महोदय, पत्रचार गर्दैछु हजुरलाई आज समस्याको पोका बटुलेर। यो लडाईँमा म त हारे, यो लडाईँमा म त हारे, तर म सँगसँगै मेरो जाति, मेरो समाज र मेरो गाउँ हार्दैछ महोदय, मेरो गाउँ हार्दैछ। धन्यवाद।
1: गाउँ हार्दैछ, सायद यो कुनै एउटा गाउँ होइन, यो कुनै ऋतु बसेको गाउँ मात्र होइन, आज पहाडको प्रत्येक गाउँ नै यसरी हार्दैछ, होइन रसङ्ग जो?
2: एक हिसाबले आजको स्थितिलाई वर्णन गरिरहेको एउटा सशक्त कविता लाग्यो। तर मलाई भन्नु मन परेको चाहिँ एउटा के भनेदेखिलाई, सर्जकहरूले चाहिँ जहिले पनि एउटा सकारात्मक ऊर्जा चाहिँ हामीले छर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। र गर्दाखेरि म हारे भन्नुको मतलब चाहिँ अब म केही गर्नु सक्दिनँ भन्ने चाहिँ हुनु हुँदैन भन्ने चाहिँ मलाई लाग्छ। त्यहाँनिर हामीले हाम्रो साहित्यमा अथवा हाम्रो रचनामा ऊर्जा दिनु चाहिँ जरुरी हुन्छ कि भन्ने चाहिँ यो विषयमा पनि तपाईँले अलिकति सोच राख्नु
1: जरुरी छ।
2: हजुर, भोलिको दिनमा लेख्ने कुनै उयोहरूमा चाहिँ यस प्रकारको सोच राखेर लेख्न जरुरी हुन्छ भन्ने चाहिँ
0: हजुर तपाईँहरूको सुझावलाई म आत्मसात गर्नेछु।
1: अनि दोस्रो कुरो, ऋतुको कवितामा कतै न कतै विद्रोहहरू पनि झल्किँदैछ।
2: अवश्य, अहिले दार्जिलिङको जुन स्थिति छ, धेरै वर्षदेखि हामी एउटा संक्रमणको एउटा फेजमा छौँ र गर्दाखेरि यो एउटा चर्को स्वरै रहन्छ। दार्जिलिङे कुनै पनि सर्जकको एउटा चर्को स्वर यसरी नै रहन्छ, किनभने हामीलाई असर गर्ने भनेको हाम्रो परिवेशले हो र परिवेशले नै हाम्रो साहित्य पनि त्यसरी नै दोहोऱ्याएर लगिरहेको हामी पाउँछौँ।
1: हुन्छ त श्रोताहरू, म एउटा कथा पठन गर्न लागिरहेको छु। कथा नहुन पनि सक्छ, तर मैले कथा भनेको छु र मसँग मेरो साथ नहुने कवि महेन्द्र स्याङ्बो र ऋतु खवासलाई कथा लाग्न लाग्न पनि सक्छ, उहाँहरूबाटै छुनौँ र अहिलेलाई यो कथा, कथाको शीर्षक निवृत्ति। चाहिने लुगाहरू मात्र बेगमा हालेर अरू सबै छाडिदिन् इन्दुले। उसलाई आफ्नै लुगाहरू देख्दा पनि वृत्तृष्ण जागेर आयो। गहनाहरू निकालेर हेरिन्, लगाउने र कहिले जागेन, त्यही पनि लोग्नेले जबरजस्ती किनि दिएको, भविष्यमा काम लाग्छ भनेर मात्र जोगाइराखे कि। गहनाहरूलाई आलमारीमा राखेर बन्द गरिदिन्, टेबलमाथि राखेको छोरा पवन र छोरी साक्षीको फोटो फ्रेम पनि बेगमा हालिन्, छेउमा राखेको लोग्ने आकाशको फोटो टिपेर राम्ररी हेरे। बेगमा राख्न चाहेकी थिइन्, राखिनन् फेरि, बरु चुन्नीले फोटोलाई सफा गरेर मै खाइन् र टेबलमा नै राखिदिन्। फोटोमा आकाश हाँसिरहेथ्यो। इन्दुको मन एक तमासको भइरहेथ्यो। दाहिने हातको औँलीहरूले गन्दै सोची, 8 वर्ष 9 महिना भएछ यस घरमा आएकी पनि। 7 वर्षको छोरो पवन, 5 वर्षको छोरी साक्षी, दुवैलाई अङ्ग्रेजी स्कुलमा हालेकी, माध्यमिक परीक्षा सक्नु साथ भागेर विवाह गरेकी आकाशसित। आजसम्म आकाशले हात उठाउनुको त के कुरा ठुलो स्वरले कराएको पनि छैन। फेरि पनि मनको एक कुनाबाट आकाशप्रति घृणा जागेर आयो। पैसाको कहिले अभाव राखेन, सानो परिवार, साथमा विधवा सासु मात्र। यति बेला पनि सासु नानीलाई लिएर स्कुल गएकी छिन्, बेलुकी लिएर नै फर्किन्छन्। विगतलाई पन्छाउँदै इन्दुले घडी हेरी, हतार हतार नानीको खातामा चिठी लेख्न

0: वचन प्रिय आकाश लेखेर पनि काटी मात्र लेखी आकाश तिम्रो श्रीमती भएर यतिका समय बिताए सौभाग्यशाली ठान्छु आफैलाई तर तिमीसित विवाह भएदेखि कति समय नै तिमीसित बिताउन पाए मेरो हरेक खुसीहरू तिमीले पुरा गरिदियो तर एक्लोपनले मलाई दुखै रह्यो यसैले आज तिमीलाई छोडेर अरू कसैको भन्दैछु ऊ साधारण नोकरी गर्छ विश्वास छ ऊबाट पुरा माया पाउन सक्छु होरी बतास चलेको समय ऊ मेरो साथमा हुन्छ आँगनको वरिपरि बारबेर गर्दा ऊ मेरो साथमा हुन्छ प्रत्येक रातहरू उसको छातीमा टाउको राखेर ढुक्कली दाउन सक्छु अँ म गएपछि तिमीले अर्को विवाह गर्छौ होला तर मेरो नानीहरूलाई हेला हुन नदिनु है बाबाको हिस्साको माया प्रशस्त दिनु यदि अर्को जन्म हुन्छ भने तिम्रै स्वास्नी बन्न पाऊ इन्दु गाडीको हर्न सुनेर हतार हतार चिठी टेबल माथि राखिदिन् बेग बोकेर गाडीतर्फ लागिन् एक मनले सोचे एकपल्ट नानीहरूलाई हेरेर जान्छु तर उसलाई थाहा थियो नानीहरू आए जानु सम्भव छैन गाडी बाहिर उभिएर कसैले पर्खिरहेको थियो एकपटक घरलाई निहालेर हेरिन् र गाडीमा चढिन् इन्दु चढ्नसाथ गाडी दगुर्यो क्षणभरमै ओझल भए धन्यवाद
1: एकदमै मिठो कथा र तपाईँले फर्स्टमा भन्नुभयो कथा नलाग्नु पनि सक्छ वास्तवमा कथा नलाग्नु पनि कथा नै हो जस्तो मलाई लाग्यो
2: राम्रो कथा लाग्यो तर त्यही मलाई चाहिँ जहिले पनि त्यही फिल हुन्छ कि हामीले पोजिटिभनेस केही साहित्यमा दिनुपर्छ भन्ने चाहिँ मलाई जहिले पनि लाग्छ मेरो आफ्नो व्यक्तिगत विचार पनि त्यही छ गर्दाखेरि यो एउटा हुनु त सत्य हो जे सत्य छ त्यो साहित्यमा आउँछ होइन त हामीले गाउँ समाजमा जे देखिरहेको छ जे भइरहेको छ त्यसैले टिपेर लेख्ने हो भन्दा पनि अब यस प्रकारको कथाले चाहिँ हाम्रो समाजमा त्यो कार्यबारे चाहिँ हामीलाई एउटा प्रोत्साहन दिइरहेको जस्तो मलाई चाहिँ लाग्छ त्यसै कारणले चाहिँ म चाहिँ एक प्रकारको विशेष सब्जेक्टहरूलाई चाहिँ म लिएर कुनै रचना गर्नु चाहिँ मलाई सही लाग्दैन यो आफ्नो आफ्नो विचारको कुरा हो तर साहित्यले फेरि भन्छ कि साहित्य त समाजको दर्पण हो समाजमा भइरहेको कुरालाई उठान गर्नु फेरि त्यो पनि नराम्रो कुरो होइन साहित्यको धर्म हो
0: सजगको काम सिर्जना गर्ने हो र पाठक र समालोचकले आफ्नो आफ्नै प्रकारले हेर्ने गर्छन् उहाँहरू जसरी देख्छन् त्यसलाई स्वीकार्नु पर्ने हुन्छ र श्रोताहरू केही अघि बढ्ने क्रममा फेरि एकपल्ट कवि महेन्द्र स्याङ्गोबाट एउटा मिठो कविता सुनाउनु है
2: हुन्छ धन्यवाद कृष्णजी यो कविता चाहिँ मैले धेरै अगाडि लेखेको कविता थियो सम्भवतः 2-3 वर्ष अगाडि लेखेको कविता थियो जुन कविता चाहिँ अहिले सान्दर्भिक भएर आएको छ र म त्यही कविता यहाँहरूलाई सुनाउन लागिरहेको छु कविताको नाम चाहिँ छ को हो तिम्रो घरमा सभ्यताको अन्तिम छोरतिर कतै उभेर अस्ताउन लागेको घाम हेर्दैछु सभ्यताको अन्तिम छोरतिर कतै उभेर अस्ताउन लागेको घाम हेर्दैछु कसले हो भर्खरै टोकेको छ त्यो वर्जित फल ईश्वर बन्ने रहर बोकेर तिमीलाई थाहा नहोला तर पसिसकेको छ गाउँ गाउँ बस्ती बस्ती घर र कोठाहरूमा अदृश्य आँखाहरू छुपछाप जासुसी गरिरहेछ तिम्रो मस्तिष्कको प्रविधिको विचार र तरङ्गित हरेक तरङ्गहरूको तर तिमी बेवास्ता आपसी मतभेद र विवाद र युद्धहरूमा अल्झिरहेका छौ उता कसैले तिम्रो अस्तित्वको बागडोर बेलगाम छोडिदिएको छ त्यो हातमा जहाँ नसाहरूमा रगत होइन अन्य केही थोक चल्दैछ होसियार अब तिम्रो घर तिम्रै नरहने सम्भावित खतराको घेरोमा छ यतिखेर अनि तिमी जिन्दगीको अनौठो रोलर कोस्टरमा छौ धन्यवाद
0: महेन्द्र च्याङ्बोको कविताहरूलाई पाठकहरूले म भन्छु पढ्नु हुँदैन किनकि महेन्द्र च्याङ्बोको कविताहरू पढेर सजिलै बुझ्न पनि सकिँदैन महेन्द्र च्याङ्बोको कविताहरूलाई चाहिँ त्यसलाई गहन ग्रहण गर्नुपर्ने हुन्छ आत्मसात गर्नुपर्ने हुन्छ अनि मस्तिष्कबाट छरङ्गै भिजन भएर आउँछ नि मलाई त्यस्तो लाग्छ साहित्य सिर्जना यस्तै नै हुन्छ नि ऋतुज्यू तपाईँलाई के भन्नु छ
1: सरको कविता गहन विषयमाथि लेख्नु भएको छ सरको शब्द चयन एकदमै राम्रो लाग्यो र वाचन शैली पनि उत्तिकै र भनिन्छ नि कविता वाचन गर्दा नै कविताको आधा न्याय पाइसकेको हुन्छ कविताले भनेर तर उहाँले यो कविता वाचन गरेर कवितालाई पुरै न्याय दिइसक्नुभयो जस्तो लाग्यो
2: धन्यवाद र विशेष गरी मैले यो कविता चाहिँ जुन चाहिँ अहिले चलिरहेको जुन चाहिँ एआईको जमाना छ र त्यहीमाथि लेख्ने प्रयास गरेको थिएँ। र हामीले अहिले हेर्दै जाँदाखेरि एआईले धेरै उन्नति गरे तापनि यसले हाम्रो सभ्यतालाई नै एउटा ठुलो असर गर्ने खालको एउटा स्थिति पुगेको छ।
0: श्रोताहरू, यसरी रचना

0: पस्किने क्रममा हजुरहरूलाई पनि हामी जस्तै आनन्द आइरहेको छ भन्ने कुरामा हामी आशावादी छौँ र समय समयमा यसरी रचनाहरू पस्किएर हामीले हाम्रो समाज हाम्रो आँखाबाट देखेको हाम्रो मस्तिष्कले सोचेको कुराहरू पस्किन चाहन्छौँ र
1: सही हो र अब यही क्रममा चाहिँ म हाम्रो कृष्णजीलाई एउटा कविताको निम्ति निवेदन गर्न चाहन्छु।
0: महेन्द्र सर कविता पढ्न डर लाग्यो, तपाईँले पोजिटिभ कविता लेख्नु भन्नुभयो, म मान्छे नेगेटिभ जस्तो लाग्छ आफैलाई। हामी नेगेटिभबाट सुरु भएर पोजिटिभमा पुग्ने मान्छे हो र म तपाईँको वचनलाई स्वागत राख्दै म अहिले गजल प्रस्तुत गर्न सकु।
1: हुन्छ,
0: पठनै गरिरहेको छु। अलिकति सिरियस मोड रोमान्टिक हुनु पर्यो।
1: हुन्छ,
0: गजल यसरी सुरु गर्छु। भेट्ने फरमान राख्छ ऊ नै काल मिलोस् भन्छ, भेट्ने फरमान राख्छ ऊ नै काल मिलोस् भन्छ, सँगै हिँड्दै एकअर्कामा चाल मिलोस् भन्छ, जल्नेहरू जलोस् भन्छ हाम्रो जोडी देखेपछि, जल्नेहरू जलोस् भन्छ हाम्रो जोडी देखेपछि, जीवनको एउटै सङ्गीत ताल मिलोस् भन्छ, भेट्ने फरमान राख्छ ऊ नै काल मिलोस् भन्छ, उमेरहरू हार मान्छन् रहरहरू फुलेदेखि, सेल्फी खिच्दा हामी दुईको गाल मिलोस् भन्छ, भेट्ने फरमान राख्छ उनी काल मिलोस् भन्छ, आधी तुफान आउने गर्छ जीवनको दस्तुर नहो, हाँस्दै खेल्दै झेल्नु पर्छ छाल मिलोस् भन्छ, आधी तुफान आउने गर्छन् जीवनको दस्तुर नहो, हाँस्दै खेल्दै झेल्नु पर्छ हाल मिलोस् भन्छ, भेट्ने फरमान राख्छ उनी काल मिलोस् भन्छ, सधैँ दिउँला फुलको माला डहा गर्नेहरूलाई, सागर जस्तै शान्त बनौ छाल मिलोस् भन्छ, भेट्ने फरमान राख्छ उनी काल मिलोस् भन्छ, सँगै हिँड्दा एकअर्कामा चाल मिलोस् भन्छ। धन्यवाद। र श्रोताहरू, यसरी रचनाहरू पस्किँदा पस्किँदै यो समयले पनि हामीसँग अलिकति छल गरे जस्तो लाग्यो र पनि बिदा माग्ने समय आयो। फेरि भेट्ने आशाहरू भरोसाहरू साँच्दै तपाईँहरूलाई पनि पक्कै हाम्रो रचनाहरूले छोयो भन्ने लागेको छ र तपाईँहरूको साथ र तपाईँहरूको हौसला हामीलाई जरुरत छ र भविष्यमा फेरि भेट्ने आशा राख्दै आजको यो कार्यक्रमबाट कवि महेन्द्र स्याङ्बु, ऋतु खवास अनि म कृष्ण पिठटाल बिदा लिन चाहन्छौँ। नमस्कार। र श्रोताहरू, यसरी रचनाहरू पस्किँदा पस्किँदै यो समयले पनि हामीसँग अलिकति छल गरे जस्तो लाग्यो र पनि बिदा माग्ने समय आयो। फेरि भेट्ने आशाहरू भरोसाहरू साँच्दै तपाईँहरूलाई पनि पक्कै हाम्रो रचनाहरूले छोयो भन्ने लागेको छ र तपाईँहरूको साथ र तपाईँहरूको हौसला हामीलाई जरुरत छ र भविष्यमा फेरि भेट्ने आशा राख्दै आजको यो कार्यक्रमबाट कवि महेन्द्र स्याङ्बु, ऋतु खवास अनि कृष्ण पिठटाल बिदा लिन चाहन्छु।

0: यतिन्जेल प्रस्तुत थियो कार्यक्रम गुराँसकुचा। समय बिहानको ठिक 10 बजे। श्रोता, अब प्रस्तुत छ प्रमुख समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार सपन सुब्बाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व राष्ट्रपति रामनाथ कोविन्दलाई उहाँको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा प्रधानमन्त्रीले सार्वजनिक जीवनमा पूर्व राष्ट्रपतिको लामो कार्यकाल, भारतको विकास, संविधानमा निहित मूल्य मान्यता र जनहितप्रतिको दृढ प्रतिबद्धताले भरिपूर्ण रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको भारत मण्डपममा संघ लोक सेवा आयोगको शताब्दी समारोहमा भाग लिनुहुनेछ। यस अवसरमा प्रधानमन्त्रीले जनसमूहलाई पनि सम्बोधन गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह आज नयाँ दिल्लीमा रक्षा लेखा विभागको 279 वार्षिक दिवस समारोहमा सामेल हुनुहुनेछ। यस अवसरमा रक्षा लेखा विभागको विभिन्न सूचना प्रौद्योगिकी पहलहरूको शुभारम्भ गर्नुहुनेछ। दुबईदेखि इजरायलको तेल अभिव गइरहेको फ्लाइट दुबईको फ्लाइटको कप्तानमाथि छुरीले हमला गर्ने कोसिसको आरोपमा विमानको सह पाइलटलाई पक्राउ गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले अत्यन्तै ठूलो खतराको सामना गर्दा र गम्भीर घाइते हुँदा पनि क्याप्टन स्मिथ माछरले अरूको ज्यान बचाउन अडिग साहस प्रदर्शन गरेको बताउनु भएको छ। उहाँले उनको बहादुरीले सयौंको ज्यान बचाएको र ठूलो दुर्घटना टारेको बताउनु भएको छ। एसियाई खेल 2026 बाह्रौं दिन आज पुरुष हकी सेमी फाइनलमा भारतको भिडन्त पाकिस्तानसित हुनेछ अनि मौसम विभागले आज कर्नाटकको तटवर्ती क्षेत्र, केरलम, माहे, तमिलनाडु, पुडुचेरी र कराईकलमा मुसलधारे वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट अहिलेलाई मुख्य समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा यो हो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण्त श्रोता समय बिहानको ठिक 10:02 भए श्रोता र यो समय हो सूचना जानकारी सन्देश साथै संगीतमय कार्यक्रम हेलो खरसाङको जसमा तपाईँलाई विभिन्न जानकारीहरू साथै विविध हिन्दी फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि अवश्य नै गराउनेछौँ। त आजको कार्यक्रम हेलो खरसाङको यस अङ्कमा उपस्थित छु कौशिका म चित्र तपाईँहरूको साथमा।

विश्व शाकाहारी दिवस हरेक वर्षको अक्टोबर 1 गते मनाइन्छ। यो दिवसले मानिसहरूलाई शाकाहारी भोजनका फाइदा, पशु कल्याण, वातावरण संरक्षण र स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्य राख्छ। शाकाहारी जीवनशैलीले व्यक्तिगत स्वास्थ्य मात्र होइन विश्वव्यापी रूपमा प्रकृति र समाजमा पनि सकारात्मक प्रभाव पार्न सक्छ। शाकाहारी भोजनमा फलफूल, तरकारी, बलियो अनाज, दाल तथा मेवा समावेश हुन्छ। यो भोजन फाइबर, भिटामिन, खनिज र एन्टिबेक्टेरियल पनि हुन्छ, जसको मुटु रोग, डायबिटिज र केही प्रकारका क्यान्सरको जोखिम घटाउन पनि सक्छ। सही तरिकाले प्रोटिन, आइरन र भिटामिन B12 को मात्रा पर्याप्त राख्न सकेमा शाकाहारी भोजनले सम्पूर्ण पोषण प्रदान गर्न सक्छ। यो दिवसले जनचेतना वृद्धि गराउँछ, नयाँ मानिसहरूलाई शाकाहारी आचार्य अपनाउन प्रेरित गर्छ र दीर्घकालीन स्वास्थ्य तथा वातावरणीय लाभका बारेमा जानकारी दिन्छ। विद्यालय, सामुदायिक संगठन र सञ्चार माध्यमहरूले पनि यस अवसरमा पोषण कार्यशाला, खाना प्रदर्शन र छलफल कार्यक्रम राख्छन्, जसले व्यावहारिक परिवर्तनमा सहयोग पुर्याउँदछ।

साथै श्रोतागण, ज्येष्ठ नागरिकहरूको अन्तर्राष्ट्रिय दिवस पनि हरेक वर्ष अक्टोबर 1 तारिक नै मनाइन्छ। 14 डिसेम्बर 1990 संयुक्त राष्ट्र संघको महासभाले अक्टोबर 1 ज्येष्ठ नागरिकहरूको अन्तर्राष्ट्रिय दिवस प्रस्ताव 45/106 रूपमा तोकिएको थियो। यसअघि वृद्धावस्था सम्बन्धी भएन अन्तर्राष्ट्रिय कार्ययोजना जस्ता पहलहरू भएका थिए, जसलाई सन् 1972 वृद्ध अवस्था सम्बन्धी विश्व सम्मेलनले पारित गरेको थियो र सोही वर्षको अन्ततिर संयुक्त राष्ट्र संघको महासभाले अनुमोदन गरेको थियो।

त श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम हेलो खरसाङ, उद्घोषिका म चित्रको साथमा आकाशवाणी खरसाङ केन्द्रबाट एफएमको 103.5 मेगाहर्जमा। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। त आउनु श्रोता, कार्यक्रमलाई निरन्तरता दिँदै अब स्वस्थ शरीर अन्तर्गत तपाईँहरूलाई आज योग विषयमा केही जानकारी दिन लागिरहेका छौ। योग प्राचीन भारतमा उत्पन्न भएको शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो। शब्द योगको अर्थ बाँध्नु वा एकतामा ल्याउनु हो, जसले आत्मा, मन र शरीरलाई एक रूप बनाउने उपाय संकेत गर्छ। योगले मानिसको सम्पूर्ण स्वास्थ्य सुधार गर्ने विश्वास गरिएको छ र अहिले विश्वभरमा मानिसले दैनिक जीवनमा योग अभ्यास गर्न थालेका छन्। योगले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। नियमित योग गर्नले मांसपेशी

मुचीको लचकता बढाउने, शारीरिक सहजता सुधार्ने, रगतको परिसञ्चरण ठिक राख्ने र पाचन क्षमता सुधार्ने मदत गर्छ। मानसिक पक्षमा योगले तनाव घटाउँछ, चिन्तालाई कम गर्छ, निन्द्रा सुधार्छ र एकाग्रता बढाउँछ। दीर्घकालीन रूपमा योगले रक्तचाप नियन्त्रित राख्छ र मधुमेह व्यवस्थापनमा पनि सहयोग पुर्याउन सक्छ। योग आरम्भ गर्दा आरामदेही कपडा लगाउनुहोस् र खाली पेट वा हल्का पेटले अभ्यास गर्न उत्तम हुन्छ। योग केवल व्यायाम होइन, यो शरीर मन र आत्मालाई सन्तुलनमा राख्ने एक सम्पूर्ण पद्धति हो। सरल आसन र श्वास प्रश्वासको नियमित अभ्यासले दैनिकीमा ऊर्जा, शान्ति र स्वस्थ जीवन ल्याउन सक्छ। आजको व्यस्त जीवनशैलीमा योगले हामीलाई शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक स्थिरता र जीवनप्रति सकारात्मक दृष्टिकोण पनि प्रदान गर्न सक्छ।

श्रोताहरूलाई अब भने ट्राफिक नियमहरू बारे जानकारी दिन लागिरहेका छौ। ट्राफिक नियमहरू सड़क प्रयोगकर्ताहरूको सुरक्षा र व्यवस्था सुनिश्चित गर्न डिजाइन गरिएका दिशानिर्देश र नियमहरूको सेट हो। यो नियमहरूले सवारी साधन, पैदल यात्रीहरू र अन्य सड़क प्रयोगकर्ताहरूले कसरी अन्तर्क्रिया गर्छन् भन्ने कुरालाई नियन्त्रण गर्छन्, जसले दुर्घटनाहरू रोक्न र सहज ट्राफिक प्रभावलाई प्रवर्धन गर्ने लक्ष्य राख्छ। ट्राफिक संकेतहरूको पालन गर्नुहोस्। रातो रङको अर्थ रोक्नुहोस्, पहिलो रङको अर्थ ढिलो गर्नुहोस् र हरियो रङको अर्थ जानुहोस्। गति सीमा, तोकिएको गति सीमा भित्र गाडी चलाउनुहोस् र सड़क र मौसम अनुसार गति समायोजन गर्नुहोस्। लेन अनुशासन, आफ्नो लेनमा रहनुहोस् र लेन परिवर्तन गर्दा मोड्ने संकेतहरू प्रयोग गर्नुहोस्। सुरक्षित दूरीमा अगाडिको सवारी साधनबाट सुरक्षित दूरी कायम राख्नुहोस्। सिट बेल्ट, गाडी चलाउँदा वा सवारी साधनमा चढ्दा सधैँ सिट बेल्ट लगाउनुहोस्।

हवस्तु श्रोता, अब भने कार्यक्रम हेलो खरसाङको निर्धारित समय समाप्त हुन लागिरहेको छ र अब भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौ। त अब भने उद्घोषिका मचित्रलाई पनि कार्यक्रमबाट दिनुहोस् विदा। अर्को दिन अर्को सप्ताह तपाईँहरूसित अवश्य पनि भेट हुने नै छ। साथै कार्यक्रमको अघिल्लो प्रस्तुतिहरूको साथमा तपाईँहरूको साथमा रहनेछ साथी रश्मि। तपाईँहरूको साथमा नमस्ते।

श्रोता अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै यहाँहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 103.2 मेगाहर्ज, मोबाइल एप न्यूज अन एआईआर लगायत प्रसार भारतीको ओटीटी प्लेटफर्म वेब्समा पनि हामी उपलब्ध छौं। र समय यस बेला बिहानको ठिक 10:30:32 भइरहेछ। म रश्मि उपस्थित भइसकेकी छु। अब यो प्रसारण यात्रामा हाम्रो विविध मनोरञ्जनात्मक जानकारीमूलक प्रस्तुति सित र जति पनि टाढा अनि नजिकका श्रोताहरू हामीसित जोडिसक्नु भएको छ यहाँहरू सबैलाई अभिवादन टक्राउन चाहन्छु। म रश्मि, साथसाथै यहाँहरूलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। र आउनुहोस् अवेर नगरौँ, अघि बढौँ यो यात्रामा कार्यक्रम हाम्रो सरोकारबाट, जसमा बदलिँदो जीवनशैली र वृद्धको उपेक्षा आजको विषय रहेको छ। साथमा यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ फिल्म सङ्गीतहरूबाट। त आउनुहोस् श्रोता, आरम्भ गरौँ आजको हाम्रो सरोकार कार्यक्रम यो फिल्म सङ्गीतबाट।

त श्रोताहरूले सुन्नुभयो यो पहिलो फिल्म संगीत चलचित्र वजा तुम होबाट। आवाजहरू मित ब्रस अन्जान, अरमान मल्लिक अनि तुलसी कुमारको थियो।

यो पहिलो फिल्म संगीतपछि अब आउनु श्रोता लिउँ आजको हाम्रो सरोकारको विषयलाई जो रहेको छ बदलिन्दो जीवनशैली र वृद्ध वृद्धाको उपेक्षा। वृद्धावस्था मानिसको जीवनको स्वाभाविक चरण हो। जसरी बाल्यकालपछि युवावस्था आउँछ त्यसरी नै जीवनको उत्तरार्धमा वृद्धावस्था पनि आउँछ। वृद्ध हुनु भनेको कमजोरी होइन तर जीवनभरिको अनुभव ज्ञान र योगदानको परिणाम हो। आज हामी जुन परिवार समाज र सुविधाको बीचमा बाँचिरहेका छौँ त्यसको निर्माणमा हाम्रा आमा बुबा हजुरआमा हजुरबुबा तथा हाम्रा अग्रज पुस्ताको ठूलो योगदान रहेको हुन्छ। तर समयसँगै हाम्रो सोच रहनसहन खानपान काम गर्ने तरिका पारिवारिक संरचनामा ठूलो परिवर्तन आएको छ। विज्ञान र प्रविधिको विकासले जीवनलाई सहज छिटो र सुविधाजनक बनाएको छ। आज मोबाइल इन्टरनेट सामाजिक सञ्जाल आधुनिक यातायात र विभिन्न सुविधाले संसारलाई हाम्रो हातमा ल्याएका छन्। तर यही तीव्र परिवर्तनसँगै हाम्रो पारिवारिक सम्बन्धमा पनि केही चुनौतीहरू देखा पर्न थालेका छन्। बदलिन्दो जीवनशैलीका कारण संयुक्त परिवारको स्थान बिस्तारै एकल परिवारले लिन थालेको छ। रोजगारी शिक्षा र हाम्रो अवसरको खोजीमा छोराछोरी घरदेखि टाढा बस्न थालेका छन्। व्यस्त जीवन व्यक्तिगत स्वतन्त्रताको बढ्दो चाहना र प्रविधिमा अत्याधिक निर्भरताले परिवारका सदस्यबीच समय बिताउने अवसर पनि घट्दै गएको छ। यसको प्रत्यक्ष असर घरका वृद्ध वृद्धाको जीवनमा परेको देखिन्छ। कहिलेकाहीँ एउटै घरमा बसेर पनि वृद्ध वृद्ध एक्लोपन महसुस गरिरहेका हुन्छन्। छोराछोरी आफ्नो काममा व्यस्त हुन्छन् भने नाता नातिनीहरू मोबाइल र कम्प्युटरमा व्यस्त हुन्छन् अनि ती वृद्ध वृद्ध आमा बुबा वा हजुरबुबा हजुरआमा कसैसँग मनका कुरा गर्न खोज्दा पनि उनीहरूसित सुन्ने समय हुँदैन। यस्तो अवस्थामा उनीहरूसँग धन भन्दा पनि माया केही क्षणको भए पनि साथ आवश्यक हुन्छ।

चलचित्र हाउसफुल फाइभबाट श्रोताहरूले भर्खर मात्र सुन्नुभयो यो फिल्म संगीत नीरज श्रीधर अनि श्रुतिको स्वरमा। कार्यक्रम हाम्रो सरोकारमा आज हामी कुरा गरिरहेछौँ बदलिन्दो जीवनशैली र वृद्धवृद्धको उपेक्षा। आउनुहोस् यसै जानकारीलाई अघि बढाउँ। वृद्ध वृद्धसँग जीवनको लामो अनुभव हुन्छ, उनीहरूले कठिन समय देखेका हुन्छन्, सङ्घर्ष गरेका हुन्छन् र परिवारको भविष्यका लागि आफ्नो इच्छा तथा आवश्यकता समेत त्यागेका हुन्छन्। उनीहरूको अनुभव नयाँ पुस्ताका लागि अमूल्य ज्ञान बन्न सक्छ। उनीहरूको कथा परम्परा र जीवनका सिकाइले परिवारलाई जोडेर राख्ने गर्छन्। त्यसैले वृद्ध वृद्धलाई सम्मान प्रेम गर्नु हाम्रो संस्कार र नैतिक जिम्मेवारी पनि हो। उनीहरूलाई केवल हेरचाह गर्नुपर्ने व्यक्ति होइन, परिवारका महत्वपूर्ण सदस्यका रूपमा हेर्नुपर्छ। परिवारका निर्णयमा उनीहरूको पनि विचार सुन्नुपर्छ। उनीहरूसित नियमित कुराकानी गर्नुपर्छ। आफ्नो व्यस्त जीवनशैलीबाट केही समय निकालेर भए पनि केही समय उनीहरूसित बिताउनुपर्छ, जसले उनीहरूलाई खुसी दिनेछ। साथै उनीहरूको स्वास्थ्य, खानपान, औषधि र भावनात्मक आवश्यकतामा ध्यान दिनुपर्ने हुन्छ। विशेष रूपले नयाँ पुस्ताले प्रविधिको प्रयोग र पारिवारिक सम्बन्धबीच सन्तुलन कायम गर्नु आवश्यक हुँदछ। केही समय मोबाइललाई छेउमा राखेर हजुरबुबा हजुरआमासँग बसेर कुरा गर्नु, उनीहरूको पुरानो अनुभव सुन्नु, सँगै खाना खानु वा सामान्य रूपमा केही समय बिताउनु पनि उनीहरूका लागि ठूलो खुसी बन्न सक्छ। हामीले एउटा कुरा कहिले बिर्सिनु हुँदैन, आजका वृद्ध वृद्ध हिजका परिवारका आधार थिए र आजका युवा भोलिका वृद्ध वृद्ध बन्नेछन्। हामीले आज आफ्नो अग्रजलाई जस्तो व्यवहार गर्छौँ, भोलि त्यही संस्कार समाजमा प्रतिबिम्बित हुन सक्छ। बदलिन्दो जीवनशैलीलाई रोक्नु त सम्भव छैन, न त आधुनिक विकासबाट पछि फर्किनु नै उचित हुन्छ, तर विकाससँगै मानवता, संस्कार, पारिवारिक प्रेम र सम्मानलाई जोगाउनु हाम्रो कर्तव्य हो। आधुनिक घर ठूलो हुँदैमा परिवार ठूलो हुँदैन। परिवार ठूलो हुनुको लागि मन ठूलो हुनुपर्छ। आधुनिकता समस्या होइन, तर समस्या आधुनिकताको प्रयोग गर्दा मानवीय सम्बन्धलाई बिर्सिनु हो।

यो जानकारीलाई निरन्तरता दिने नै छौँ। अहिलेलाई भने यो फिल्म संगीत श्रोताहरूको निम्ति जो रहेको छ चलचित्र कारवाबाट प्रतीक कुहटको स्वरमा, शब्द अनि संगीत छ प्रतीक कुहटको।

वृद्ध वृद्धको अनुहार हात चौरी परेको हुन्छ, तर पनि उनीहरूको अनुभवमा जीवनको अनगन्ती कथाहरू हुन्छन्। उनीहरूको आवाज सुस्त भए पनि उनीहरूको आशीर्वादमा ठूलो शक्ति हुन्छ। उनीहरूलाई बोझ होइन परिवारको अमूल्य सम्पत्ति ठानौ। उनीहरूको आँखामा एक्लोपन होइन आफ्नोपनको उज्यालो देखाउने प्रयास गरौं। वृद्ध वृद्धको सम्मान केवल उनीहरूको अधिकार मात्र होइन, हाम्रो संस्कारको परिचय पनि हो। यसैले हाम्रो संकल्प होस्, आधुनिक जीवनशैली अपनाऊ तर मानवीय सम्बन्ध नबिर्सौ। प्रविधिसँग जोडियौं तर आफ्ना अग्रजसँगको सम्बन्ध नटोडौ। वृद्ध वृद्धालाई माया सम्मान र समय दिउ, किनकि उनीहरू हाम्रो विगत मात्र होइनन्, हाम्रो वर्तमानका मार्गदर्शक र भविष्यका लागि प्रेरणाका स्रोत पनि हुन्।

शब्द थियो समीर अन्जानको संगीत सिद्धान्त मिश्राको चलचित्र बागी फोरबाट श्रोताहरूले भर्खरै मात्र सुन्नुभयो यो फिल्म संगीत स्टेबिन बेनको स्वरमा। यसरी कार्यक्रम हाम्रो सरकारमा आजको विषय यहाँहरू अघि राखिसकेपछि विभिन्न चलचित्रका गीतहरूबाट यहाँहरूलाई मनोरञ्जन गराउँदा गराउँदै अब भने हामी आइसकेका छौँ कार्यक्रमको अन्ततिर र यहाँहरूको निम्ति राख्दैछौँ कार्यक्रमको यो अघिल्लो अनि अन्तिम फिल्मी कोशेली जो रहेको छ जावेद अख्तरको शब्दहरूमा, सङ्गीत रहेको छ साजिद वाजिदको, स्वर शान अनि श्रेया घोषालको रहेको छ भने यस गीतलाई यहाँहरूले सुन्नुहुनेछ चलचित्र मिले ना मिले हामबाट। स्वीकार्नुहोला अनि आनन्द लिनुहोला यो फिल्म संगीतको।

0: हवस् त श्रोता, पवन गोलेको स्वरमा यस गीतसँग अहिले त भने पूरा हुन्छ कार्यक्रम स्वरमाधुरी। समय दिउँसोको 11:30 अनि 25 सेकेन्ड भइरहेछ। अब हाम्रो अघिल्लो प्रस्तुति जनजीवन।
1: जनजीवन

दिल्ली केन्द्रको समाचारको प्रसारणपछि पुनः एकचोटि सबै आदरणीय श्रोताहरूलाई स्वागत जनाउन चाहन्छु। आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा म उद्घोषिका रश्मि। समय बेला दिउँसोको 12:05:30 भइरहेछ र दिउँसोको यो समय हो मनोरञ्जनको। हजुर श्रोता, मनोरञ्जन तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा बाट। ताउनु श्रोता, अबेर नगरौँ, अघि बढौँ कार्यक्रममा। त प्रथम लिएका छौँ यहाँहरू सबैको अनुरोधलाई। अनुरोध पठाउनुहुने हाम्रा श्रोताहरू हुनुहुन्छ पप्पु श्रोता क्लब मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार पप्पु, नैतिक पिहु कुमार विमल, नवरतन हाता बाढीहाट पूर्णिया बिहारबाट हुनुहुन्छ ममता रानी, छवि अनोखी, अर्पिता दीक्षा देव देवान्सु अनि डब्लुजी, बिहार कलोनी लोनीबाट हाम्रा श्रोताहरू हुनुहुन्छ नसिमुल इस्लाम गुनेरी अनि प्रकाश वीर राजपूत, डन्टी लोहारा बालोदबाट हुनुहुन्छ कमलेश जयपुरिया, बिहारीपुर खाण्डुवाबाट पिङ्की अनि रिङ्की, जेल रोड टाइगरबाट लालचन्द मिश्र, रमेश चन्दनी कुमकुम मिश्र, यसरी नै वार्ड नम्बर 12 रामपुर चौकबाट हाम्रा श्रोताहरू हुनुहुन्छ सबना प्रवीण, शाहिना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कामरान आलम, फरहान आलम, खुशबू रिमी, एम राही अनि इब्रार आलम, गान्धी चौक रोपड पन्जाबबाट हुनुहुन्छ हरदेव मिका, बलविन्दर विरग, जेतेग विरग अनि मिका विरग, यसरी नै कोटवा नारायणपुर बाबापट्टी बलियाबाट हाम्रा श्रोताहरू हुनुहुन्छ ओम प्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई अनि ह्याप्पी राई, दुविधा नेवादा गाजीपुरबाट हुनुहुन्छ प्रतीक राई, श्रीमती रोशनी राई अनि प्राञ्जल राई, शेरपुर कला गाजीपुरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ अवधेश राई, श्रीमती प्रीति राई अनि नवनीत राई, यसरी नै अररिया रजोखर बजारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ मोहम्मद शरीफ आरजू, मोहसिन आरजू, नवाब आरजू, सवाब आरजू, सरफराज खान रफजाल, मेन रोड रानीगंजबाट हुनुहुन्छ फरजाना खानम, शाहना शबनम, नुसरत, अररिया जोगीहाटबाट हुनुहुन्छ सौम्य नाजनीन, रुकैया अफरिन अनि रिहाना अफरिन, र गर्ल्स स्कूल रोड मनिहारीबाट हाम्रा श्रोताहरू हुनुहुन्छ अवधेश गुप्त, भोलु, निलु, विशाल राज अनि वंशराज। यहाँहरू सबै सुन्न चाहनुहुन्छ किशोर कुमार अनि सुषमा श्रेष्ठको युगल स्वरलाई चलचित्र आ गले लग्जाबाट, शब्द साहिल लुधियानवीको छ भने संगीत छ आरडी वर्मनको। आउनु श्रोता, यहाँहरू सबैको अनुरोधमा सुनौ कार्यक्रमको यो प्रथम गीत चलचित्र आ गले लग्जाबाट।

तपाईको अनुरोधमा यो कार्यक्रम प्रसारण भइरहेछ आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। त यसै क्रमलाई जारी राख्दै अब सुनाइरहेछौ यो अघिल्लो गीत चलचित्र प्यास सावनबाट लता मंगेशकरको स्वरमा, शब्द सन्तोष आनन्दको छ भने संगीत छ लक्ष्मीकान्त प्यारेलालको। यस गीतलाई सुन्न चाहने हाम्रा श्रोताहरू हुनुहुन्छ पुराना तलाउ डुङराउबाट बलि उल्ला अन्सारी अनि आसमनाज अन्सारी, यसरी नै जेल रोड बक्सरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ राज अन्सारी अनि सिराज अन्सारी, इन्दिरा बिहार दिल्लीबाट हुनुहुन्छ बेबी अन्सारी अनि दानिश अन्सारी, यसरी नै जेल रोड रायगढबाट हुनुहुन्छ नरेन्द्र यादव, महेन्द्र यादव अनि जहानवी यादव, राज प्यालेस माउनत भञ्जन उत्तर प्रदेशबाट हाम्रा श्रोताहरू हुनुहुन्छ राजेश राज वर्मा, प्रीति वर्मा, कार्तिक आर्यन वर्मा, शिव मन्दिर हकीकतपुरा माउबाट हुनुहुन्छ मुन्ना भाइ स्वर्णकर, पिङ्की स्वर्णकर, आर्यन कृष्ण अनि पिहु सोरहानकर, अप्पर सिरबारी बस्ती गिद्धपहाड खरसाङबाट हाम्रा श्रोताहरू हुनुहुन्छ सुषमा सिंह, एसएम दनाल, सयम दनाल अनि

पुष्प छेत्री सेक्टर आठ कुरुक्षेत्रबाट हुनुहुन्छ दीपक सैनी, प्रमिला अनि अनुश्री सैनी, महादेव पाराबाट मीना, सिमरन अनि योगेश कुमार राजवाडे, जेल रोड झाँसीबाट नरेन्द्र कुमार अनि उमा देवी, रिंगनी छत्तीसगढ़बाट हाम्रा श्रोताहरू हुनुहुन्छ दिनेश वर्मा, करूणा वर्मा, भिलाई छत्तीसगढ़बाट मुकेश वर्मा, सरिता शर्मा, गौरव अनि गरिमा शर्मा, गोलाबजार बक्सरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ श्रद्धानन्द आर्य, अभयनन्द आर्य, परमानन्द आर्य, पंकज, प्रमोद, रोहित अनि मोहित, र न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट हुनुहुन्छ तर्कत्रुस एकका, स्वर्णलता एकका, श्रद्धा एकका, अनिरुद्ध एकका, डेमियन, जुलियन अनि चार्ल्स एकका, साथै झाउगुडी बस्तीबाट हुनुहुन्छ विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु खडिया, सोनिया खडिया, समरी पानी, भालुकोफ, भट्टी डाँडाका अशोक कुमार खड्का, यहाँहरू सबै सुन्न चाहनुहुन्छ चलचित्र प्यास सावनबाट लता मङ्गेशकरको स्वरमा रहेको यस गीतलाई।

आनन्द यस चलचित्रबाट अब रहनेछ हाम्रो यो अघिल्लो गीत मुकेशको स्वरमा रहेको छ, शब्द मजरूको छ भने संगीत छ सलिल चौधरी। यस गीतलाई सुन्न चाहने हाम्रा श्रोताहरू हुनुहुन्छ मेहरनगर उमरखेर महाराष्ट्रबाट अभिजित गौहानकर, सरिता गौहानकर, प्रणीता सिद्धान्त गौहानकर अनि अर्जुन गौहानकर। यसरी नै आकर हाइट्स बहादुरपुरा नागपुरबाट वैशाली शैलेश गौहानकर, श्वेता सुमित गौहानकर, कुमारी धोरी गौहानकर अनि प्रिन्स एकांश गौहानकर। मेन रोड राजविराज नेपालबाट हुनुहुन्छ मोहम्मद अताउल्ला, बेगम जिनत जहाँ सोनी परवीन अनि इम्तियाज आलम। कुर्सेला तीनघरियाबाट हाम्रा श्रोताहरू हुनुहुन्छ ललन कुमार सिंह, प्रभादेवी कुमार, केतु, मनिष कुमार, गौतम कुमार, स्नेहलता, मीरा कुमारी, मधु, मिठु चौधरी, नितु चौधरी, अशोक प्रसाद अनि एलके सिंह। यसरी नै पुस्तकालय रोड फारबिसगंज बिहारबाट हुनुहुन्छ शम्भु प्रसाद गुप्त, प्रेम कुमार गुप्त, नन्दकिशोर गुप्त अनि कुन्ती देवी। महादेव घाट अम्लेश्वरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारिणी ठाकुर, सूरज ठाकुर, ज्योति ठाकुर अनि रियान्स ठाकुर। जतुवा किशनपुरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ आलम दिलकश, शवनानाज, रिजवान राही, इमरान राजा, आलम शेख, शवन आलम, चाँदनी नाच, सिराजपुर, गणेशपुरबाट फिरोज आलम, नाच प्रवीण अनि अर्श बाबु। आउनु सुनौ यहाँहरू सबैको अनुरोधमा कार्यक्रमको यो अघिल्लो गीत।

यसरी तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध फिल्म संगीतहरूबाट यहाँहरूलाई मनोरञ्जन गराउँदा गराउँदै अब भने हामी आइसकेका छौँ कार्यक्रमको अन्ततिर र भन्नुको तात्पर्य मलाई पनि कार्यक्रमबाट विदा माग्ने समय भइरहेछ र यहाँहरूबाट विदा माग्न भने भन्दा अघि राख्दैछु कार्यक्रमको यो अघिल्लो अनि अन्तिम प्रस्तुति चलचित्र अकेले हम अकेले तुमबाट कुमार सानु अनि अल्का याग्निको युगल स्वरमा रहेको छ यो गीत शब्द छ मजरु सुल्तानपुरीको संगीत अन्नु मल्लिकको छ भने अनुरोध छ यहाँहरू सबैको राजविराज नेपालबाट हाम्रा श्रोताहरू हुनुहुन्छ श्याम कुमार हाकु तारादेवी हाकु राजन हाकु कल्पना राई हाकु सुम्निमा हाकु पिङ्की खुसबू श्रुति पूजा पूर्णिमा हाकु अनि सन्नी हाकु नाज मन्जिल मेहसोल सीतामणी बिहारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ अक्रम हुसेन बेगम इसरत अक्रम वसिम अक्रम रुबिना वसिम आरिज वसिम नदिम शमीम अमन ममता रानी पुनम कुमारी बच्चु शेख अनि चिना शेख यसरी नै कलेर बिहारबाट हुनुहुन्छ मोहम्मद आसिफ खान बेगम निकत परवीन नूर महल मेहसोलबाट हुनुहुन्छ हुमेर नाज सुमेर नाज अबिहा अरहान हम्जा बाबु अनि मुजमिल बाबु गोलाबजार बक्सरबाट हुनुहुन्छ श्रद्धा नन्दार्य अभय नन्दार्य परमानन्दार्य पङ्कज प्रमोद रोहित अनि मोहित यसरी महियारपुर मनिहारीबाट हुनुहुन्छ अफ्ताफ आशेक सैदुर दिलकस रुखसाना बेगम फिरदोज आलम आफाक आलम गुलजार आलम मोहम्मद नसिर मोहम्मद वसिर गोगाछिल सुरपारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ मोहम्मद हुमायु मस्कुरा शबनम आशुतोष राजकुमार अनि टुन्नु सिंह गुडिया माउजी अस्तुबाट हुनुहुन्छ प्रदीप कुमार मण्डल आशिष मण्डल कुन्दन करिना कुमारी पूजा कुमारी आरती अनि सुनिता देवी र कन्हरे बजार पूर्णियाबाट हाम्रा श्रोताहरू हुनुहुन्छ दिलीप कुमार सेन्चुरी बिमला रानी सेन्चुरी सिम्पी रानी शाह सुशील नायक अनि अभिषेक ताउनु सुनौ यहाँहरू सबैका अनुरोधमा कार्यक्रमको यो अघिल्लो अनि अन्तिम गीत

हवस्त श्रोता, चलचित्र अकेले हम अकेले तुम्बाट कुमार सानु अनि अल्का याग्नीको युगल स्वरमा यस गीतसँगै अहिलेलाई भने पूरा हुन्छ तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा। समय दिउँसोको 12:30 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग FM 103.5 MHz र अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ मेलोडी टाइम। आनन्द लिनुहोला पाश्चात्य सङ्गीतको साथी मनिषासित।

यो आकाशवाणी हो। मुख्य समाचार मानिक लामाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको भारत मण्डपममा युपिएससीको शताब्दी समारोहमा सहभागी हुनुभयो। यस अवसरमा उहाँले भन्नुभयो, युपिएससीको 100 वर्षको यात्रामा पुस्ता, सरकार, प्रविधि र पाठ्यक्रम परिवर्तन भएको छ, तर यस संस्थाप्रति विश्वास पहिले जस्तै अटुट छ। दीपावली अघि सर्वोच्च न्यायालयले पटेकाहरूमाथि पूर्ण प्रतिबन्ध लगाउन अस्वीकार गर्दै सन्तुलित दृष्टिकोणको समर्थन गरेको छ। रक्षा मन्त्रालयले सैन्य नर्सिङ सेवाको 101 स्थापना दिवसमा सबै नर्सिङ कर्मीहरूप्रति सम्मान व्यक्त गरेको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज नयाँ दिल्लीको कर्तव्य भवन नजिक स्वच्छता ही सेवा 2026 अभियान अन्तर्गत एक दिन एक घण्टा एक साथ श्रमदान गतिविधिको आयोजना गर्यो। दिल्ली जल बोर्डले राजधानीमा जलापूर्ति, सिवर अनि यसबाट निष्कासन हुने फोहोर पानीको सफाई गर्ने तन्त्रलाई सुदृढ गर्न 17,900 करोड रुपियाँभन्दा अधिकको परियोजनाहरूलाई स्वीकृति दिएको छ। ब्याङ्कर्स बुक्स एभिडेन्स एक्ट 2026 आजदेखि लागू हुनेछ। राष्ट्रपतिले 13 अगस्तमा यस अधिनियमलाई स्वीकृति दिनुभएको थियो। सऊदी अधिकारीहरूले दुबईबाट तेल अबिब गइरहेको फ्लाइ दुबईको उडानलाई दुर्घटनाग्रस्त गर्ने प्रयासको आरोपमा ओमानका सह पाइलटलाई पक्राउ गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले देशलाई क्याप्टन स्मिथ मछारमाथि गर्व रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 174 जनाको ज्यान बचाउने कप्तान स्मिथ मछारलाई साँचो नायक बताउनु भएको छ। गुवाहाटीमा खेलिएको पुरुष क्रिकेटमा भारतले दोस्रो वानडे म्याचमा वेस्ट इन्डिजलाई 8 विकेटले पराजित गर्दै 2-0 बढत बनाएको छ। अनि भारतले एसियाई खेलमा नौकायनमा आफ्नो पहिलो पदक जितेको छ। भारतको कुल पद संख्या 62 भएको छ, जसमा 10 स्वर्ण, 22 रजत अनि 30 काँस्य पदक सामेल छन्। आकाशवाणीबाट समाचार पूरा भयो।

사실 근데 인도 아니 어떤 심지어 탐지기 돈으로 산지고 뭐 토벌 저냐배 로지 기억다 다시는 수주 가면 직 가면 책을 검소 아야

समय बेला दिउँसोको 2:30 भइरहेछ आकाशवाणीको नेपाली प्रसारण सेवामा हाम्रा सबै आदरणीय श्रोताहरूलाई स्वागत जनाउन चाहन्छु साथसाथै यहाँहरूलाई अभिवादन टक्राउन चाहन्छु म उद्घोषिका रश्मी

अब यो प्रसारण यात्रामा आउनु श्रोता केही क्षण आनन्द लिउँ लोक अनि आधुनिक गीतबाट. प्रथम स्वीकार्नुहोस् यो आधुनिक गीत उदय सोताङको स्वरमा रहेको छ. शब्द छ गणेश थापा मगरको, सङ्गीत उदय सोताङको.

0: भर्खरै श्रोताहरूले सुन्नुभयो लोक अनि आधुनिक गीत। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले युपिएससीको 100 वर्षको यात्रामा पुस्ता, सरकार, तकनिक अनि पाठ्यक्रम परिवर्तन भए पनि संस्थाप्रतिको विश्वास पनि अझै अटुट रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले वन तथा वन्य जन्तुको संरक्षण, प्रकृतिको सन्तुलन कायम राख्न र भावी पुस्ताका लागि बहुमूल्य सम्पदा सुरक्षित राख्न आवश्यक रहेको बताउनु भएको छ। स्वच्छता ही सेवा 2026 अभियान अन्तर्गत राष्ट्रव्यापी एक दिन एक घण्टा एक साथ सरसफाई अभियान सञ्चालन भइरहेको छ। रक्षा मन्त्री राजनाथ सिंहले सशस्त्र बलहरू बीच आपसी समन्वय र एकीकरणमा सरकारले विशेष जोड दिइरहेको बताउनु भएको छ अनि जापान एसियाई खेलमा भारतीय कम्पाउन्ड तीरन्दाज गणेश मणिरत्नम थिरुमुरुले आज पुरुषहरूको व्यक्तिगत वर्गमा काँस्य पदक जितेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले देश तीव्र गतिमा रिफर्म एक्सप्रेसमा अघि बढ़िरहेको बताउनुहुँदै परीक्षा सञ्चालन गर्ने संस्थाहरूले पनि देशको आवश्यकता अनुसार सुधारमा काम गर्नुपर्ने बताउनु भएको छ। आज नयाँ दिल्लीस्थित भारत मण्डपममा संघ लोक सेवा आयोग युपिएससीको शताब्दी समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले परीक्षालाई केवल एउटा आयोजनाका रूपमा लिन नहुने बताउनुभयो, किनभने यो युवाहरूको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ। उहाँले केही महिनाको ढिलाइ समेत युवाहरूका लागि कठिनाई उत्पन्न गर्न सक्ने भएकाले परीक्षा प्रणालीले समयको निश्चितताको सिद्धान्त पालना गर्नुपर्नेमा जोड दिनुभयो। श्री मोदीले युपिएससीको 100 वर्षको यात्रामा पुस्ता, सरकार, तकनिक अनि पाठ्यक्रम परिवर्तन भए पनि संस्थाप्रतिको विश्वास भने अझै अटुट रहेको बताउनु भएको छ। नयाँ दिल्लीस्थित भारत मण्डपममा युपिएससीको शताब्दी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सरकारी पदका लागि मात्र नभई जनसेवाबाट प्रेरित युवालाई लोकसेवामा ल्याउनु पर्नेमा जोड दिनुभयो। उहाँले 21 शताब्दीको भारत जनहितैषी, सक्रिय र सुशासनमा आधारित नयाँ कार्य संस्कृतिका साथ अघि बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्रीले उहाँको सरकारको मन्त्र नागरिक देवोभव रहेको अनि नागरिकको सेवा गर्नु सबैभन्दा आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, विकसित भारतको लागि देशलाई जुन प्रकारको प्रशासनको आवश्यकता रहेको छ त्यसलाई युपिएससी तथा राज्य लोकसेवा आयोग जस्ता संस्थानहरूले धेरै हदसम्म सम्भव बनाउनेछ। श्री मोदीले भन्नुभयो, आज भर्ती हुने युवाहरूले विकसित भारत निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछन्। उहाँले भन्नुभयो,
2: हामी प्रो पिपल, प्रोएक्टिव, गुड गभर्नेन्स के पैरामीटर्स के आधार पर देश को वो प्रोफेशनल्स देने हैं जिनमें गरीब की तकलीफ समझने की संवेदना हो, जो युवा जोश के साथ खुद आगे बढ़कर काम करे, जो इनोवेटिव तरीके से कठिन समस्याओं का रास्ता निकाले, जो कानून का पालन कराए लेकिन ये भी परख सके कि उस कानून से लोगों का जीवन आसान हो रहा है या फिर वो रुकावट बन रहा है।
1: गत वर्ष 1 अक्टोबरबाट शुरू भएको वर्षभरिका शताब्दी समारोहको समापनका अवसरमा प्रधानमन्त्रीले युपिएससीको शताब्दी स्मारक सिक्का, स्मारक डाक टिकट तथा 100 ल्यान्डमार्क जजमेन्ट सेपिङ द पोलिसिज अफ युपिएससी एण्ड पब्लिक सर्भिस कमिसन इन इन्डिया पुस्तक विमोचन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले वन तथा वन्य जन्तुको संरक्षण, प्रकृतिको सन्तुलन कायम राख्न र भावी पुस्ताका लागि बहुमूल्य सम्पदा सुरक्षित राख्न आवश्यक रहेको बताउनु भएको छ। वन्य जन्तु सप्ताह 2026 अवसरमा जारी सन्देशमा प्रधानमन्त्री मोदीले नागरिकलाई वन्य जन्तु तथा तिनको वासस्थान संरक्षणमा योगदान दिन आग्रह गर्नुभयो। उहाँले वन्य जन्तुको सुरक्षित आवागमन र पारिस्थितिक सन्तुलनका लागि जोडिएका वासस्थान तथा वन्य जन्तु करिडोर आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्रीले केन्द्र सरकारले राज्यहरूको सहकार्यमा वन्यजन्तु करिडोरको पहिचान र संरक्षणका लागि निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। उहाँले चिता परियोजनाको सफलता सहित पछिल्लो दशकमा वन्यजन्तु संरक्षणमा भारतले प्राप्त गरेका उपलब्धिहरूको उल्लेख गर्नुभयो। उहाँले ग्रेट इन्डिया वेस्टर्ड गैडा नदी डल्फिन र हिमचितुवा लगायत प्रजातिको संरक्षणका प्रयासबारे पनि जानकारी दिनुभयो। साथै अन्तर्राष्ट्रिय बिग क्याट अलायन्स मार्फत ठूला वन्य बिरालो प्रजातिको संरक्षणका लागि विश्वव्यापी सहकार्य प्रवर्धनमा भारतको भूमिकाको उल्लेख गर्नुभयो। स्वच्छता ही सेवा 2026 अभियान अन्तर्गत राष्ट्रव्यापी एक दिन एक घण्टा एक साथ सरसफाई अभियान सञ्चालन भइरहेको छ। अभियानको उद्देश्य सरसफाई सुनिश्चित गर्नुका साथै फोहोर व्यवस्थापन प्रति आम नागरिकमा जनचेतना जगाउनु हो। देशभरिका विभिन्न केन्द्रीय मन्त्री, मुख्यमन्त्री तथा वरिष्ठ अधिकारी यस अभियानमा सहभागी भइरहेका छन्। 17 सितम्बरदेखि शुरू भएको यो अभियान 17 अक्टोबरसम्म चल्नेछ। यस वर्षको विषय स्वच्छतामा सहभागिता, स्वच्छ भारत, विकसित भारत रहेको छ। केन्द्रीय जलशक्ति मन्त्री सीआर पटेल नयाँ दिल्लीको कालिन्द कुञ्ज घाटमा श्रमदान कार्यक्रममा सहभागी हुनुभयो। उहाँले सरसफाई र जल संरक्षण एकअर्कासित जोडिएको विषय भएको बताउँदै नदीलाई फोहोर फाल्ने स्थानको रूपमा प्रयोग गर्न नहुनेमा जोड दिनुभयो।
3: स्वच्छता को हम जल से अलग नहीं कर सकते, तो नदियों को भी स्वच्छ करना है। अगर बाकी गंदगी हम नदियों को डस्टबिन समझकर डालते रहेंगे और उसके जो दुष्परिणाम आएंगे, क्योंकि ये गंदा पानी घूम फिर के हमारे पेट में आने वाला है, इसीलिए नदी को स्वच्छ करने के लिए पहले हमें हमारे कचरे का निकाल ठीक जगह पे हो, हम गंदगी ना फैलाए, उसके लिए जागरूक होने की आवश्यकता है।
1: विधि तथा न्याय मन्त्री अर्जुनराम मेघवाल, संसदीय कार्यमन्त्री किरेन रिजिजू अनि केन्द्रीय कोइला तथा खान मन्त्री जी किशन रेड्डी, शिक्षा मन्त्री प्रह्लाद जोशी आदिले पनि विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। गृहमन्त्री अमित शाहको अध्यक्षतामा छत्तीसगढ अनि ओडिसा बीच लामो समयदेखि लम्बित महानदी जल विवादको समाधान गर्न आज नयाँ दिल्लीमा एक महत्वपूर्ण बैठक आयोजना गरिँदैछ। यस बैठकमा छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साय अनि ओडिसाका मुख्यमन्त्री मोहनचरण माझी सामेल रहनेछन्। रक्षा मन्त्री राजनाथ सिंहले सशस्त्र बलहरूबीच आपसी समन्वय र एकीकरणमा सरकारले विशेष जोड दिइरहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा रक्षा लेखा दिवसको अवसरमा बोल्दै उहाँले वित्तीय प्रणालीलाई पनि एकीकृत गर्न सके समग्र रक्षा व्यवस्थापन अझ प्रभावकारी र कुशल बन्ने बताउनुभयो। उहाँले रक्षा लेखा विभाग सम्पूर्ण रक्षा मन्त्रालयलाई जोड्ने महत्वपूर्ण कडी तथा रक्षा प्रणालीको मेरुदण्ड भएको बताउनुभयो। रक्षा मन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अडिटिङको उत्कृष्ट अभ्यास अपनाउँदै कार्यप्रणालीमा समावेश गर्न र विश्वभर परिवर्तन भइरहेका मापदण्डसँग कदम मिलाएर अघि बढ्न आग्रह गर्नुभयो। श्री सिंहले गत आर्थिक वर्षमा खर्चको बुकिङ लगभग 100% भएको जानकारी दिनुभयो। उहाँले यो महत्वपूर्ण उपलब्धि रक्षा लेखा विभाग र 3 सेनाको संयुक्त प्रयासको परिणाम भएको बताउनुभयो। साथै यसले महत्वपूर्ण संसाधनको प्रभावकारी उपयोग प्रति विभागको प्रतिबद्धता, समर्पण, मेहनत र कार्यकुशलता प्रतिबिम्बित गर्ने उहाँले बताउनुभयो। भारतले खाद्य सुरक्षाको रक्षाको लागि वैध राष्ट्रिय उपायहरूलाई भोजनको शस्त्रीकरणको रूपमा व्याख्या नगर्न चेतावनी दिएको छ। केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले अमेरिकाको मिलवौकीमा G20 व्यापार मन्त्रीहरूको बैठक अवधि यो कुरा बताउनुभयो। उहाँले खाद्य सुरक्षा दिगोपन र सहकार्यको माध्यमका रूपमा कायम रहनुपर्नेमा जोड दिनुभयो। जापान एसियाई खेलमा भारतीय कम्पाउन्ड तीरन्दाज गणेश मणिरत्नम थिरुमिरुले आज पुरुषहरूको व्यक्तिगत वर्गमा काँस्य पदक जितेका छन्। गणेशले काँस्य पदकको प्लेअफमा भियतनामको कोङ डुक डाङलाई 134-144 पराजित गरे। स्क्वासमा सेमिफाइनलमा भारतीय महिला टिमले हङकङसित 1-2 पराजित भए पनि काँस्य पदकमा सन्तोष गर्नु पर्यो। अर्कोतर्फ सेपक टक्रामा पुरुषहरूको क्वान्ट्रेम इभेन्टमा भियतनामलाई 2-0 हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको छ अनि 1 सुनिश्चित गरेको छ। मनु फ्रान्सिस अनि प्रिन्स कुरी सिङ्कल नोवलले आज पुरुष वर्गको स्किल प्रतियोगितामा रजत पदक जितेका छन्। यो समाचार युट्युबमा एटएआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले युपिएससीको 100 वर्षको यात्रामा पुस्ता, सरकार, तकनिक अनि पाठ्यक्रम परिवर्तन भए पनि

0: भानु गौतमको शर्मा यो लोकगीतपछि अब अघिल्लो क्रममा प्रस्तुत छ सामयिक समीक्षा।
1: प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक सपन सुब्बा, विषय

0: भएको छ। दक्षिण चीन सागर, भूमध्य सागर, एटलान्टिक महासागरमा भारतीय युद्धपोतहरूको उपस्थितिले भारतको ब्लू वाटर फोर्स समतालाई प्रदर्शन गर्दछ। आलेख, विदेश सेवा डेस्क, एनएसडी, आकाशवाणी। भारत पहिलो प्रतिक्रियाकर्ता, प्राथमिकता सुरक्षा हितधारक र हिन्द महासागर क्षेत्रमा विश्वास र विश्वसनीयताको प्रतीकको रूपमा दृढ छ र सम्पूर्ण विश्वले यस क्षेत्रमा हाम्रो रणनीतिक स्थिति र हाम्रो रणनीतिक जिम्मेवारी दुवैको विकास देखिरहेको छ। आज भिडभाड, धोकाधडी र ग्रे जोन गतिविधिहरू जस्ता मुद्दाहरूले हाम्रो समुद्री क्षेत्रलाई पहिलाको भन्दा धेरै जटिल बनाएको छ। तसर्थ हामीले हाम्रो निगरानी र प्रतिक्रिया संयन्त्रलाई नयाँ स्तरमा लैजानुपर्छ भनी रक्षा मन्त्री श्री राजनाथ सिंहले गत 29 सितम्बरमा नयाँ दिल्लीमा आयोजित भारतीय नौसेनाको द्विवार्षिक कमाण्डर सम्मेलनको दोस्रो संस्करणलाई सम्बोधन गर्दै भन्नुभयो। रक्षा मन्त्रीले जोड दिँदै भन्नुभयो, भारतीय युद्धपोतहरूको उपस्थिति दक्षिण चीन सागर, भूमध्य सागर र एटलान्टिक महासागरमा फैलिएको छ, जसले हाम्रो ब्लू वाटर फोर्स समतालाई प्रदर्शन गर्दछ। उहाँले भन्नुभयो, रणनीतिक गहिराई र क्षेत्रीय शक्ति प्रक्षेपण सुनिश्चित गर्नु भारतीय नौसेनाको भूमिका महत्वपूर्ण छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा नौसेनाको आधुनिकीकरणको लागि सरकारको प्रतिबद्धतालाई प्रकाश पार्दै श्री राजनाथ सिंहले भन्नुभयो, भारतीय नौसेना विकसित भारत 2047 को दृष्टिकोणमा एक रणनीतिक आधारको रूपमा रहेको छ। समुद्री सीमाहरूको रक्षा गर्नको साथै हाम्रो नौसेनाले आर्थिक सुरक्षा, क्षेत्रीय स्थिरता र शक्ति प्रक्षेपणलाई सुदृढ बनाउँदछ। भारतीय नौसेनालाई भविष्यको लागि तयार, युद्ध तयारी र विश्वव्यापी रूपमा सम्मानित बलमा रूपान्तरण गर्दै आफ्नो निरन्तर गति स्थापित गर्ने उहाँले आग्रह गर्नुभएको छ। पश्चिम एसियाको संकटको समयमा भारतीय नौसेनाको भूमिकाको प्रशंसा गर्दै श्री सिंहले भन्नुभयो, अपरेशन ऊर्जा सुरक्षा अन्तर्गत भारतीय झण्डा भएका व्यापारी जहाजहरू, विशेष गरी एलपिजी ट्याङ्करहरूको हर्मुज जलडमहरू मध्येबाट सुरक्षित आवागमन सुनिश्चित गर्नु एक उत्कृष्ट उपलब्धि हो। भारतले आफ्नो काँचो तेलको लगभग 85-90% र लगभग 50% प्राकृतिक ग्यास समुद्री मार्गहरू मार्फत आयात गर्दछ। तसर्थ समुद्री मार्गहरूको सुरक्षा देशको अर्थव्यवस्था, ऊर्जा आपूर्ति र रक्षा तयारीसँग प्रत्यक्ष रूपमा भारत जोडिएको उहाँले बताउनुभयो। रक्षा क्षेत्रमा आत्मनिर्भरता प्राप्त गर्ने दिशामा नौसेनाको प्रयासमाथि जोड दिँदै रक्षा मन्त्रीले भन्नुभयो, भारतीय नौसेनाको युद्धपोत उत्पादन इकोसिस्टमले अब विश्वव्यापी मापदण्डहरू पूरा गरिरहेको छ। हालै कमिसन गरिएका युद्धपोतहरूमा 75% भन्दा अधिक स्वदेशी सामग्री समावेश छन्। आगामी समयमा हामीले हाम्रो आफ्नै आवश्यकताहरू मात्र पूरा गर्नु हुँदैन, तर हाम्रा युद्धपोतहरू मित्र राष्ट्रहरूलाई निर्यात पनि गर्नपर्छ। श्री सिंहले विद्यमान प्रणालीहरूको महत्वलाई मान्यता दिँदै भारतको समुद्री निगरानी वास्तुकलाको उल्लेखनीय उन्नयन गर्ने आह्वान गर्नुभयो। समुद्री यातायातको बढ्दो मात्रा र जटिलताको लागि विश्लेषणात्मक क्षमताहरू बढाउनु आवश्यक रहेको उहाँले अझ बताउनुभयो। रक्षा मन्त्रीले वर्ष 2026 भारतीय नौसेनाको लागि एक ऐतिहासिक वर्षको रूपमा वर्णन गर्नुभयो, जसमा 18 युद्धपोतहरूको समावेश वा कमिसनको योजना छ र यो नौसेनाको इतिहासमा एकै वर्षमा सेनामा गरिने सबैभन्दा ठूलो क्षमता विस्तार हुनेछ। यी घटनाक्रमले भारतको स्वदेशी नौसैनिक जहाज निर्माण प्रणालीको बढ्दो परिपक्वतालाई प्रतिबिम्बित गर्दछ, साथै थप क्षमता वृद्धि आवश्यक रहेको कुरामाथि जोड दिँदछ भनी उहाँले बताउनुभयो। सबै तह, सबै भूमिका दृष्टिकोण अन्तर्गत महिला सशक्तिकरण, भर्ना र नवीनताको दिशामा नौसेनाको प्रयासको प्रशंसा गर्दै रक्षा मन्त्रीले अग्रिम पंक्ति युद्धपोत र विमानहरूमा महिला अधिकारीहरूको तैनातीलाई विशेष रूपमा उल्लेख गर्नुभयो। उहाँले नाविका सागर, परिक्रमा यात्रा सहित नौसेना नौवहन अभियानहरूमा महिलाहरूको सहभागिताको पनि प्रशंसा गर्नुभयो।
1: समय अपराह्न 3 बज्यो। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग।

फिल्म संगीतको प्रस्तुति रहनेछ। अब अघिल्लो क्रममा आउनु श्रोता, आनन्द लिऊ। तपाईँले सुनौ यो फिल्म संगीत चलचित्र इम्तिहानबाट। किशोर कुमारको स्वरमा, शब्द मजरूको छ भने संगीत छ लक्ष्मीकान्त प्यारेलालको।

मासुम यस चलचित्रबाट श्रोताहरूले भर्खर मात्र सुन्नुभयो यो गीत लता मंगेशकरको स्वरमा। शब्द थियो गुलजारको, संगीत आरडी वर्मनको।

0: शब्द थियो आनन्द बक्सीको, संगीत लक्ष्मीकान्त प्यारेलालको, स्वर लता मंगेशकरको। सुन्नुभयो चलचित्र आशाबाट। हवस् त श्रोता, यस चलचित्रबाट यस गीतको अन्त साथै अहिले नै भने पूरा हुन्छ फिल्म संगीतको प्रस्तुति। अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। असमको तामलपुर जिल्ला प्रशासनको पहलमा सेवा संकल्प अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानमा विशेष आधार पञ्जीकरण, आधार सम्बन्धी विवरण संशोधन तथा नवीकरणका लागि शिविर सञ्चालन गरिने भएको छ। शिविरमा नयाँ आधार कार्डका लागि पञ्जीकरण, साथै आधार कार्डमा रहेका

विवरण आवश्यकता अनुसार संशोधन तथा नवीकरण गर्ने सुविधा उपलब्ध हुनेछ। प्रशासनले सेवाग्राहीलाई आवश्यक कागजात तथा विवरण सहित तोकिएको मिति र स्थानमा उपस्थित हुन आग्रह गरेको छ। अर्कोतर्फ प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनको 25 वर्ष पूरा भएको अवसरमा देशभरि आयोजित सेवा संकल्प अभियान अन्तर्गत तामुलपुर जिल्लामा 2 दिवसीय नुक्कड़ नाटक कार्यक्रमको हिज सफल समापन गरियो। तामुलपुर जिल्ला प्रशासनको सौजन्य तथा उद्दीपन तामुलपुरको सहयोगमा नागरी जुली बजारमा नमो सेवा गाथा एक अन कही कहानी शीर्षकमा नुक्कड़ नाटक प्रस्तुत गरिएको थियो। नाटकको माध्यमबाट देशको सैन्य क्षेत्रमा भएको उपलब्धिहरू, सांस्कृतिक गीत सङ्गीत तथा विकासको यात्रा अनि दृष्टिकोणलाई प्रभावी ढङ्गमा प्रस्तुत गरिएको थियो। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले युवाहरू महत्त्वपूर्ण मानवीय स्रोत भएको र विकसित राष्ट्र निर्माणको दिशामा युवा पुस्ताले नेतृत्व गर्ने बताउनु भएको छ। आज अगरतला स्थित महिला कलेजमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मताङ्गिनी प्रीतिलता अडिटोरियमको मर्मत तथा विकास कार्यको उद्घाटन गर्नुभयो। साथै उहाँले सेवा फर्स्ट इनोभेसन च्यालेन्ज 2026 मुख्यमन्त्री युवा जोगाजोग योजना र डिजी सप्ने 3 को पनि सुरुवात गर्नुभयो। मुख्यमन्त्रीले देशलाई प्रगतिको बाटोमा अघि बढाउने क्षमता युवाहरूमा रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूको उज्जवल र अर्थपूर्ण भविष्य निर्माणका लागि संस्थागत शिक्षालाई आधुनिक प्रविधि र आध्यात्मिकतासँग जोड्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो। आज त्रिपुराका गौरव प्रख्यात संगीतकार तथा गायक कुमार सचिन देव बर्मनको जन्म जयन्ती हो। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले एक विशेष कार्यक्रममा सचिन देव बर्मनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। मुख्यमन्त्रीले बर्मनको अद्वितीय सृजनशीलता, समुद्र सङ्गीत रचना र कालजयी सङ्गीत भारतीय सङ्गीतको दुनियाँमा सधैँ स्मरणीय रहने बताउनुभयो। उहाँले भारतीय सङ्गीतमा बर्मनको उत्कृष्ट योगदानले भावी पुस्तालाई निरन्तर प्रेरित गरिरहने कुरा पनि उल्लेख गर्नुभयो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिज सिलचरमा आफ्नो काफिलाको लागि एम्बुलेन्स रोकिएको घटनाप्रति बिरामी र उनका परिवारसँग माफी माग्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले कुनै पनि अवस्थामा एम्बुलेन्स रोक्नु स्वीकार्य नभएको बताउनु भएको छ। मुख्यमन्त्रीले तत्काल उपचार आवश्यक रहेको अनि बिरामीको जीवनभन्दा आफ्नो काफिलालाई प्राथमिकता दिन नसकिने स्पष्ट पार्नुभयो। उहाँले भिआइपी आवाजाहीको कारण सर्वसाधारणको आवागमन र आपतकालीन सेवा प्रभावित हुन नहुने बताउनुभयो। घटनाका लागि जिम्मेवार व्यक्तिमाथि कडा कारवाही गर्न र घटनाको पूर्व न छानबिन गर्न सम्बन्धित अधिकारीलाई निर्देश दिएको मुख्यमन्त्रीले बताउनुभयो। सिक्किमको गान्तोकमा हिज सूक्ष्म, लघु तथा मध्यम उद्यम एमएसएमईको लागि 2 दिवसीय विक्रेता विकास कार्यक्रम, सह प्रदर्शनी तथा खरिददार अनि विक्रेता सम्मेलन सम्पन्न भयो। यसको आयोजना सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालय अधीनस्थ एमएसएमई विकास तथा सुविधा कार्यालयले भारतीय लघु उद्योग विकास ब्याङ्कको सहयोगमा गरेको थियो। मणिपुर पुलिस र सुरक्षा बलले पछिल्लो 24 घण्टामा विभिन्न स्थानमा सञ्चालन गरेको अभियानमा 2 उग्रवादीलाई पक्राउ गरेको छ। यस क्रममा बलजफ्ती रकम लिएकोमा संलग्न एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ। पुलिसका अनुसार चन्द्रखोङ क्षेत्रमा जाँचका क्रममा पिआरईपिएकेका स्वयं घोषित क्याप्टन मोइराङथेम बोबोई सिंह उर्फ ल्याङ्गमलाई पक्राउ गरिएको छ। उनीमाथि युवाहरू भर्ती गरी म्यानमार पठाउन सहयोग गरेको आरोप छ। त्यसै गरी खुराई पुथिभा लिकाई क्षेत्रमा आरपिएफपिएलएका सक्रिय कार्यकर्ता नेप्रम सिंह जित सिंहलाई पक्राउ गरिएको छ। उनी नयाँ कार्यकर्ता भर्तीमा संलग्न रहेको आरोप छ। अर्को अभियानमा चन्देल पुलिस र असम राइफल्सको संयुक्त टोलीले मुल्सम क्षेत्रमा लुकाएर राखिएको ठूलो परिमाणमा हतियार तथा गोला बारुद जफत गरेको छ। जफत गरिएका सामग्रीमा एसबिएलएम बन्दुक, पम्प गन, ग्रेनेड डेटोनेटर, डिले फ्युज, M4 का गोली आदि रहेका छन्। आकाशवाणीबाट समाचार पुरा भयो।

समय अपराह्न 3:20 भइरहेछ र दिउँसोको यो समय हो लोक अनि आधुनिक गीतको कार्यक्रम हो गीत संगीत। आउनुहोस् आनन्द लिऊ।

डेजबरालीको स्वरमा श्रोताहरूले सुन्नुभयो कार्यक्रम गीत संगीतको यो प्रथम कोशेली। शब्द थियो कमल रेग्मीको, संगीत चन्दन लोमजेलको।

श्रोता रहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट अनि आकाशवाणीको नेपाली प्रसारण सेवाबाट अहिले प्रसारण भइरहेछ कार्यक्रम गीत संगीत, जसमा श्रोताहरूले सुन्दै हुनुहुन्छ लोक अनि आधुनिक गीतहरू। यसै क्रममा अब सुनाइरहेछौ यो लोकगीत सुचिता खातीको स्वरमा, शब्द अनि संगीत छ इन्द्र सिंहको।

नरवीर साईको शब्द अनि संगीतमा श्रोताहरूले भर्खरै सुन्नुभयो शिव परियारको स्वरलाई। त यसरी विविध लोक अनि आधुनिक गीतहरूबाट श्रोताहरूलाई मनोरञ्जन गराउँदा गराउँदै हामी अब पनि आइसकेका छौँ कार्यक्रमको अन्त्यतिर। यहाँहरूको निम्ति अब राख्दैछौँ कार्यक्रमको यो अघिल्लो अनि अन्तिम कोशेली, आफ्नै संकलनमा रहेको छ स्वर भानु गौतमको। स्वीकार्नुहोस् अनि आनन्द लिनुहोस् यो लोकगीतको।

0: डाक्टर भानु गौतमको शर्मा यस लोकगीतसँग अहिले त भने पूरा हुन्छ कार्यक्रम गीत संगीत। अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित भारत मण्डपममा युपिएससीको शताब्दी समारोहलाई सम्बोधन गर्नुहुँदै परीक्षालाई केवल एउटा आयोजनाका रूपमा लिन नहुने बताउनुभयो। गृहमन्त्री अमित शाहको अध्यक्षतामा छत्तीसगढ अनि ओडिसा बीच लामो समयदेखि लम्बित महानदी

0: जल विवादको समाधान गर्न आज नयाँ दिल्लीमा एक महत्त्वपूर्ण बैठक आयोजना गरिँदैछ। सरकारले यस महिनाको 15 तारिकदेखि चिनी व्यापारीका लागि भण्डारण अवधि घटाएर 15 दिन र भण्डारण सीमा 1000 क्विन्टल तय गरेको छ। अफगानिस्तानको कुनार र हेलमन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई हमलामा महिला र बालबालिकासहित 9 अफगान नागरिकको मृत्यु अनि 11 घाइते भएका छन् अनि एसियाई खेलमा भारतले पाकिस्तानलाई 3 विरुद्ध 4 गोलले पराजित गर्दै हकीको फाइनलमा प्रवेश गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले देश तीव्र गतिमा रिफर्म एक्सप्रेसमा अघि बढिरहेको बताउनुहुँदै परीक्षा सञ्चालन गर्ने संस्थाहरूले पनि देशको आवश्यकता अनुसार सुधारमा काम गर्नुपर्ने बताउनु भएको छ। आज नयाँ दिल्लीस्थित भारत मण्डपममा संघ लोक सेवा आयोग युपिएससीको शताब्दी समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले परीक्षालाई केवल एउटा आयोजनाका रूपमा लिन नहुने बताउनुभयो किनभने यो युवाको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ। उहाँले केही महिनाको ढिलाइले समेत युवाका लागि कठिनाई उत्पन्न गर्न सक्ने भएकाले परीक्षा प्रणालीले समयको निश्चितताको सिद्धान्त पालना गर्नुपर्नेमा जोड दिनुभयो। श्री मोदीले युपिएससीको 100 वर्षको यात्रामा पुस्ता सरकार तकनिक अनि पाठ्यक्रम परिवर्तन भए पनि संस्थाप्रतिको विश्वास पनि अझै अटुट रहेको बताउनु भएको छ। नयाँ दिल्लीस्थित भारत मण्डपममा युपिएससीको शताब्दी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सरकारी पदका लागि मात्र नभई जनसेवाबाट प्रेरित युवालाई लोकसेवामा ल्याउनु पर्नेमा जोड दिनुभयो। उहाँले 21 शताब्दीको भारत जनहितैषी सक्रिय र सुशासनमा आधारित नयाँ कार्य संस्कृतिका साथ अघि बढिरहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले वन तथा वन्यजन्तुको संरक्षण, प्रकृतिको सन्तुलन कायम राख्न र भावी पुस्ताका लागि बहुमूल्य सम्पदा सुरक्षित राख्न आवश्यक रहेको बताउनु भएको छ। वन्यजन्तु सप्ताह 2026 अवसरमा जारी सन्देशमा प्रधानमन्त्री मोदीले नागरिकलाई वन्यजन्तु तथा तिनको वासस्थान संरक्षणमा योगदान दिन आग्रह गर्नुभयो। उहाँले वन्यजन्तुको सुरक्षित आवागमन र पारिस्थितिक सन्तुलनका लागि जोडिएका वासस्थान तथा वन्यजन्तु करिडोर आवश्यक रहेको बताउनुभयो। स्वच्छता ही सेवा 2026 अभियान अन्तर्गत राष्ट्रव्यापी एक दिन एक घण्टा एक साथ सरसफाई अभियान सञ्चालन भइरहेको छ। अभियानको उद्देश्य सरसफाई सुनिश्चित गर्नुका साथै फोहोर व्यवस्थापनप्रति आम नागरिकमा जनचेतना जगाउनु हो। देशभरिका विभिन्न केन्द्रीय मन्त्री, मुख्यमन्त्री तथा वरिष्ठ अधिकारी यस अभियानमा सहभागी भइरहेका छन्। 17 सेप्टेम्बरदेखि सुरु भएको यो अभियान 17 अक्टोबरसम्म चल्नेछ। यस वर्षको विषय स्वच्छतामा सहभागिता, स्वच्छ भारत विकसित भारत रहेको छ। केन्द्रीय जलशक्ति मन्त्री सीआर पटेल नयाँ दिल्लीको कालिन्द कुञ्ज घाटमा श्रमदान कार्यक्रममा सहभागी हुनुभयो। विधि तथा न्याय मन्त्री अर्जुन राम मेघवालले सफदरजंग मकबारामा आयोजित अभियानमा सहभागिता जनाउँदै सरसफाई एक दिनको अभियान नभई दैनिक जिम्मेवारी बन्नुपर्ने बताउनुभयो। शिक्षा मन्त्री प्रहलाद जोशी नयाँ दिल्लीको गार्गी कलेजमा आयोजित कार्यक्रममा सहभागी हुनुभयो। संसदीय कार्यमन्त्री किरेन रिजिजूले पेशवा रोड स्थित नवयुग विद्यालयमा आयोजित कार्यक्रममा सहभागिता जनाउनुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले सरसफाईमा विशेष जोड दिएको बताउनुभयो।
1: मोदी जी प्राइम मिनिस्टर बने तो उन्होंने स्वच्छता का बात की, टॉयलेट बनाने हैं, स्पेशली गर्ल्स टॉयलेट होना चाहिए हर एक स्कूल में। धीरे धीरे सबको समझ में आया कि सफाई करना हमारे समाज में, जिंदगी में कितना आवश्यकता है। तो उसके बाद में एक अभियान बन गया स्वच्छ भारत मिशन।
0: स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पनि आज नयाँ दिल्लीमा कर्तव्य भवन नजिक स्वच्छता ही सेवा 2026 अभियान अन्तर्गत एक दिन एक घण्टा एक साथ श्रमदान कार्यक्रम आयोजना गरेको छ। गृहमन्त्री अमित शाहको अध्यक्षतामा छत्तीसगढ अनि ओडिसा बीच लामो समयदेखि लम्बित महानदी जल विवादको समाधान गर्न आज नयाँ दिल्लीमा एक महत्त्वपूर्ण बैठक आयोजना गरिँदैछ। यस बैठकमा छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साय अनि ओडिसाका मुख्यमन्त्री मोहन चरण माझी सामेल रहनेछन्। सुन्नुहोस् एक रिपोर्ट।
2: छत्तीसगढ़ और ओडिशा के बीच महानदी के जल बंटवारे का विवाद पिछले कई वर्षों से लंबित है। ओडिशा ने नवंबर 2016 में केंद्र सरकार से विवाद के समाधान के लिए न्यायाधिकरण गठित करने की मांग की थी। बातचीत से समाधान नहीं निकलने के बाद मार्च 2018 में महानदी जल विवाद न्यायाधिकरण का गठन किया गया। ओडिशा का कहना है कि छत्तीसगढ़ में ऊपरी हिस्से में बनाए जा रहे जल संसाधन परियोजनाओं से गैर मानसूनी मौसम में उसके हिस्से में पानी का प्रवाह प्रभावित होता है। वहीं छत्तीसगढ़ सरकार

एमएसएमई लाई सुदृढ गर्दै उनीहरूलाई वित्तीय सुविधा सहज रूपमा उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा टेक्सटाइल कन्क्लेभ 2026 को उद्घाटनपछि उहाँले यस्तो बताउनु भएको हो। मन्त्री सिंहले विदेशी बजारमा निर्यात सुविधा केन्द्र विस्तार गरी भारतीय वस्त्रको निर्यात बढाउन सरकार केन्द्रित रहेको बताउनुभयो। नयाँ निर्यातकर्तालाई आवश्यक जानकारी तथा प्रोत्साहन दिन विभिन्न देशमा निर्यात सुविधा केन्द्र स्थापना भइरहेको उहाँले जानकारी दिनुभयो। सरकारले यस महिनाको 15 तारिकदेखि चिनी व्यापारीका लागि भण्डारण अवधि घटाएर 15 दिन र भण्डारण सीमा 1000 क्विन्टल तय गरेको छ। उपभोक्ता मामिला मन्त्रालयका अनुसार चाडबाडको समयमा कालोबजारी तथा भण्डारण रोक्न र उपभोक्तालाई सहज रूपमा चिनी उपलब्ध गराउन नियममा परिवर्तन गरिएको हो। नयाँ नियम अनुसार कलकत्ता तथा आसपासका महानगरीय क्षेत्र र असमका लागि भण्डारण सीमा 2000 क्विन्टल तोकिएको छ। मन्त्रालयका अनुसार कलकत्तामा उत्तर प्रदेश, महाराष्ट्र र कर्नाटकबाट चिनी आपूर्ति हुन्छ र पूर्वी भारत तथा पूर्वोत्तर क्षेत्रमा वितरण गरिन्छ। आसामका लागि भौगोलिक चुनौती, ढुवानी व्यवस्थापन र पूर्वोत्तर क्षेत्रका उपभोक्ताको हितलाई ध्यानमा राख्दै बढी सीमा निर्धारण गरिएको हो। मन्त्रालयले चिनीको औसत मुद्रा मूल्य अगस्तको उच्चतम स्तरको तुलनामा 15% घटेको जनाएको छ। मिलबाट निस्कने चिनीको मूल्यमा पनि लगभग 28% गिरावट आएको छ र पछिल्लो 3 सातादेखि मूल्य स्थिर रहेको बताइएको छ। सरकारले चिनीको पर्याप्त उपलब्धता सुनिश्चित गर्न तथा बजारमा यसको सहज आपूर्ति कायम गर्न उठाइएका विभिन्न कदमको परिणामस्वरूप मूल्य घटेको मन्त्रालयले जनाएको छ। अफगानिस्तानको कुनार र हेलमन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई हमलामा महिला र बालबालिका सहित 9 जना अफगान नागरिकको मृत्यु अनि 11 जना घाइते भएका छन्। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार हिजो भएको हमलामा कुनारको सुल्तान जिल्ला र हेलमन्दको गर्मसेर जिल्लामा 3 वटा घरलाई क्षति पुगेको छ। मुजाहिदले 24 सेप्टेम्बरमा कान्दाहार, पाङपतिया र खोस्तमा भएको हमलामा 4 जना नागरिकको मृत्यु र त्यसको 3 दिन अघि कुनार र पत्तिकाका भएको हमलामा 3 जनाको मृत्यु भएको जानकारी दिएको छ। जन्म तथा मृत्यु पञ्जीकरण अधिनियम आजदेखि प्रभावी भएको छ। यस अधिनियमले जन्म तथा मृत्यु पञ्जीकरण अधिनियम 1969 संशोधन गरेको छ। यस अधिनियमको उद्देश्य जन्म तथा मृत्युको पञ्जीकरणमा हुने ढिलाइलाई रोक्न अनि मानिसलाई समयमा पञ्जीकरण गराउनका लागि प्रोत्साहित गर्नु हो। एसियाई खेलमा भारतले पाकिस्तानलाई 3 विरुद्ध 4 गोलले पराजित गर्दै हकीको फाइनलमा प्रवेश गरेको छ। भारतले पहिलो हाफमा 3 गोल गर्दै 3-0 अग्रता बनाएको थियो तर दोस्रो हाफमा पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै लगातार 3 गोल गरी म्याचलाई 3-3 बराबरीमा पुर्यायो। म्याचको अन्तिम मिनटमा अभिषेकको निर्णायक गोलले भारतलाई फाइनलमा स्थान दिलाएको छ। यो समाचार युट्युबमा एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्ली स्थित भारत मण्डपममा युपिएससीको शताब्दी समारोहलाई सम्बोधन गर्नुहुँदै परीक्षालाई केवल एउटा आयोजनाका रूपमा लिन नहुने बताउनुभयो। गृहमन्त्री अमित शाहको अध्यक्षतामा छत्तीसगढ अनि उडिसा बीच लामो समयदेखि लम्बित महानदी जल विवादको समाधान गर्न आज नयाँ दिल्लीमा एक महत्वपूर्ण बैठक आयोजना गरिँदैछ। सरकारले यस महिनाको 15 तारिकदेखि चिनी व्यापारीका लागि भण्डारण अवधि घटाएर 15 दिन र भण्डारण सीमा 1000 क्विन्टल तय गरेको छ। अफगानिस्तानको कुनार र हेलमन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई हमलामा महिला र बालबालिका सहित 9 जना अफगानी नागरिकको मृत्यु अनि 11 जना घाइते भएका छन् अनि एसियाई खेलमा भारतले पाकिस्तानलाई 3 विरुद्ध 4 गोलले पराजित गर्दै हकीको फाइनलमा प्रवेश गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

हवस् त श्रोता, समूह शर्मा यो देशभक्ति गीतसँग अहिलेलाई भने बिदा माग्छु। आकाशवाणीको नेपाली प्रसारण सेवाबाट समय अपराह्न 4 बजे श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग FM 103.5 MHz, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ FM 100.2 MHz, मोबाइल एप न्यूज अन AIR लगायत प्रसार भारतीको OTT प्लेटफर्म वेव्समा पनि हामी उपलब्ध छौं। र अब हाम्रो अघिल्लो कार्यक्रम रहनेछ साप्ताहिक नारी प्रगति।

0: नमस्कार सम्पूर्णमा आज बिहिबार र सदाझैं आज पनि म सञ्जलिका विनितालामा उपस्थित छु साप्ताहिक कार्यक्रम नारी प्रगति लिएर र आजको विषय रहेको छ बाल श्रम एक अपराध र यस विषयलाई प्रस्तुत गर्नार्थ मसित उपस्थित हुनुहुन्छ एक समाजसेवी कार्यकर्ता देवी माया तामाङ त यहाँलाई आकाशवाणी खरसाङको स्टुडियोमा स्वागत जनाउँछौँ नमस्कार देवी मायाजी
1: नमस्कार
0: त आजको हाम्रो जुन चाहिँ

0: छिरहेको छ बालश्रम एक अपराध होइन
1: हजुर।
0: र यस विषयमा तपाईँ प्रथममा के भन्नु चाहनुहुन्छ त?
1: र सर्वप्रथम त म जसले मलाई यहाँ निम्ताउनु भयो र यति राम्रो एउटा विषय लिएर हामी यहाँ उपस्थित भएका छौँ त्यसको निम्ति आभार प्रकट गर्दछु बहिनीप्रति र धन्यवाद त्यसरी मलाई बोलाएर यहाँ केही भन्ने मौका दिनुभयो। र बालश्रम को विषयमा यो एकदम अहिलेको समयमा जटिल समस्या भएर आएको छ र यसबारे हामी एउटा चर्चा परिचर्चा गरौँ भन्ने हामी लाग्दछ।
0: हजुर। त बालश्रमको कुरा गर्दा हामीले बालश्रम भन्नाले के बुझिन्छ त्यो पनि जान्नु पर्यो नि त होइन?
1: हजुर। सर्वप्रथम त बालश्रम जसलाई अब हामी एउटा सिम्पल अङ्ग्रेजी भाषामा चाइल्ड लेबर भन्दछौँ है, र बालश्रम चाहिँ यस्तो हो जो चाहिँ नानी उसको एउटा उमेर नपुगिकन सानो उमेरमा नै कहीँ कुनै पनि क्षेत्रमा उसले पैसा कमाउनको लागि काम गराइन्छ होइन, उसको या मजबुरीले होस् या कसैको कर कापले गर्दाखेरि त्यो नानीले कहीँ पनि गएर काम गरेर श्रम गरेर उसले पैसा आर्जन गर्छ भने यस्तोलाई चाहिँ बालश्रम भनिन्छ।
0: हजुर हजुर। हामीले बालश्रम त भन्दै आएका छौँ होइन, तर कति वर्षको नानीलाई चाहिँ हामी बालबालिका भन्न सक्छौँ?
1: र 6 वर्षदेखिको है, जति बेला चाहिँ नानीहरू एउटा स्कुल जाने अवस्थामा हुन्छ 6 वर्षदेखिको प्राय 18 वर्षभन्दा कम्ती उमेरको नानीहरू कहीँ पनि काम गर्छ पैसा अर्जन गर्छ भने ती नानीहरूलाई बालश्रम भनिन्छ।
0: हजुर। त बालश्रम हुनुको केही कारणहरू के होला भनिदिनुहोस् न?
1: बालश्रम हुनुको मुख्य कारणहरू चाहिँ कतिवटा ठाउँहरूमा हाम्रो नानीहरूको यस्तो अवस्था हुन्छ है, जहाँ चाहिँ एकदमै गरिबीपन हुन्छ होइन, जसको घरमा एकदमै पैसा रुपियाँको अभाव हुन्छ, पैसा रुपियाँको खाँचो हुन्छ, जहाँ त्यो नानीहरूले आफ्नो शिक्षालाई अघि बढाउन सक्दैन, कुनै पनि नानीहरूले आफ्नो भनेको जस्तो आफ्नो दैनिक जीवनलाई व्यतीत गर्न सक्दैन है, यो एउटा प्रमुख कारण हो गरिबीपन होइन, एउटा गरिब एउटा प्रमुख कारण हो। अनि शिक्षाको अभाव, कुनै पनि नानीहरूले मैले अघि नै भनिहालेँ आफ्नो घरको परिस्थितिले गर्दा या परिवारको कुनै पनि समस्याले गर्दा नानीहरू पढ्नु सकेको हुँदैन है। अनि सामाजिक भेदभाव भन्नाले चाहिँ कतिवटा क्षेत्रहरूमा ठाउँहरूमा हामी यस्तो अवस्थामा भेट्छौँ, कोही नानीहरू उसको या जातपातले गर्दाखेरि है पैसा रुपियाँको गरिबीपनको कारणले त्यही समाजमा नानीहरूलाई भेदभाव गरेर छुट्याइन्छ है। यो नानीहरू एकदमै आफ्नो अधिकारलाई चाहिँ त्यो नानीहरूले पाउनु सकेको हुँदैन है। अनि प्राकृतिक आपदा, जस्तै हामीले हालैको भन्नु हो भने जस्तै यो कति वर्ष अगाडि कोरोना एउटा ठुलो आपदा आइपुग्यो, एउटा प्राकृतिक आपदा हो होइन, यस्तो अवस्थामा कतिपय नानीहरूको परिवारहरूको मृत्यु भयो, आमा बाबुदेखि बिछोड भयो, यस्तो अवस्था हुन्छन् नानीहरू, यस्तो अवस्थामा नानीहरू अनाथ हुन्छन् है। कहीँ पनि ती नानीहरूले एउटा आफ्नो सुरक्षा पाएको हुँदैन, हाम्रो आफ्नो राम्रोसँगले बस्ने ठाउँ खाने ठाउँ हुँदैन, यो एउटा कारण हो। अनि जहाँ चाहिँ एउटा जागरूकता छैन, यस्तो अवस्था जहाँ चाहिँ नानीहरू यसरी बालश्रम गरिरहेका छन् त्यस्तो अवस्थामा त्यस्तो जग्गामा कुनै पनि सङ्घ संस्थाहरूले त्यहाँ जागरूकता गरेको छैन, भनौँ अवेरनेस कार्यक्रमहरू गरेको छैन, यी सबै कारणहरूले गर्दा एउटा नानी बालश्रम हुनमा एकदमै ठुलो भूमिका रहेको हुन्छ।
0: हजुर। बालश्रमलाई एक अपराध मानिन्छ नि किन होला?
1: मैले अघि नै भनिहालेँ नानीहरूको पनि धेरै अधिकारहरू छ होइन, जब जब एउटा नानीको जन्म हुन्छ जन्मदेखिको त्यो नानीले आफ्नो सारा जीवनमा नै उसले धेरैवटा अधिकारहरू पाएको हुनुपर्छ, जस्तै एउटा शिक्षाको अधिकार है, एउटा नानीले भविष्य बनाउनको निम्ति एउटा समाजमा आफ्नो केही योगदान दिनको निम्ति त्यो नानीलाई शिक्षाको एकदमै ठुलो खाँचो परेको हुन्छ है। र हाम्रो यो राष्ट्रिय बाल संरक्षण आयोग है, जसलाई नेसनल कमिसन फर द प्रोटेक्सन अफ द चाइल्ड राइट्स है, यो कमिसनले यो आयोगले चाहिँ उनीहरूको अनुसार चाहिँ प्रत्येक 6 वर्षदेखि 14 वर्षसम्मको नानीहरूले 8 श्रेणीसम्म चाहिँ निशुल्क अनि अनिवार्य शिक्षा पाएको हुनुपर्छ। तर कतिपय ठाउँहरूमा हामी कतिवटा अवेरनेसहरू जाँदा भन्छौँ कि निशुल्क अनि अनिवार्य शिक्षा है फ्री एन्ड कम्पलसरी एजुकेसन छ भन्छौँ तर त्यही ठाउँको नानीहरूले त्यो शिक्षा धरि पाएको हुँदैन कतिपय समस्याहरूले गर्दा है र दोस्रो छ सुरक्षित भएर बाँच्नु नानीहरूको अधिकार चाहिँ कुनै पनि जन्म लिएपछि त्यो नानीले आफ्नो नाम पाउनु पर्यो होइन त्यस ठाउँको आफ्नो एउटा नागरिकता पाउनु पर्यो एकदमै सुरक्षित भएर बाँच्नु पर्यो त्यो एउटा अधिकार हो तेस्रो चाहिँ सबैको

0: र आमा बाउको बाट समाजको बाट राम्रोसँग देखभाल पाउने अधिकार हुनु पर्यो. अनि जो चाहिँ अहिले हाम्रो जुन एउटा मुख्य आज हामी कुरा गर्दैछौँ त्यसमा चाहिँ मजदुरी र शोषणबाट मुक्त हुनु बाँच्ने अधिकारहरू नानीहरूको छ र यी सबै अधिकारहरूबाट हामी कुनै पनि नानीहरूलाई वञ्चित देख्छौँ है. यो नानीहरूलाई कुनै पनि अधिकार पाएको छैन, पढ्नु पाएको छैन, राम्रो शिक्षा पाएको छैन, राम्रोसँगले समाजमा बस्नु पाएको छैन, कसैकोबाट पनि माया सुरक्षा पाएको छैन. यस्तो अवस्थामा एउटा नानीलाई अवश्य नै बालश्रम हुनु, उनीहरूलाई एकदमै बालश्रम हुनु चाहिँ जरुरी हुन्छ त्यो नानीहरूलाई, किनभने आफू बाँच्नु पर्यो होइन, बाँचुन्जेल उसले केही गर्नु पर्यो. यही कारणले कुनै पनि उपाय नहुँदा चाहिँ त्यो नानीलाई एकदमै बालश्रम हुनुको लागि सम्भव हुन्छ त्यहाँनिर.
1: हजुर दिदी माइज्यू, हाम्रो यो जानकारीलाई केही छ, एउटा गीत सुनौ.
0: हस्

0: श्रोता अहिले सुन्दै हुनुहुन्छ साप्ताहिक कार्यक्रम नारी प्रगति। त यस अन्तर्गत हामीले बाल श्रम एक अपराध विषयमाथि कुराकानी गर्दैछौँ। यस कुराकानीलाई अघि बढाउँ। त देवी माईज्यू, तपाईँ एक समाजसेवी हुनुहुन्छ, तपाईँले यस बाल बालिकाहरूलाई श्रम गरिरहेको त देख्नु भएको छ, भेट्नु भएको छ, अनि आफ्नो जीवनकालमा यस्तै घटनाहरू लिएर कुनै एउटा हाम्रो श्रोतालाई घटना बताइदिनुहुन्छ कि बाल बालिकामाथि?
1: आजभन्दा केही वर्ष अगाडि म पनि एउटा यस्तै सरकारी संस्थामा थिएँ है, जहाँ चाहिँ बाल सुरक्षामाथि हामीले प्रायः 12 वर्षसम्म काम गऱ्यौँ। र यस्तो बाल सुरक्षामाथि काम गर्दा हामीले नानीहरूको धेरै धेरै धेरै समस्याहरू देख्यौँ र कतिपय समस्याहरूलाई हामीले समाधान गर्न सफल पनि भयौँ। यी समस्याहरू मध्येमा एउटा भयो बाल मजदुरी, होइन, जो चाहिँ चाइल्ड लेबर। र यो प्रसङ्गमा आज तपाईँको प्रश्नको उत्तरमा म भन्न चाहन्छु कि हामीले कुनै एउटा ठाउँमा यसरी बाल श्रमको कम्प्लेन आयो भनौँ, होइन, यसरी बाल श्रम त्यो ठाउँमा छ भनेर हामीलाई एउटा सूचना आएपछि चाहिँ हाम्रो जुन संस्था थियो त्यो संस्था अनि हाम्रो पुलिस प्रशासन अनि यो बाल श्रममाथि जुन एउटा डिपार्टमेन्टले काम गर्छ होइन उनीहरूको एउटा टिम लिएर हामी त्यस घरमा पुग्यौँ। र त्यस घरमा जाँदाखेरि सबै कुरो छानबिन गर्दाखेरि हामीले साँच्ची नै त्यो एउटा सानो नानी, त्यो नानी 10 देखि 12 वर्षसम्मको थियो होला, त्यो नानीले एकदमै त्यो घरमा काम गर्दै गरेको भेटे हामीले, होइन, र त्यसरी काम गर्दै गरेको भेट्दाखेरि सरकारबाट होस् या हाम्रो संस्थाबाट पुलिस प्रशासनबाट जति पनि त्यहाँ गर्नुपर्ने कारवाहीहरू गर्यौँ र त्यो नानीलाई हामीले त्यस ठाउँबाट निकालेर एउटा सरकारको आदेश अनुसार हामीले नानीलाई सेल्टर होममा राख्यौँ, होइन, र त्यहाँ नानीहरूलाई काउन्सिलिङ गऱ्यौँ हामीले, एकदम सम्झाइ बुझाइ गरेर त्यो नानीलाई त्यहाँ राखेपछि सबै हाम्रो डिपार्टमेन्टहरूले गर्नुपर्ने सबै कार्य गरेपछि चाहिँ त्यो नानीलाई पछि गएर त्यो इन्स्टिट्युटमा जहाँ चाहिँ हामीले त्यो नानीलाई बाल सुरक्षा एउटा केन्द्र हुन्छ त्यहाँ राख्दाखेरि त्यो नानीलाई एकदमै राम्रो पढाइ शिक्षाको अधिकार पाए, त्यो नानीले राम्रो भएर बस्ने अधिकार पायो र पछि त्यो नानी केही गर्ने एउटा ठुलो त्यो नानीले मौका पायो। यो नानीलाई हामीले भेटेपछि चाहिँ उसको आमा बाबाबाट पनि डिपार्टमेन्टले हाम्रो एउटा संस्थाले नानीको आमा बाबासँग पनि बातचित गरेर त्यो नानीको घरको अवस्था कस्तो छ, होइन, यदि त्यो नानी घरको आमा बाबाले उनीहरूलाई हेर्नु सक्दैन भने त्यो नानीलाई चाहिँ त्यही केन्द्रमा राखेर एकदमै राम्रो शिक्षा दीक्षा दिएर उसको भविष्य उज्जवल बनाउने एउटा प्रयत्न लिएर त्यो नानीलाई हामीले त्यहाँबाट उद्धार गरेका थियौँ।
0: हामी एउटा साधारण नागरिक होइन, कुनै दोकानमा अथवा घरहरूमा सानो बालक बालिकाहरूलाई काम गर्दै गरेको देख्यो भने होइन त्यो हामीले कहाँ गएर त्यही गुनासो पोखौँ?
1: हजुर, तपाईँको एकदमै यो प्रमुख प्रश्न हो। हामीले अहिलेसम्म बाल श्रम भन्दै आइरहेका छौँ, होइन, बाल श्रममाथि काम गर्दै आइरहेका छौँ, अवेरनेस पनि जागरुकता कार्यक्रमहरू, तर कहीँ पनि हामीले यस्तो बाल श्रमलाई देख्यो भने कहाँ कसलाई भन्ने त, किनभने हामी एकजना मान्छे गएर त्यो कुरोलाई हामीले समस्या समाधान गर्नु सक्ने कुनै सम्भव छैन। र यस्तो स्थितिमा हामीले अहिले पनि बाल सुरक्षाको निम्ति केन्द्र सरकारबाट चाइल्ड लाइन एउटा प्रोजेक्ट छ, है, एउटा हेल्पलाइन छ चाइल्ड लाइनको 10-9-8, होइन 1-0-9-8, यो नम्बरमा तपाईँहरूले फोन गरिदिनु भयो, सूचना दिनुभयो भने र उनीहरूले चाइल्ड लाइनले सबै जे गर्नुपर्ने कार्यक्रमहरू उनीहरूको एउटा त्यो नानीलाई त्यहाँबाट उद्धार गर्नको निम्ति के गर्नुपर्छ त्यो सबै चाइल्ड लाइनले गर्छ। र यसरी फोन गर्दा तपाईँले सूचना दिँदा तपाईँको नाम गोप्य रहनेछ, तपाईँमाथि कुनै प्रकारको समस्या हुने छैन र यस रेडियोको मार्फतबाट पनि सम्पूर्ण आमा बाउ अभिभावक जनतालाई यही आह्वान गर्दछु, 10-9-8 अहिले पनि छ, तपाईँहरूले त्यहाँ गएर इन्फर्म गर्नु सक्नुहुन्छ र सँगसँगैमा पुलिस प्रशासनलाई पनि तपाईँहरूले त्यहाँ सूचना दिनु सक्नुहुन्छ।
0: त दिवी माइज्यू, यदि कुनै पनि नानीले एउटा कुनै पनि घरमा काम गरिरहेको छ होइन अथवा कुनै पनि दोकानमा काम गर्दैछ भने यदि पुलिस प्रशासनको माथि नजर पर्यो भने त्यो मानिसले त्यो अथवा त्यो मालिकले के कस्तो प्रकारको सजाय पाउँछ?
1: र बाल श्रम अघि भन्यौँ हामीले, है, एकदमै कानुनी अपराध हो। कुनै पनि ठाउँमा हामीले बाल श्रम देख्यौँ भने चाहिँ त्यस ठाउँमा जस्तै एउटा दोकानमा होइन एउटा नानीले काम गर्दैछ भने त्यो नानीलाई उद्धार त गर्छै गर्छ, है, र पछि गएर त्यो दोकानको मालिकलाई फाइन

0: भन्छ अब जस्तै एउटा त्यो नानीको लागि एउटा पैसा असुल गर्नुपर्छ होइन, फाइन लाग्छ त्यो नानीको त्यसरी राखेपछि। हुनसक्छ त्यो नानीलाई पछि गएर यसरी काउन्सिलिङ गर्दाखेरि होइन, त्यो नानीलाई काउन्सिलिङ गर्दाखेरि नानीलाई कुनै पनि शारीरिक मानसिक कष्ट पाएको छ, त्यहाँनिर अत्याचार भएको छ, दुर्व्यवहार भएको छ भने त्यो नानीको भनाइअनुसार त्यो दोकानमा सिल्ड पनि हुनसक्छ र त्यो दोकानको मालिकलाई पुलिस प्रशासनद्वारा पक्रेर एउटा जेलमा पनि हाल्न सकिन्छ। अनि एउटा सरकारी नोकरी काम गर्नेहरूको लागि त झन् यो बाल श्रम एकदमै ठुलो समस्या हुन्छ। हामी यहाँबाट आह्वान गर्छौँ कसैले पनि एउटा नानीको भविष्यमा हामी खेलबाड नगरौँ है। सरकारी नोकरी गर्नेहरूको नोकरी जानुसक्छ होइन, 50,000 कति हजारसम्म पनि त्यो नानीको निम्ति फाइन तिर्न पर्यो र आफ्नो समाजमा पनि एउटा अलिकति भए पनि हाम्रो नराम्रो दाग बस्न सक्छ।
1: हजुर हजुर, बाल श्रम हुनदेखि रोक्नको निम्ति कानुनहरू धेरै छन् होइन,
0: हजुर,
1: तर पनि यो रोक्न त किन सकिरहेको छैन?
0: हजुर, सबै ठाउँमा सबै घरको सबै परिवारहरू एकदमै राम्रो स्थितिमा छैन है। आज हामीले कतिवटा ठाउँमा देख्छौँ, बजार भन्दा हामी अलिक टाढा टाढा भित्रभित्रको जग्गामा हामी यसरी जाँदाखेरि त्यहाँ देख्छौँ कतिवटा घरको एउटा परिवारको एउटा समस्या हुन्छ, जहाँ चाहिँ थुप्रै थुप्रै नानीहरू हुन्छ एउटै घरमा होइन। त्यो नानीहरूलाई आमा बाउले राम्रोसँगले उनीहरूको सरकारी नोकरी नभएर पैसा रुपियाँको कमीले गर्दा त्यो नानीलाई राम्रोसँगले हेरचाह गर्नु सकेको हुँदैन, यस्तो ठाउँमा नानीहरू त्यहाँनिर बाल श्रम अवश्य नै हुन्छ। र कतिपय नानीहरू चाहिँ कस्तो हुन्छ भने आमा बाउको पैसा थुप्रै भएर होइन, अहिलेको जुन यो हालत छ, समाजको जुन एउटा अवस्था छ, त्यो अवस्थामा कतिपय नानीहरूलाई आमा बाउले जति नानीले चाहेको छ त्यो भन्दा बढ्ता नै अहिले नानीहरूलाई खुसी राख्नुको लागि सबै कुरो दिउँ भन्छ होइन। र यसो गर्दा गर्दा त्यो नानीहरूले भोलिको दिनमा आमा बाउबाट यसरी पैसा नपाउँदा, भनेको कुरो नपाउँदा त्यो नानीहरूले आफूलाई पैसा रुपियाँको थुप्रै खाँचो टार्नको निम्ति, इच्छा पुरा गर्नको निम्ति टाढो टाढो गएर पनि बाल श्रम गर्नु त्यो नानी इच्छुक हुन्छ है। अनि अर्को कुरो छ, अघि नै भने शिक्षाको अभाव, कुनै पनि गाउँ बस्तीमा यस्तो समाजमा काहीँ पनि त्यहाँ जागरूकता भएको छैन भने यस्तो अवस्थामा चाहिँ नानीहरू बाल श्रम हुन्छ।
1: हुन त बाल श्रम रोक्नको निम्ति जग्गा जग्गामा गएर जनचेतना कार्यक्रमहरू त गर्नु आवश्यक छ होइन। तपाईँको जीवनकालमा बाल बालिकाहरूमाथि घटेको कुनै घटना छ भने भन्नुहोस्?
0: यसरी हामीले धेरै कार्यक्रमहरू गर्दै जाँदा है, हामीलाई पनि यसरी एउटा सूचना आएको थियो एउटा ठाउँमा, र एउटा नानी चाहिँ रातिको 9 कुनै उसको ठाउँबाट भागेर आएर यस्तो ठाउँमा बसेको थियो, एकदमै त्यो नानी असुरक्षित ठाउँमा गएर लुकिरहेको हामीले सूचना पायौँ। र यसरी हामीले पुलिस प्रशासनसँग संस्थासँग टिम मिलाएर जाँदाखेरि त्यो नानीलाई त्यहाँबाट उद्धार गरेर हामीले ल्यायौँ, र हाम्रो पुलिस प्रशासनको सबै उनीहरूको प्रोसेसहरू पुरा भइसकेपछि त्यो नानीलाई हामीले बाल सुरक्षा गृहमा राख्दाखेरि त्यो नानीले उसलाई काउन्सिलिङ गर्दा भन्यो कि त्यो नानी चाहिँ एउटा कुनै दोकानमा काम गर्थ्यो र त्यो दोकानमा चाहिँ नानीले काम मात्रै नगरेर उसलाई एकदमै शारीरिक शोषण पनि हुन्थ्यो, उसलाई कुटपिट गरिन्थ्यो, राति टाइममा सुत्नु नपाउने होइन, राम्रोसँगले खानु नपाउने, पढ्नुको त शिक्षाको त कुरै छैन। र यस्तो अवस्थामा त्यो नानीले असह्य भएर चाहिँ त्यो नानी भागेर त्यहाँबाट गएको थियो। यो अवस्थामा नानीलाई त्यहाँ बाल सुरक्षा गृहमा राख्यो, वा त्यो नानीलाई धेरै काउन्सिलिङ गरेपछि पछि आएर उसको परिवारसँग त्यो नानीलाई काउन्सिलिङ गरेर ह्यान्डओभर गर्यो है। अनि अब त्यो दोकानेलाई चाहिँ केस लाग्यो है। केस लाग्दाखेरि उसले फाइन पनि तिर्नु पर्यो, उसले धेरैपल्ट कोर्टमा आएर एउटा सफाई दिनु पनि पर्यो।
1: त दिदीमाईज्यू पुनः एउटा गीत सुने केही क्षेत्र रमाइलो गरौँ।

0: sendai panatti padu. अहिलेसम्म हामीले बाल श्रमको विषयमा धेरै चर्चा परिचर्चा गर्यौँ है. हामीले थुप्रै नानीहरूलाई उद्धार गर्यौँ, त्यो नानीहरूलाई समाजको एउटा मूल धारामा ल्याउने कोसिस गर्यौँ है. यो सबै चाहिँ एकजनाले होइन, तर यो चाहिँ सम्पूर्ण जनताले है, प्रत्येक व्यक्ति विशेष, प्रत्येक अभिभावक र सरकारी संस्थाहरूबाट होइन, सरकारबाट पनि यस्तो कार्यक्रमहरू गर्दै आइरहन्छ. र प्रत्येक वर्षको 12 तारिक जुनमा चाहिँ एउटा विश्व बाल श्रम निषेध दिवस, बाल श्रम विरुद्ध दिवस मनाइन्छ. जुन प्रोग्रामको माध्यमबाट चाहिँ कुनै पनि ठाउँमा बाल श्रम छ भने चाहिँ त्यसलाई विरोध गर्नको निम्ति है, बाल श्रम रोक्नको निम्ति यो एउटा पहल गरेर 12 जुनमा चाहिँ विश्व बाल श्रम निषेध दिवस हामी मनाउने गर्छौँ.
1: हजुर. त देवी माझ्यू, हाम्रो यो कार्यक्रमको समय भयो जस्तो लाग्यो, तर पनि जाँदा जाँदै थप जानकारी तपाईँले के दिन चाहनुहुन्छ त बाल श्रम एक अपराधमाथि?
0: हजुर, र हामी अघि नै यो कुरोमा चर्चा परिचर्चा गरिसकेका छौँ है. र बाल श्रम एउटा ठुलो अपराध हो, किनभने ती निमुखा बालक बालिकाहरूको हामीले जहाँ जहाँ पनि एउटा उसको अधिकार हनन हुन्छ है, अधिकार खोसिन्छ, जहाँ नानीहरूलाई शोषण हुन्छ, बाल श्रम भन्नाले काम मात्रै लगाइने होइन, कुनै पनि ठाउँमा यस्तो अवस्थामा पनि हुन्छ, नानीलाई शारीरिक, मानसिक अनि यौन शोषण जस्तो घटनाहरू पनि भएको हुन्छ है. र यो सबै एउटा नानीले आफ्नो उमेर पनि नभइकन पैसा कमाउनुको लागि ठुलो इच्छा चाहना गरेर एउटा मजबुरीले गर्दा, परिवारको समस्याहरूले गर्दा, कतिवटा आफ्नो सङ्कटले गर्दा, इच्छा पुरा नभएकोले गर्दा, परिस्थितिले गर्दा त्यो नानी बाल मजदुरी गरिन्छ. र त्यस ठाउँमा त्यो नानी कुनै पनि हालतमा सुरक्षित हुन सक्दैन होइन, किनभने एउटा आफ्नो घरको नानी र अर्काको घरको नानीमा कहिले पनि अलिकति भए पनि त्यहाँ तलमाथि भएको हामी देख्छौँ होइन. यो एउटा प्राकृतिक कुरो हो, हामीले यसलाई नकार्न सक्दैनौँ. र यस्तो अवस्थामा यी नानीहरू जहाँ पनि शोषण हुन्छ, नानीको अधिकार हनन हुन्छ, त्यहाँ चाहिँ एउटा कानुनी अपराध हामी ठान्छौँ. र यस्तो अवस्थामा काहीँ पनि नानीहरू देख्नुभयो भने हामीले अघि नै भनिहाले, जुन ठाउँमा हामीले सूचना दिनुपर्छ त्यो ठाउँमा सूचना दिउँ है. अनि प्रत्येक सङ्घ संस्थाहरूमा समाजहरू मिलेर कहाँ कहाँ चाइल्ड लेबर छ, कहाँ कहाँ बाल श्रम नानीहरू छ, कहाँ कहाँ एउटा नानीले श्रम गरिरहेको छ, कहाँ कहाँ नानीहरू शोषित भइरहेको छ, यस्तो अवस्थालाई हामी सबै समाजको प्रत्येक मानिसहरूले अघि बढेर एउटा नानीलाई त्यस अवस्थादेखि हामी उद्धार गर्न कोसिस गरौँ है. हामीले 100 जना नानीमा पनि 2 जना नानीलाई पनि उद्धार गरेर उसलाई समाजको मूल धारामा ल्याएर उसको भविष्य एकदमै सुरक्षित बनाउन सफल बनाऊ होइन. र यही हामी एउटा तपाईँहरूलाई सूचित गर्न चाहन्छौँ. र कुनै पनि ठाउँमा बाल श्रम हामी नराखौँ है. अनि हामीले अहिलेदेखि त भन्न सक्दैनौँ, अहिले नै हामी बाल श्रम मुक्त समाज बनाउँछौँ भन्न सक्दैनौँ, यो सम्भव छैन. र बिस्तारै बिस्तारै हामीले एउटा दुईटा गर्दै बाल श्रमहरूलाई सबैलाई हटाएर त्यो नानीहरूको भविष्य उज्जवल बनाउनको निम्ति अघि बढेर एउटा हाम्रो सबै जग्गाको भन्दा आफ्नो एउटा आफ्नो ठाउँलाई बाल श्रम मुक्त समाज बनाउन हामी सक्षम हौँ भन्ने पूर्ण जनसाधारणलाई हामी आह्वान गर्दछौँ.
1: हजुर. त यहाँ दिव्य माया तामाङज्यूले बाल श्रम एक अपराधमाथि धेरै राम्रो जानकारी हामी समक्ष राखिदिनु भयो. त यस्तै जानकारी हामी तपाईँबाट आशा राख्दै आजको लागि यो नारी प्रगति कार्यक्रम यतिमै समाप्त गर्छौँ. नमस्ते.
0: हजुर नमस्ते. तपाईँलाई पनि धेरै धेरै धन्यवाद. फेरि पनि हामी यस्तै राम्रा राम्रा कुराहरू लिएर उपस्थित हुन पाऊँ. धन्यवाद.

ज्ञान भवत जगतम प्रतिष्ठा। ज्ञान नै जगतमा सबैभन्दा श्रेष्ठ मानिन्छ। आदरणीय श्रोताहरू, जसरी राजाको सम्मान आफ्नो राज्यमा हुन्छ भने विद्वानको सम्मान सम्पूर्ण विश्वले गर्दछ। यस्तै महत्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति विद्यार्थी भाइ बहिनीहरूको प्रिय कार्यक्रम शिक्षा ज्योति कार्यक्रममा प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन।

श्रोताहरू, आज गर्ने काम अहिले गर, भोलि गर्ने काम आजै गर, यो भनाइ हो सन्त तुलसीदासको। समयको अधीनमा बस्न सक्नेहरूले आफ्नो लागि मात्र नभएर देश र समाजको निम्ति उल्लेखनीय योगदान पुर्याएका छन्। महात्मा गान्धी केवल रातको 3 घण्टा मात्र विश्राम गरेर बाँकी समय मानव जीवनको हितार्थ सोच्ने गर्थे। भोलिको जीवन ज्यादै ढिलो छ, त्यसैले आजै बाँच भनेर विद्वान मार्सलले आफ्नो उद्गार पोखेका छन्। त्यसैले प्यारा विद्यार्थी भाइ बहिनीहरू, समयको महत्वलाई बुझेर यो विद्यार्थी जीवनलाई सुनौलो जीवन बनाउनुहोस् भन्दै हजुरहरूलाई केही क्षण मनोरञ्जन गराउन लागिरहेका छौँ यो गीत सुनाएर।

0: आदरणीय श्रोताहरू, आज हामी प्रस्तुत गर्न लागिरहेका छौँ हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा लुकेका प्रतिभा। भनौँ हाम्रो यो कार्यक्रमको विषय नै भन्नु पर्दाखेरि प्रतिभाका धनी आजका विद्यार्थी। भाइको नाम भन्नु पर्दाखेरि आदरणीय श्रोताहरू, उहाँको नाम हो अन्दीप शर्मा। उहाँ कृष्णमाया हाई सेकेन्डरी स्कुलका एक होनार विद्यार्थी हुनुहुन्छ र सर्वप्रथम त भाइलाई हाम्रो कार्यक्रम भनौँ हजुरहरूको प्यारो कार्यक्रम यो शिक्षा ज्योतिमा स्वागत छ भाइ।
1: नमस्ते।
0: र भाइ तपाईँ एक विद्यार्थी हुनुहुन्छ,
1: हजुर।
0: भाइलाई मनपर्ने सब्जेक्ट अर्थात् विषय भन्नु पर्दा के होला?
1: जो मलाई सबैभन्दा राम्रो सब्जेक्ट चाहिँ म्याथमेटिक्स लाग्छ, हिसाब।
0: म्याथमेटिक्स,
1: हजुर।
0: र भाइ धेरै विद्यार्थी हजुरको साथीहरूले पनि भन्ने गर्छ अनि हामीले नि देख्नमा आएका छ कि म्याथमेटिक्स भन्ने छ त यो त आम्मामामाम धेरै नै जटिल विषय हो भन्छ। हजुरलाई लाग्दैन यो?
1: प्रायले जटिल भन्छन् तर मलाई चाहिँ लाग्दैन, किनभने प्राय नै स्टुडेन्टहरू म साथीहरूलाई देख्छु प्रायले पढ्छन्, सबै घरमा पनि पुरा पढिरहेका हुन्छन्,
0: हजुर हजुर,
1: तर उनीहरूले विषयलाई कुनैलाई पनि बुझ्दैनन्,
0: हजुर हजुर।
1: म्याथमेटिक्स यस्तो सब्जेक्ट हो जुन चाहिँलाई चाहिँ धेर पढ्नु पर्दैन,
0: हजुर।
1: एकपल्ट बुझ्यो भने त्यसलाई प्र्याक्टिस गर्दै गयो। म्याथमेटिक्स यस्तो हो के अरे, लाइफमा कुनै पनि समयमा युज भइबस्छ।
0: र भाइ तपाईँ त एक विद्यार्थी पनि हुनुहुन्छ र विद्यार्थी भएर तपाईँले आफ्नो मित्रहरू भनौँ है आफ्नो साथीभाइहरूलाई यस कार्यक्रम मार्फत म्याथमेटिक्समा जुन चाहिँ फर्मुला हुन्छ त्यो कस्तो प्रकारले याद गर्नुपर्छ त्यो पनि बताइदिनुहोस् न।
1: हजुर, यो म्याथमेटिक्सको फर्मुला यो चाहिँ हामीले सरले जब लेखाइदिनुहुन्छ त्यसलाई लेखेर लगेर प्रायले नि यो युज गर्छन् कि त्यसलाई लगेर घरमा रट्छन् पढ्छन्, तर त्यो गर्न उचित त हो तर पनि यो पुरै 100% नै युज चाहिँ राम्रो होइन,
0: हजुर हजुर,
1: किनकि यसलाई चाहिँ आफूले होइन युज लिनुपर्छ क्या त। अब एउटा फर्मुला लियो सरले लेखाइदिनु भयो, जस्तै ए प्लस बी होल स्क्वायर इज इक्वल टु ए स्क्वायर प्लस टु एबी प्लस बी स्क्वायर, एउटा फर्मुला छ। अब यो के अरे कतिजनाले घरमा गएर रट्छन् के गर्छन् अनि स्कुल आयो भोलि सरले लेखाउँदा छैन त्यो बिर्सिहाल्छन्, तर त्यसलाई फेरि ऊ घरमा गएर त्यही फर्मुला युज हुने 6-7 म्याथमेटिक्स उसले सल्भ गर्नुपर्छ, तब त्यसो हुँदा चाहिँ उसको एउटा म्याथमेटिक्समा रुचि पनि बढ्छ, त्यो गर्दा उसले फर्मुला त सकेको हुन्छ उसलाई याद हुन्छ र उसले म्याथमेटिक्समा पनि रुचि बढ्छ र फर्मुला पनि उसलाई याद हुन्छ, पुरा रूपमा त्यो फर्मुला याद हुन्छ र उसले धेरै समयसम्म बिर्सिँदैन त्यो फर्मुला।
0: र भाइ यो त भयो कुरा शिक्षाको, र तपाईँ शिक्षाको साथसाथमा के कुरामा बढी रुचि राख्नुहुन्छ त, तपाईँको हबी चाहिँ के छ त?
1: हजुर, मेरो हबी भन्नुपर्दा चाहिँ नेपाली साहित्यमा मेरो अलिकति रुचि छ।
0: साहित्यमा? भनेपछि हाम्रो नेपाली भाषालाई धेरै माया गर्नुहुन्छ कि क्या हो?
1: हजुर,
0: हुन पनि हो आदरणीय श्रोताहरू, भाषा बाँचे जाति बाँच्छ, जाति बाँचे भाषा भने जस्तै भाइले पनि आत्मसात गरेको रहेछ यो मन्त्रलाई। र भाइ साहित्य कस्तो किसिमको साहित्य चाहिँ मनपर्छ तपाईँलाई, कथा कविता निबन्ध उपन्यास?
1: मलाई कविता चाहिँ राम्रो लाग्छ,
0: कविता चाहिँ राम्रो,
1: म कथा पनि लेख्छु के अरे त्यस्तो कहाँ लेख्नु मनपर्छ कथा मनपर्छ, तर सबैभन्दा धेर रुचि चाहिँ मलाई कवितामा लाग्छ,
0: कवितामा लाग्छ। र तपाईँले साहित्यको कुरा गर्नुभयो अनि साहित्य भनेको चाहिँ के होला, अलिकति प्रकाश पारिदिनुहोस् न तपाईँको विचारमा।
1: साहित्य चाहिँ समाजको एउटा दर्पण हो,
0: ज्यू ज्यू,
1: समाजमा जे देख्छौँ त्यसलाई दर्शाउने एउटा मुख्य स्रोत या मुख्य अब एउटा के अरे लेख्ने ढङ्ग भनौँ,
0: हजुर हजुर,
1: त्यसलाई नै साहित्य भन्छु।
0: जुन कुरोलाई तपाईँले देख्नुहुन्छ त्यसलाई नै आफ्नो भावको साथ तपाईँले कोर्नुहुन्छ त्यो नै साहित्य हो भनेर भन्नु हजुरले, हुन पनि निश्चय नै किनभने साहित्य समाजको एउटा दर्पण हो। र भाइ तपाईँले आज यस कार्यक्रम मार्फत शिक्षा ज्योति कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई कुन चाहिँ कविता तपाईँले सृजना गर्नुभएको छ वाचन गरिदिनुहोस् न।

0: मैले आजको यस कार्यक्रमको लागि म तयार छु भन्ने एउटा कविता लेखेको छु र यो कविता मैले थुप्रै दिन अगाडिदेखि लेखेको पनि होइन, आज बिहान नै लेखेर ल्याएको हो। कविताको शीर्षक म तयार छु। म मेरो जातिको लागि कलम बन्न तयार छु, हिटलर बन्न तयार छु म यदि भाषामा क्रान्ति आउँछ भने, हिटलर बन्न तयार छु म यदि भाषामा क्रान्ति आउँछ भने, गान्धी बन्न पनि तयार छु म, गान्धी बन्न पनि तयार छु म यदि जातिमा शान्ति छाउँछ भने, यदि अग्नि परीक्षा नै दिनुपर्छ भने म अग्नि परीक्षा दिन पनि तयार छु। मेरो जातिमाथि कलङ्क लगाउनेको म विनाश गर्न तयार छु, हाम्रो भाषा बेच्नेको म घाँटी रेट्न तयार छु। म मेरो भाषाको निम्ति कलम बन्न तयार छु। म मेरो भाषामा क्रान्ति ल्याउन तयार छु। धन्यवाद।
1: धेरै राम्रो कविता सिर्जना गर्नुभएको रहेछ भाइ हजुरले, र हजुरको कविताको शीर्षक पनि म तयार छु। तपाईँ यसरी नै तयार बस्नुहोस्, सधैँभरि तयार बस्नुहोस्, यस्तै राम्रो राम्रो कविता सिर्जना गर्नुको लागि तयार बस्नुहोस्, अनि अध्ययन गर्नको निम्ति पनि तपाईँ तयार बस्नुहोस् भन्न चाहन्छु भाइ हजुरलाई। र तपाईँले यो साहित्य क्षेत्रमा झुकाउ राख्नुको पछि केही कारण थियो कि?
0: मलाई साहित्यमा पहिला त त्यति रुचि थिएन, म स्पोर्ट्सतिर रुचि राख्थेँ र जब के अरे म के अरे एक फर्स्ट अब हाई स्कुलमा क्लास फोरसम्म म स्पोर्ट्समा रुचि राख्थेँ, जब क्लास फाइभमा गएँ त मैले प्रोग्राम फर्स्ट हाम्रो स्कुलमा कम्पिटिसन भएको थियो 13 जुलाई, त्यस दिन चाहिँ मलाई दिदीले एउटा कविता मैले सानो त्यतिखेर त्यतिकै बनाएको थिएँ यताउतै, दिदीले त्यो के अरे कविता त गर राम्रो हुन्छ कवितातिर गर के गर दिदीले भन्नुभयो, अनि मैले त्यो फर्स्ट कम्पिटिसनमा त्यो कविता वाचन गरेको थिएँ, अनि त्यस वाचनमा मलाई मैले त्यो कम्पिटिसन जिते पनि र मलाई धेरै शिक्षकहरूले बधाई पनि दिनुभयो र यो बाटोलाई नछोड्नु भनेको सरहरूले यो साहित्यको बारेमा मलाई धेरै जानकारी दिलाउनु भयो, जसले गर्दा मलाई साहित्यप्रति रुचि बढेर गयो। त्यसैले आज पनि म साहित्यलाई केही साहित्यपट्टि नै छु।
1: यसरी नै साहित्यपट्टि तपाईँ लागि पढ्नु भएको छ, धेरै राम्रो हो भाइ। हुन पनि हरेक विद्यार्थीहरूमा केही न केही कला त लुकेकै हुन्छ, तपाईँमा जसरी साहित्यप्रति आफ्नो भाषाप्रतिको जुन चाहिँ झुकाउ र माया रहेछ धेरै नै राम्रो हो। अरू कुनै कविताहरू हजुरले सिर्जना गर्नुभएको छ भने यस कार्यक्रम मार्फत वाचन गरिदिनुहोस् न।
0: मेरो अर्को कविता छ एउटा मेरी आमा, र मेरो कविता यस प्रकार छ। मेरो हरेक पलहरूमा म सँगै छिन् मेरी आमा, मेरो दुःखमा आँसु बनी झरिदिन्छन्, मेरो सुखमा हाँसो पनि उडिदिन्छन्, मेरो सानो खुसीको निम्ति थुप्रै मेहनत गर्छिन् मेरी आमा, मेरो सफलतामा म सँगै रमाउँछिन् अनि असफलतामा पनि साहस बढाइरहन्छन्, अति नै प्यारी छिन् मेरी आमा, मेरो हरेक गल्तीको सुधार भनेर मलाई सत्यको आभास गराउँदै बाटो देखाउँदै सफलताको मलाई कलियुगको बाटोमा दोहोऱ्याउँछिन् मेरो आमा, मेरो हरेक सुनौला सपनाहरूलाई विपनामा परिणत गर्न चाहन्छिन् मेरी आमा।
1: वाह, धेरै नै भावपूर्ण कविता हजुरले लेख्नु भएछ त मेरी आमा कविता शीर्षकमा। र भाइ तपाईँले यस्तै राम्रो राम्रो कविताहरू सिर्जना गर्दै जानुहोस्, हामी यही भन्न चाहन्छौँ यस कार्यक्रम मार्फत। र भाइ भविष्यमा गएर के तपाईँ एक असल कवि बन्ने कि न अरू केही बन्ने सोच राख्नु भएको छ?
0: हजुर, म भविष्यमा म कवि त बन्नु चाहदिनँ, तर म कविता चाहिँ लेख्दै रहन्छु।
1: हजुर,
0: र मलाई भविष्यमा मेरो अब केही गर्नु मन छ भने मलाई आइपिएस अफिसरमा काम गर्नु मेरो मलाई रुचि छ, र कविता चाहिँ मैले जुन चाहिँ एउटा प्रतिज्ञा जस्तै गरेको छु, र म कविता चाहिँ लेख्नु म जीवनभर नै छोड्दिनँ, म कविता चाहिँ लेखिरहन्छु।
1: भाइ आइपिएस बन्नको निम्ति धेरै नै सङ्घर्ष गर्नुपर्छ अरे, धेरै नै अध्ययन गर्नुपर्छ भन्छ, ती सङ्घर्षहरूको सामना हजुर गर्न सक्नुहुन्छ त?
0: हजुर, मान्छेले अहिले के अरे एउटा थिएको पनि छ, मान्छेले सोचेको पुरा गर्छै गर्छ, पहिला आफूले दृढ सङ्कल्प गर्नुपर्छ, त्यो सकिन्छ, निश्चय नै सकिन्छ मान्छे।
1: र तपाईँ भविष्यमा गएर आइपिएस अफिसर बन्नुहोस्, तर हमेसा हाम्रो नेपाली भाषालाई हृदयमा गाँसेर बस्नुहोस् भन्न चाहन्छौँ, अनि माया गर्नुहोस् ती नेपाली कथा कविता र आफ्नो साहित्यलाई भन्दै भाइले आफ्नो व्यस्त समयलाई पन्छाएर आज शिक्षा ज्योति कार्यक्रममा आउनुभयो, त्यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद छ। र बिदा दिनु अघि यस कार्यक्रम मार्फत हाम्रा विद्यार्थी भाइ बहिनीहरू तपाईँको मित्रहरूलाई केही सन्देश दिन चाहनुहुन्छ भने दिन सक्नुहुन्छ भाइ?
0: म मेरा मित्रहरू तथा दाजुभाइ दिदीबहिनीहरूलाई यस कार्यक्रम मार्फत एउटै कुरा भन्न चाहन्छु कि म पनि विद्यार्थी हो। हाम्रा समाजमा कति विद्यार्थीहरू छन् जसलाई पढाइपट्टि रुचि राख्दैनन्। उनीहरू स्कुल जान्छन् तर स्कुलमा पढ्नु होइन, घुम्न जान्छन्। कतिको हुन्छ स्कुल जान्छन्, बाटोमा घुमिबस्छन् र घर आउँछन्। त्यो गर्नु चाहिँ एकदमै उचित होइन, किनकि कुनै पनि विद्यार्थीले स्कुल जान अघि प्रत्येक दिन बिहान त्यो दिन कस्तो हुन्छ, त्यो दिन मैले आजको यो दिन चाहिँ कसरी बिताउनु पर्ने त्यो सोचेर जानुपर्छ। यो होइन कि म आज स्कुल जान्न, म केही गर्दिनँ। कुनै पनि विद्यार्थीले आजको लागि र के अरे हिजोको लागि, हिजो चाहिँ बिर्सेर आज र भोलिको लागि चाहिँ सोच्नुपर्छ र भविष्यको लागि सोच्नुपर्छ। यति नै भन्न चाहन्छु।
1: धेरै राम्रो सुझाव एवं सन्देश भनौँ हाम्रा भाइ अन्दीप शर्मा भाइले आजको यस कार्यक्रममा हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई भनिहाल्नु भयो कि हामीले आजको दिनलाई मात्र होइन भोलि पर्सि अनि भविष्यको निम्ति पनि सोच्नुपर्छ भन्ने सुझाव राख्नुभयो र भविष्यमा सधैँभरि नै भाइको सफलताले कदम चुमुन् भन्दै भाइसँग आजको यस कार्यक्रममा आइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। भाइलाई दिन्छौँ हामी बिदा।
0: नमस्ते।
1: र आदरणीय श्रोताहरू, अब हामी केही क्षण हजुरहरूलाई भन्छौँ कि गीत सङ्गीत जीवनको साथी हो, एकान्तको मित नै गीत हो अनि मिलनको अपार खुसी पनि गीत हो, यसरी नै बिछोडको साथी र वेदना पनि गीत सङ्गीत नै हो भन्दै यो गीतको महिमालाई अघि राख्दै हजुरहरूलाई केही क्षण मनोरञ्जन गराउन लागिरहेका छौँ यो गीत सुनाएर।

0: आदरणीय श्रोताहरू, अहिले हामी वार्तालापको क्रममा हामी माझमा हुनर विद्यार्थी हुनुहुन्छ र बहिनीको नाम हो बनिता विश्वकर्मा र बहिनीलाई हाम्रो कार्यक्रम शिक्षा ज्योतिमा स्वागत छ।
1: धन्यवाद।
0: र बहिनी, तपाईँ एक विद्यार्थी हुनुहुन्छ, तपाईँ एक विद्यार्थी भएको नाताले विद्यार्थी जीवनमा समयको कस्तो महत्व छ त?
1: विद्यार्थी जीवनमा समयको ठुलै नै महत्त्व रहेको छ, किनकि विद्यार्थीहरूले कुनै पनि कार्यहरू गर्दा समय अनुरूप गरिने उत्तम हुन्छ। जस्तै विद्यार्थीहरूले खेल्ने समयमा खेल्नुपर्छ, पढ्ने समयमा पढ्नुपर्छ र प्रत्येक कुरो नै समय अनुरूप नै गर्नुपर्छ।
0: र बहिनी, आजका हाम्रा विद्यार्थीहरूलाई हामी देख्छौँ धेरै फेसनले बाँधिएको छ जस्तो भान हुन्छ, के हजुरलाई लाग्दैन?
1: हजुर, लाग्छ मलाई। आजका विद्यार्थीहरू फेसनप्रति अत्यधिक रूपमा झुकाउ राखिरहेका छन्।
0: जुजु। र बहिनी, पाश्चात्य फेसन जुन चाहिँ छ धेरै अँगालिएको हामीले देख्छौँ हाम्रा विद्यार्थीहरूले, र आजको युगमा हाम्रो जातीय पहिरन लुप्त हुँदै गएको छ, त्यसको निम्ति हाम्रा विद्यार्थी भाइ बहिनीहरू कतिको सचेत हुनुपर्छ, त्यसको विषयमा तपाईँले केही सुझाव एवं सन्देश यसै विषयमाथि राखिदिनुहोस् न।
1: आजको समयमा है पाश्चात्य फेसनलाई अप्नाएर आफ्नो संस्कार संस्कृतिलाई बिर्सिरहेका छन्। म चाहिँ युवाहरूलाई विद्यार्थीहरूलाई के भन्न चाहन्छु भने समय अनुरूप चल्नु उचित नै हो। समय अनुसार हामीले पाश्चात्य फेसनलाई पनि नअपनाउनु भन्दिनँ, अपनाउनु पर्छ, तर त्यो अपनाउँदैमा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति रीतिरिवाजहरूलाई चाहिँ बिर्सनु हुँदैन।
0: धेरै राम्रो सुझाव एवं सन्देश बहिनीले राख्नुभयो कि हामीले पाश्चात्य सङ्गीत साथसाथै पाश्चात्य फेसनलाई अँगाल्नु नराम्रो होइन, राम्रो हो, तर हमेसा नै हामीले हाम्रो जाति भाषा र संस्कृतिलाई हृदयमा गाँस्नुपर्छ भन्ने जुन चाहिँ तपाईँले सुझाव दिनुभयो हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई, धेरै उत्तम विचार तपाईँको रहेछ र तपाईँले आफ्नो व्यस्त समयलाई पन्छाएर हामीसँग केही क्षण भलाकुसारी गरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। तपाईँको सुस्वास्थ्य र दीर्घायुको कामनाको साथ बहिनीसँग हामी लिन्छौँ बिदा।
2: धन्यवाद।

अन्तमा हामी यही भन्छौँ प्यारा विद्यार्थी भाइ बहिनीहरू, समयले तपाईँ हामीलाई पर्खिने त कदाचित होइन, न मैले पर्ख भन्दा पर्खिने हो, न तपाईँकोले भन्दाखेरि पर्खिने हो, निरन्तर आफ्नो गतिमा नै बग्ने हो। जसरी घडी आफ्नो टिकटिकमा बग्छ, त्यसरी नै खोला जसरी निरन्तर आफ्नो गतिमा बहिरहन्छ, त्यसरी नै समय पनि बगेर नै रहन्छ। र विद्यार्थी भाइ बहिनीहरू, भोलि गर्ने कामलाई आजै गर र आजै गर्ने कामलाई अहिले गर भन्ने सोच, अर्थात् भनौँ त्यो मन्त्रलाई आत्मसात गर्नुहोस् र तपाईँहरूको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँझ्दै आजको यस शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्मा उज्जवल हुँदछ। नमस्कार।

समाचारको प्रसारणपछि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत जनाउँदै अब प्रस्तुत गर्न लागिरहेछौ जय जवान विशेष फौजी श्रोतहरूको निम्ति कार्यक्रम अन्तर्गत केही चलचित्रका गीतहरू।

प्रस्तुत गीत हजुरले सुन्दै हुनुहुन्थ्यो एआर रहमानको आवाजमा, शब्द रचना थियो गुलजारको अनि संगीत थियो गायक स्वयंको चलचित्र दिल सेबाट। अब अघिल्लो गीत स्वीकार्नुहोस्, दुल्हनिया दिलवाले दुल्हनिया ले जाएंगे चलचित्रबाट, उदित नारायणको आवाजमा। संगीत छ जतिन ललितको अनि शब्द रचना छ आनन्द बक्सीको।

फौजी श्रोताहरूको निम्ति प्रस्तुत कार्यक्रम जय जवान अन्तर्गत श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध चलचित्रका गीतहरू आकाशवाणीको खरसाङ केन्द्रबाट।

श्रोताले हाम्रो कार्यक्रम आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज न्यूज अन एयर एप अनि प्रसार भारती ओटिटी वेब्स प्लेटफर्मबाट पनि सुन्न सक्नुहुनेछ।

प्रस्तुत गीत फौजी श्रोताले सुन्दै हुनुहुन्थ्यो लता मंगेशकर र रूपकुमार राठौरको आवाजमा चलचित्र वीर जाराबाट।

प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो अलका याग्निक र विजितको आवाजमा जुदाई चलचित्रबाट। अब फौजी श्रोतालाई कार्यक्रमको अन्तिम गीत सुनाउनेछौँ, आशिकी टु चले।

यो आकाशवाणी हो। साँझ 6 बजेको प्रमुख समाचार सुषमा तामाङबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। उहाँको यात्रा सार्वजनिक सेवा मार्फत राष्ट्रको सेवा गर्ने मन्त्रबाट प्रेरित छ। सेवा र सुशासनको यो दृष्टिकोणका साथ सरकार 2047 सम्ममा विकसित भारतको लक्ष्यतर्फ काम गरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले एसियाली खेलको महिला टीम इभेन्टमा काँस्य पदक जितेकोमा भारतीय स्क्वास खेलाड़ीहरू अनाहत सिंह, तन्वी खन्ना, जोस्ना चनप्पा र समिना रियाजलाई बधाई दिनुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले पूर्व लोकसभा अध्यक्ष जीएमसी बाल योगीलाई उहाँको जन्म जयन्तीमा पुष्पाञ्जली अर्पण गर्नुभयो। श्री बिरलाले भन्नुभयो, जीएमसी बाल योगी संसदीय गरिमा, निष्पक्षता र लोकतान्त्रिक मूल्य मान्यताको प्रेरणादायी विरासत हुन्। नागर विमानन मन्त्री राममोहन नायडूले यात्रीहरूको जीवन बचाउन क्याप्टेन स्मिथ महसारको असाधारण साहसप्रति राष्ट्रले अत्यन्तै गर्व गरेको बताउनु भएको छ। श्री नायडूले भारतीय पाइलटले आफ्नो सिप अनुशासन र सुरक्षाप्रति अटल प्रतिबद्धताको लागि सम्मान कमाएको बताउनु भएको छ। राष्ट्रिय स्वैच्छिक रक्तदान दिवस 2026 आज नयाँ दिल्लीस्थित लेडी हार्डिङ मेडिकल कलेजमा मनाइयो। यस अवसरमा नियमित स्वैच्छिक र पारिश्रमिक बिनाको रक्तदानको संस्कृतिलाई सुदृढ पार्न जोड दिइएको थियो। युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मन्डाविया आज नयाँ दिल्लीमा नेशनल स्पोर्ट्स रिपोजिटरी सिस्टम पोर्टलमा फिजिकल एजुकेशन प्रोफेसनल मोड्युलको शुरूआत गर्नुभयो। कौटिल्य इकोनोमिक कन्क्लेभको 5औं संस्करण यस शनिबार नयाँ दिल्लीमा शुरू हुँदैछ। यस वर्षको सम्मेलनको विषयवस्तु बदलावको दरमा लचिलोपन हो। भारतीय नौसेना युद्धपोत तारकस 29 सेप्टेम्बरमा केन्याको मोम्बासा बन्दरगाहमा पुगेको छ। यसका साथै आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो।

FM 103.5 MHz को तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूलाई फेरि पनि हामी कार्यक्रममा स्वागत जनाउँदै अब हजुरहरूलाई सुनाउनेछौ केही चलचित्रका गीतहरू।

श्रद्धाले कार्यक्रमको पहिलो गीत सुन्दै हुनुहुन्थ्यो ओम शान्ति ओम चलचित्रबाट केकेको आवाजमा। अब अघिल्लो गीत स्वीकार्नुहोस्, टोयलेट एक प्रेम कथा चलचित्रबाट सोनु निगम र श्रेया घोषालको आवाजमा।

0: नमस्कार श्रोताहरू, अब हामी प्रस्तुत गर्न गइरहेका छौँ भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी। सिक्किमका ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन धेरै परिवारको जीविकोपार्जनको महत्त्वपूर्ण आधार हो। विशेष गरी सुँगुर पालन ग्रामीण कृषकका लागि आमदामीको राम्रो माध्यम बन्न सक्ने व्यवसाय हो। आजको कार्यक्रममा हामी सिक्किमका एक ग्रामीण कृषकसँग उहाँको सुँगुर पालन सम्बन्धी अनुभव, चुनौती, आमदामी तथा सफलताको यात्राका बारेमा, साथै सरकारी सहयोग योजनाबाट लाभ लिनुभएका, उहाँले प्राप्त गर्नुभएको सहयोग र त्यसबाट भएको परिवर्तन विषयमा कुराकानी गर्नेछौँ। सर्वप्रथम हजुरलाई हाम्रो कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु।
1: हजुर नमस्कार।
0: तपाईँको छोटो परिचय दिनुहुन्छ कि?
1: मेरो परिचय दिनु पर्दाखेरि म मङ्सिला 10 GPO अन्तर्गत पर्ने जङ्गु कन्सिसी अपरज सिंह धनबहादुर विश्वकर्मा मेरो नाम।
0: आफ्नै गाउँकै विषयमा बताइदिनुहुन्छ कि?
1: तपाईँलाई यो प्रश्नको लागि एकदमै धन्यवाद छ। अनि मेरो गाउँको विषयवस्तु बताउनु पर्दाखेरि हाम्रोमा पनि यसरी गाउँमा भन्नु पर्दाखेरि धेरैजना नै यसरी मेहनतीहरू हुनुहुन्छ, अनि त्यसको श्रेय चाहिँ सबभन्दा पहिला चाहिँ मलाई नै तपाईँले छानेर यसरी बोलाउनु भयो। र गाउँको विषयवस्तु भन्न पर्दाखेरि अब हामी चाहिँ गाउँमा विशेष गरिकन कृषिमा काम गर्नु पर्दाखेरि चाहिँ हामी के गर्छौँ भनेदेखिलाई चाहिँ सर्वप्रथम बस्तीमा त सब्जीहरूको नै कुराकानी गर्नु पर्ला। सब्जीहरूको कुराकानी गर्नु पर्दाखेरिदेखिलाई चाहिँ हाम्रोमा चाहिँ उब्जनी हामीले के गर्छौँ भनेदेखिलाई चाहिँ इस्कुस, साग, मुला, कोपी, गाजर, धनियाँ, काँक्रा देखि लगेर त्यो मात्रै नभएर अब हामीले घर सफा गर्ने यो कुच्चो योहरू हामी सबै गाउँमा नै हामीले यो प्राय जस्तो गर्छौँ। र त्यसको सबभन्दा पहिला चाहिँ म नै एउटा त्यहाँनिर इक्जाम्पल भनेको छु। एज अ पेसामा भन्नु पर्दाखेरि म एउटा चालक

0: पनि हो अनि चालक बोर्डको जिम्मा एउटा मङ्सिला जुप एसोसिएसनको भाइस प्रेसिडेन्ट पनि हो. तर म चालकमा रहेर पनि म कृषिमा चाहिँ किन यसरी म भिजेको छु भनेदेखिलाई चाहिँ हाम्रो जसरी नरेन्द्र मोदी ज्यूको स्किमै सायद हुन सक्छ है. हामीलाई गाउँमा यस्तै प्रकारले मैले फेसबुक मार्फतै अहिले धेरै कुरा हामीले जान्ने अनि बुझ्ने र सिक्ने गर्छौँ. अनि फेसबुकमा हेर्दै गर्दाखेरि मैले एउटा पिक्चर भेटेँ अनि त्यहाँनिर चाहिँ कृषिको विषयमै लिएर सुन्नले गर्दाखेरि मैले चाहिँ त्यहाँबाट के सिक्न गयो भनेदेखिलाई चाहिँ कृषि हाम्रो नरेन्द्र मोदी ज्यूले चाहिँ 6 महिनामा 2,000 रुपियाँ दिने यस्तो मैले सुने र अनि मैले केही वार्तालाप गर्दा सोधखोज गर्दै जाँदाखेरि मैले हाम्रो जिपीकै अफिसमै मेरो भाइ दाजुको छोरा हो रञ्जित छ अनि उहाँलाई सोद्धाखेरि चाहिँ उहाँले भने हो नि काका यो त कागज पत्र ल्याउनु भयो भने त म गर्छु नि भन्नुभयो है. अनि मैले तपाईँको यो कागज पत्र चाहिँ के चाहिन्छ भन्दा उहाँले भन्नुभयो आधार कार्ड भोटर कार्ड अनि सिओआई र पासबुक भनेर माग्नु भयो. अनि म त्यो त लिएर गए मैले त होइन भा हो कि होइन अब बाहिर एनाउन्स त गर्नुभएको छ भा हो कि होइन भने मेरो मनमा पसिराखेको थियो. अनि जब मैले कागज बुझाएँ 6 महिनासम्म पर्खेँ जस्तो मैले त्यो कागजहरू बुझाएको थिएँ त्यस्तै 6 महिना जुन चाहिँ एनाउन्स भएको थियो त्यो मुताबिक मैले 6 महिनामा 2,000 प्रताप पनि गर्न सकेँ. अनि त्यसले गर्दाखेरि चाहिँ मलाई अझै उत्साह बढेर गयो कि म अझै म कृषिमा लागिरहन्छु अनि बढिरहन्छु र म काम गरिरहन्छु भन्ने मैले यो कुराहरू गर्न थालेको छु.
1: हजुर, र तपाईँले गर्दै आउनु भएको सुँगुर पालनको बारेमा श्रोताहरूलाई बताइदिनुहुन्छ कि?
0: हजुर, अब मैले जुन चाहिँ गरेको कुराहरू थियो र त्यसलाई तपाईँले मलाई यो प्रश्न राखिदिनु भनेर भन्नुभयो र एकदमै म यसलाई राख्नकै लागि नि यहाँनिर तपाईँको स्टुडियोमा आएको छु र म राख्ने पनि छु. अनि यसलाई चाहिँ कस्तो प्रकारले चाहिँ मैले यसलाई सुरुवात गरेँ र मैले कति दुःखलाई चाहिँ मैले झ्यालेँ र यहाँसम्म पुग्नुको लागि चाहिँ कसको सपोर्टद्वारा अनि कसको हौसलाद्वारा चाहिँ म यहाँसम्म पुग्न सकेँ भन्ने कुराहरूलाई म तपाईँप्रति यो पेस गर्न चाहन्छु. र विशेष गरिकन यो चाहिँ मैले सबभन्दा पहिला भन्नुपर्दाखेरि म स्कुल पढ्दै क्षेत्रमै हो. मेरो बुबादेखिको मलाई यो एक्सपिरियन्स छ. मेरो बुबाले एउटा सुँगुर पाल्नु भएको थियो अनि त्यो जमानै त्यस्तै थियो कि अब सक्दैन पनि थियो त्यति बेला. अनि त्यो मैले नलेजमा राखिराखेको थिएँ अनि त्यो कुरा जब बाबाले गर्दै आएको कुरा मैले देखेँ एउटादेखि दुईटा यसरी गर्नुभयो तिनवटासम्म गरेको मलाई अनुभव छ अनि मलाई याद छ. र अनि जब मेरो बाबा बितेर गए अनि मलाई धेरै घरमा कष्ट दुःख धेरै झेल्नु पर्यो मैले है म बालकै उमेरमा. अनि मलाई बाबाले जुन चाहिँ यो कुराहरू मैले शिक्षा जतिकै पाएँ प्रेरणा पाएँ अनि योद्वारा चाहिँ मलाई यो सिकाएको बाबाले मलाई एउटा यो पेसा हो. मैले पढाइ क्षेत्रमा पनि म अलिकति पढेको हो तर पनि मैले त्यो पढाइ क्षेत्रमा मैले कहिले पनि मैले सरकारी नोकरीलाई मैले कहिले पनि पर्खी बसिनँ है. मैले पर्खी बसिनँ मैले आसाम गरेँ कारणवशत एउटा भाग्यको कुरा मैले एउटा नोकरी पाएँ र पनि मैले नोकरी छोडेँ. किन छोडेँ भने चाहिँ कारण चाहिँ मैले पेसा पहिला सिकेकै यही थियो है. अनि मैले नोकरी भन्दा पनि ठुलो हाम्रो चाहिँ बिजनेसमा हुन्छ भन्ने मैले शिक्षा पाएको थिएँ मेरो बुवाद्वारा. अनि मैले त्यही कारणले सानो नोकरी 3 सालसम्म हेल्थ डिपार्टमेन्टमा गरेर पनि मैले यसलाई छोडेर मैले जुन चाहिँ अहिले सुँगुर पालन तपाईँले मलाई प्रश्न गर्नुभयो अनि यो जुन चाहिँ सुँगुर पालन मैले बाबाले दिएको शिक्षालाई मैले यसलाई हासिल गरेर मैले जब अगाडि बढेर म गएँ बाबाले 3 सबन गरेको थियो भनेदेखिलाई चाहिँ आज मैले पनि त्यही 3-2 देखि नै स्टार्ट गरेको है. अनि स्टार्ट गर्दाखेरि चाहिँ जब मलाई धेरै कठिनाई पर्यो धेरै साह्रो पर्यो मलाई यसलाई झ्याल्नु निकै साह्रो पर्यो. मान्छेले भन्थ्यो त यो सुँगुर पालेपछि त धेरै साह्रो छ यताउता पुर्याउनु साह्रो छ भने मलाई पर्यो पनि एक जमानामा पर्यो पनि मैले झ्याले पनि धेरै दुःखलाई मैले समेटेर ल्याएँ अनि मैले 3-4 बनाएँ. 4 सम्म पुग्दाखेरि चाहिँ अब मैले भन्नु पर्ने कुरा चाहिँ मलाई सपोर्ट कहाँबाट मिल्यो भन्नुपर्छ. यसरी नै कसैले मलाई एउटा सुझाव अनि सल्लाह दिएर मेरो गाउँमा यसरी एकजना व्यक्ति आउनुभयो है. व्यक्ति चाहिँ को भन्नुहुन्छ भनेदेखिलाई चाहिँ एनिमल हस्बेन्ड्रीको जो पनि एउटा कम्पटर भनेर उहाँलाई चिन्ने गरिन्छ. उहाँ चाहिँ फेरि यस्तो पनि हो कि हामी सँगै पढेको साथी पनि हो. उहाँलाई अब म नाम नभनि सक्दिनँ. उहाँको नाम चाहिँ मन्डु लिम्बू है. उहाँ हामी सँगै पढेको साथी हो. मैले पाएर पनि मैले छोडे तर म खुसी छु किनभनेदेखिलाई चाहिँ उहाँले मलाई यो मलाई एउटा आशा दिलाउनु भयो साथी. अनि साथी तपाईँ यति साह्रो मेहनत गर्दैछ हाम्रोमा एउटा स्किम आएको छ अनि यो स्किम चाहिँ के हो भनेदेखिलाई चाहिँ तपाईँहरू जस्तै मेहनतीको लागि चाहिँ स्किम छ अनि यो चाहिँ तपाईँलाई म भन्दैछु कागजहरू यस्तो यस्तो चाहिन्छ भनेर भन्नुभयो. त्यो पनि मैले अघि भने जस्तै कृषिको जस्तै मलाई त्यो भाव हुन्छ हुँदैन भन्ने कुरा मलाई त्यही उठिराखेको थियो है. अनि होला नि त भनेर मैले कागज पेश गरेँ अनि त्यति बेला फेरि मलाई सहयोग मिल्यो 15,000 है. उहाँले गर्नुले गर्दा फर्स्ट मलाई यसरी 15,000 मैले अझै म खुसी भए अझै म बढाएर लान्छु भन्ने मेरोमा पुरा हिम्मत बढ्यो है. अनि मलाई यसरी

0: सरकारद्वारामा यति सानोको राम्रामा यत्रो ठुलो मलाई सहयोग हुँदैछ भन्ने कुराहरू मलाई मनमा पसेर अझै मैले दुईटा बढाएँ, पाँचवटा पुर्याउँदाखेरि पनि अब यो कुरा पनि मैले तपाईँलाई भन्नै पर्छ। अनि यो चाहिँ फेरि पाँचवटा पुर्याएपछि चाहिँ मलाई कसरी आँट आयो, हिम्मत आयो भनेदेखिलाई चाहिँ यो चाहिँ मलाई सबभन्दा पहिला म हाम्रो सम्माननीय मुख्यमन्त्रीलाई म धन्यवाद दिन्छु। अनि मैले यो पनि मैले एउटा फेसबुकबाटै मैले पाएको कुरा हो, यो पनि फेरि मलाई कसैले भनेन पनि,
1: सामाजिक सञ्जाल मार्फतै तपाईँले सूचना पाउनुभयो,
0: पाएँ फेसबुकद्वारा यसरी पाएँ। र मैले त्यहाँबाट चाहिँ के पाउन सकेन, हाम्रो सम्माननीय मुख्यमन्त्री यस्तो खालको एनाउन्स गर्नु भएको थियो, जो पढेर बसेको छ, जो मेहनत गर्छ उसको लागि चाहिँ म ह गर्छु, ऐसे गर्ने मान्छे छ भने चाहिँ गर्छु भन्नुभएको थियो। अनि त्यहाँनिर चाहिँ यस्तो पनि भनेको थियो, त्यो सेल्फ स्टार्टअप लोन चाहिँ उहाँले दिन्छु भन्नुभएको थियो। अनि होला नि त भनेर म खुसी छु, किनभने म मात्रै होइन कि म चाहन्छु कि अझै पनि मैले जुन गरेको यो प्रगति छ अरूले पनि सिकेर गरोस्।
1: हामी अहिले सुँगुर पालन बारे कुराकानी गरिरहेका छौँ, सुँगुर पालन गर्दा सबैभन्दा महत्त्वपूर्ण कुराहरू चाहिँ के हुन होला?
0: सुँगुरको मुख्य कुराहरू जुन चाहिँ तपाईँले मलाई सोध्नुभयो, यसलाई चाहिँ के कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ भनेदेखिलाई चाहिँ अब मेरोमा चाहिँ अहिले सुँगुर भन्नुपर्दाखेरि दुई थरीको मैले सुँगुर पालना गरेको छु। यो सुँगुर दुई थरीको चाहिँ के छ भनेदेखिलाई चाहिँ मेरोमा एउटा हेमसार छ अनि एउटा ड्युरप छ। यो दुई थरीको मात्रै मेरोमा अहिले मैले सन्तानलाई मैले चलाइराखेको छु। र यसलाई चाहिँ हामीले विशेष गरिकन ध्यान दिनु पर्दाखेरि चाहिँ के चाहिँ गर्नुपर्छ भने, मैले ट्रेनिङ चाहिँ गरेको छुइनँ, केही पनि गरेको छुइनँ। र मैले यसलाई चाहिँ भन्नु पर्दाखेरि के कुरामा चाहिँ ध्यान दिनुपर्छ भनेदेखिलाई चाहिँ मेरोमा अहिले नौवटा माउ छ, नौवटामा तपाईँको चारवटा ब्याइसकेको छ अनि पाँचवटा ब्याउनेवाला छ है। अनि जम्मा गरेर अहिले मेरोमा टोटल सुँगुरको बच्चासँग लिएर तपाईँलाई भन्नुपर्दाखेरि 35 मेरोमा एभब सुँगुर मेरोमा हेमसर र ड्युरपको सन्तान अहिले मेरोमा फिलहाल छ है। र यसलाई चाहिँ ध्यान दिनु पर्दाखेरि चाहिँ मेन कुरा चाहिँ ब्याउने बेलामा हजुर, अनि ब्याउने बेलामा चाहिँ ध्यान के दिनुपर्छ भनेदेखिलाई चाहिँ जब पनि त्यो माउ ब्याउने उसको सन्तान दिने बेला भएको हुन्छ है, त्यति बेलामा चाहिँ उसले बिहानदेखि खाना खाएको हुँदैन। अनि त्यति बेलामा चाहिँ हामीले चाहिँ त्यहाँदेखि पर्खेर हामीले बसेको हुनुपर्छ। र त्यो जब उसले ब्याउनु थाल्छ त्यति बेला चाहिँ हामीले त्यहाँ बस्नुको कारण चाहिँ के हुन्छ भने बच्चा एकैचोटि उसले ब्याइहाल्दैन, केही चाहिँ 5 मिनट 10 मिनट 15 मिनट गर्दै उसले बच्चा जब दिनु थाल्छ अनि बच्चा निस्केपछि चाहिँ हामीले निकालेर त्यसलाई पुरा केयर गर्नुपर्छ। हामीले कपडा अलग्गै सुक्खा कपडा राखेर अनि ग्लोभ्सहरू लगाएर त्यसमा तपाईँको एउटा पोटस भन्ने एउटा दबाई हुन्छ भेटनेरीबाट, त्यो दबाई ल्याएर अलग्गै त्यो भाँडामा पानीमा राखेर अनि त्यसलाई हामीले त्यो बच्चालाई त्यो सुक्खा थाङ्लाले धुँदै अनि आफ्नो हात पोटसमा त्यो लाउँदै फेरि पनि हामीले त्यसो गर्नुपर्छ। हामीले मेन ध्यान दिनुपर्ने कुरा चाहिँ त्यही हो, अब हामीलाई त्यहाँबाट रोग चाहिँ नआओस् शरीरमा भनेर।
1: तपाईँले दुई प्रजातिको सुँगुर पाल्दै हुनुहुन्छ, यी दुई प्रजातिका सुँगुरको विशेषताहरू के हुन होला?
0: ए दुईटा जातिको सुँगुरको प्रगति के छ भनेदेखिलाई चाहिँ तपाईँको एकदमै हेमसर र ड्युरप चाहिँ यस्तो खालको हो, हामीले बाहिरको लिएर हामीले यहाँनिर पाल्नु सकिँदैन है। अनि यिनीहरूलाई चाहिँ हामीले के हुन्छ भनेदेखिलाई चाहिँ अहिलेसम्म मैले जुन चाहिँ यिनीहरूलाई खाना दाना म दिँदैछु यसलाई चाहिँ हामीले जुन चाहिँ अहिले फिट छ है, म फिड चाहिँ कुन चाहिँ चलाउने गर्छु भनेदेखिलाई चाहिँ तपाईँको यो महाराष्ट्रिय भन्ने फिड छ है, त्यसलाई चाहिँ अब यो ब्याउनेको लागि चाहिँ हामीले म विशेष गरिकन यो चलाउँछु, किनभने मासु लाउने खालको भिटामिन अर्कै हुन्छ, यसलाई चाहिँ यो अगाउनुको लागि मैले यो महाराष्ट्रिय म चलाउने गर्छु। अनि हाम्रो यो ड्युरप र यो जुन चाहिँ मैले के भन्छ हेमसार जुन चाहिँ पालेको छु यसलाई चाहिँ हामीले बस्तीको चारोहरू पनि दिन सकिन्छ। अनि बस्तीको चारो चाहिँ कसरी भनेदेखिलाई चाहिँ जबसम्म पनि यो ब्याउने टाइमसम्म पुगेको हुँदैन तबसम्म चाहिँ म यसलाई फिटै चलाउँछु, जब उसलाई चाहिँ ब्याउनेको टाइम पुग्छ अनि त्यति बेला चाहिँ बच्चाहरूलाई दुधको धेरै कमी हुन्छ, 10-15 पनि ब्याएको हुन्छ अनि त्यो दुधको कमी हुनाले गर्दाखेरि चाहिँ म बस्तीको यसरी मानेहरू भयो अनि यो फुल तरुलहरू भयो योहरू पुरा लगाएर राखेको छु मैले बारीमा है, माने फुल तरुलहरू यो फर्सी इस्कुस पुरा लगाएर राखेको छु अनि यो समयमा जब ब्याउँछ तब चाहिँ म यो गर्ने गर्छु।
1: हजुर हजुर, अहिले हालैमा सुँगुर पालनबाट परिवारको आमदामीमा कस्तो सहयोग पुगेको छ होला तपाईँलाई?
0: यो कुरा त अब म भनेर भन्नु पनि सक्दिनँ, वर्णन पनि गर्न सक्दिनँ, अब के भन्नु, अब म एउटा पेसामा त म चालक त हो नि, म गाडी त चलाउँदैछु नि, तर पनि त्यो भन्दा मलाई चाहिँ आशा अनि भरोसा लागेको चाहिँ यो सुँगुरबाटै भएको छ, किनभनेदेखिलाई चाहिँ अब मेरोमा अहिले नभएको पनि अब 9 माउ ब्याउँदाखेरि त 10 नौ 90 हुन्छ
1: हजुर,
0: अनि म एउटा पाठको दाम अहिले कम्ती दाममा बेच्दाखेरि पनि एउटा

0: हुनेलाई 5,000 बेच्छु अनि बुच्चा बेच्दाखेरि 6,000 नबोली मान्छेले दिन्छ. अब के भन्नु, होइन अब यता गाडीको पेसा र यसमा भन्नु पर्दाखेरि त अब आकाश र पतलको फरक छ. अब यसलाई त म भनेर भन्नै सक्दिनँ.
1: हजुर हजुर. कृषकहरूले आफ्नो आवश्यकता वातावरण अनुसार प्रजाति छनौट गर्दा के कुरामा ध्यान दिनु पर्दछ होला?
0: अब यो एकदमै राम्रो कुरा तपाईँले झन् प्रश्न मलाई राखिदिनु भयो. अनि यो कुरामा चाहिँ मैले अब मिलाएर अब उत्ताउ चढाउको कुरा गरेर मलाई भन्नु केही पनि छैन. म जे छ म त्यही नै भन्न चाहन्छु र भन्नु आएको पनि हो. र मेरोमा जुन चाहिँ मैले उत्साह म मिलेको छ अनि मैले जुन काम गर्दैछु अब त्यसमा चाहिँ मैले यो उत्ताउ चढाउ कुरा बढाएर घटाएर भन्ने कुरा छैन. अब यसमा चाहिँ तपाईँलाई मैले सरासरी भन्नु पर्दाखेरि चाहिँ अहिले एज अ पढाइ लेखा गरेर बसेको नानीहरूप्रति नै कुरा जान्छ है. तपाईँले जुन चाहिँ मलाई प्रश्न गर्नुभएको छ के प्रेरणा मिल्यो भन्ने कुरा भन्नुभएको छ अनि यो जुन चाहिँ तपाईँले प्रजातिको विषयमा जुन चाहिँ मलाई प्रश्न गर्नुभएको छ अब यसमा चाहिँ मैले अघि पनि अलिकति तल हल्का मैले त्यहाँनिर छुवाएको त छु. अब यो प्रजातिमा चाहिँ हामीले पाल्नु पर्ने चाहिँ जुन चाहिँ आज हामी पुरै बस्तीवाला भएकोले गर्दाखेरि हामीले बाहिरको त लिएर हामीले गर्नु सक्दैन. त्यसले गर्दाखेरि चाहिँ हामीले गर्नुपर्ने चाहिँ छनौटमा चाहिँ तपाईँको यही दुईटा नै हो, हेमसार र ड्युर भयो.
1: अब राम्रो र छिटो बढ्नको लागि सुँगुरलाई कस्तो प्रकारको दाना तथा पोषणहरू दिनु पर्दछ होला?
0: अब यसको लागि चाहिँ मेरोमा त अहिले विशेष गरिकन जुन चाहिँ मासुको लागि त मैले राखेको छुइनँ है. अनि मलाई यसको लागि उयो पनि छैन, एक्सपिरियन्स पनि छैन. तर मैले भन्नुपर्दा चाहिँ छिटो बढ्नुको लागि चाहिँ सबभन्दा सुँगुरलाई चाहिँ खानै नै हो.
1: हजुर.
0: एकदमै राम्रो उसलाई भिटामिन यो सुँगुरलाई चाहिँ के हुनुपर्छ भनेदेखिलाई चाहिँ जुन चाहिँ छिटो बढ्नुको लागि चाहिँ हामीले जुन खोरहरू बनाएको हुन्छ है, हामीले 4 र 3 को मात्रै राखेको हुनुपर्छ. लम्बाइ 4, चौडाइ 3 राखेको हुनुपर्छ. ऊ बेसी खेल्नु पनि हुँदैन. उसलाई चाहिँ टक्कै खाना चाहिँ उसले एकदम कन्टिन्यू खाएर ऊ सुति नै बसेको हुनुपर्छ. खानामा चाहिँ एकदमै उसलाई भिटामिन कुराहरू मिल्यो भने चाहिँ 6 महिनादेखि 7 महिनासम्म चाहिँ तपाईँको 100 केजीको लगभग पुगिहाल्छ. सबभन्दा नै उसलाई चाहिँ छिटो बढाउनुको लागि नै खाना हो सुँगुर.
1: हजुर हजुर. अब सुँगुरमा विभिन्न प्रकारको रोगहरू देखा पर्दछ होइन, ती रोगहरू के हुन होला?
0: अब यो रोगको विषयमा चाहिँ भन्नुपर्दाखेरि अहिलेसम्म मैले 13 देखि 14 वर्ष मैले सुँगुर पालेको भइसक्यो है. अनि मैले धेरै सुने पनि, धेरै भिडियो मार्फत मैले देखे पनि, धेरैजनाको क्षति भएको थियो है. तर अहिलेसम्म चाहिँ मेरो एउटा मेहनत भनौँ, एउटा ईश्वरको अनुग्रह भनौँ, अब के भनौँ है, यसमा अहिलेसम्म चाहिँ मेरो घरमा चाहिँ सुँगुरलाई ज्वरो धरे पनि आएको छैन. अनि मेरोमा चाहिँ के छ भने विशेष गरिकन यो नआउनुको लागि चाहिँ विशेष गरिकन सबभन्दा पहिला चाहिँ बाहिरको होटेलको खानाहरू, बाहिरको गन्धहरू, अनि कुहिएको सडेको चिजहरू, अनि विशेष गरिकन जो यो सुँगुरहरू कोही अब किन्नुहरू यताउताहरू आएको हुन्छ है, त्यति बेलादेखिलाई चाहिँ पहिल्यै हामीले जानेको हुनु पर्यो. फिनेल पोटस बाहिर लगाएर बिमार नघुस्नुको लागि चाहिँ हामी त्यसमा चाहिँ पहिला नै हामी जानेको हुनु पर्यो. अनि त्यसले गर्दाखेरि चाहिँ यो घटनाहरू चाहिँ हुँदैन र मेरोमा अहिलेसम्म भएको छैन पनि.
1: हजुर हजुर. अब सुँगुरलाई रोगबाट जोगाउनु खोरको सरसफाई, जैविक सुरक्षा भनिन्छ नि अब बायोसेक्युरिटी, खोपको कति महत्त्वपूर्ण भूमिका हुन्छ होला तपाईँको विचारमा?
0: यही नै, त्यही त मैले भन्नु खोजेको कुरा. जुन चाहिँ यो खोप चाहिँ रोगबाट जोगाउनुको लागि नै हामीले बाहिरको प्रोडक्ट जुन चाहिँ कुहिएको सडेको होटेलमा जुन चाहिँ फालेको चिजहरू जुन चाहिँ कुराहरू हुन्छ नि यसलाई चाहिँ घरमा ल्याएर त्यो सुँगुरलाई हामीले दिनु हुँदैन. अर्को कुरा चाहिँ फिनेल अनि पोटस चाहिँ कन्टिन्यू नै हामीले गरिराखेको हुन्छ. त्यसलाई चाहिँ अब भन्नुपर्दाखेरि सेनिटाइजर भन्छ. यो पोटसले चाहिँ एकदमै राम्रो काम गर्छ, किरा फटेङ्ग्रा इत्यादि यो रोग लाग्नुदेखि पुरा वञ्चित गराउँछ.
1: हजुर हजुर. अब नयाँ सुँगुर सुरुमा अब फार्ममा ल्याउँदा अन्य सुँगुरसँग तुरन्तै मिसाउनुहुन्छ कि केही समयपछि अलग राख्नुहुन्छ होला?
0: म चाहिँ यसमा चाहिँ अब के भन्न चाहन्छु भनेदेखिलाई चाहिँ जुन चाहिँ अहिलेसम्म मैले बाहिरबाट अब सुँगुर त ल्याएको छुइनँ है. म एउटै कुरा ल्याउँछु, जब पनि घरमा एउटा बिर राखेको हुन्छु अनि बिरलाई चाहिँ 2 वर्षदेखि 2.5 वर्षसम्म मात्रै घरमा राख्छु है. अनि त्यो राखेपछि चाहिँ फेरि म 2 देखि 2.5 वर्षमा चाहिँ म बाहिरबाट जब किनेर ल्याउँछु तर त्यसको लागि म अलग्गै खोर बनाएर राख्छु. यसलाई चाहिँ म क्रस गर्नुको लागि म अर्कालाई दिदिनँ पनि, घर बाहेकदेखि म बाहिर चलाउँदिनँ पनि यसलाई चाहिँ म
1: फेरि. सरकारी योजनाको लाभार्थी पनि हुनुहुन्छ होइन. अब यो सरकारी प्रोत्साहन पाएपछि है तपाईँको सुँगुर पालन व्यवसायमा के कस्ता परिवर्तनहरू आएको छ होला?
0: तपाईँलाई एकदमै यो कुराको लागि धन्यवाद।
1: हजुर,
0: एकदमै राम्रो प्रश्न राखिदिनु भयो। यो कुरा त म अघिदेखि नै भनौँ जस्तो लागिरहेको थियो क्या, कति बेला भनौँ कति बेला भनौँ जस्तो भइराखेको थियो। अब यो प्रकृतिको कुरा तपाईँलाई भन्नु पर्दाखेरिदेखिलाई त

0: के भन्नु र अब हेर्नुहोस् न, अब म जस्तो एउटादेखि दुईवटा सुँगुर पाल्नेलाई चाहिँ अब अहिले मैले 25-30 पाल्ने बनाउने त हाम्रो सिक्किम सरकार सम्माननीय मुख्यमन्त्रीज्यूको नेतृत्वमा यो भएर गएको छ है। अनि अब अरू त म यो कुरा त के भन्नु छ र प्रेरणा अब मलाई यसरी मिलेको छ कि अब योभन्दा अझै बेसी म प्रगति गरौँ भन्ने विचार, अब जुन चाहिँ सरकारले मलाई यो सहयोग गर्नुभएको छ, अब यतिले मलाई एउटादेखि दुईवटादेखि तिनवटा मात्रै होइन, अब म चाहिँ पुरै ठुलो फार्म बनाऊ भन्ने विचार अनि भावना लिएर मैले जोस लिएर चाहिँ म अब यो अघि कदम चालेको छु। र कदम चाल्नु पर्दाखेरि एउटा कुरा, म आज यहाँनिर आउनुको दुईटा कारण छ, एउटा यहाँनिर म यो कुराहरू पेश गर्न, र अर्को कुरा चाहिँ मैले यो केसिसी भन्ने फेरि पनि हाम्रो सिएम साहबले एनाउन्स गर्नु भएको छ है। 7% जसले पनि यो काम गर्छ म 7% लोन दिन्छु भनेर मैले यहाँनिर यहाँ नोट्स पनि गरेको छु। जब म हेर्छु फेसबुक मार्फतबाट नि म हेरेर सिकेर अनि म काम चल्न थाल्छु, र म यो सुनेर म आज आएको छु, यसलाई पनि म खोज तलास गरेर यो लोन लिएर अझै म जुन चाहिँ तपाईँले यो मलाई प्रश्न गर्नु भएको छ है के मिल्यो भनेर, अब चाहिँ म अझै ठुलो काम सोच गर्ने, अझै ठुलो फार्म गर्ने मेरो विचार अनि भावना म लिएर यहाँनिर आएको छु।
1: तपाईँको हालैमा उत्पादन बिक्री गर्न बजारको अवस्था कस्तो छ?
0: अहिले फिलहाल त बिक्रीको विषय तपाईँलाई भन्नु पर्दाखेरि मेरो त अहिलेसम्म बजारतिर लानु परेको छैन है। जुनै कुरा पनि म गर्छु अहिलेसम्म त्यो चाहिँ मेरो जुन चाहिँ सुँगुर ब्याउँछ भुँडीमै अगाडि डिमान्ड भइसक्छ है। गाउँमै अब मेरो 5,000 र 6,000 फिक्स रेट मैले राखिदिएको छु है, खुसी भएर उहाँहरू लानुहुन्छ। अहिले पनि तपाईँको 20-25 मेरोमा बुच्चा भुनी रहिराखेको छ, त्यो पनि सबै डिमान्डकै हो।
1: हजुर हजुर,
0: एकदमै यो चाहिँ चलिहाल्छ। मैले बजार अहिलेसम्म लगेको पनि छुइनँ, लानु परेको पनि छैन, गाउँमै नै सकिन्छ।
1: हजुर, अन्तमा अब यो पिक प्रोडक्सन इन्सेन्टिभ स्किमबाट लाभ लिन चाहने कृषकहरूलाई तपाईँले के कस्तो प्रकारको सन्देश दिन चाहनुहुन्छ होला?
0: हजुर, एकदमै तपाईँलाई धन्यवाद यसको लागि। र विशेष गरिकन यो जुन चाहिँ इन्टर्नसिप जसले पनि लिनु चाहनुहुन्छ, हामी परिश्रम गर्नुपर्छ है। विशेष गरिकन एज अ म युवा भएको कारणले गर्दाखेरि म एउटा जहिले पनि जहीँ गएर पनि म युवाहरूकै लागि नै बोल्ने गर्छु। अब कति युवाहरू अहिले एजुकेटेड युवाहरू छ है, खालि कतिजनाको सोचमै अहिले के भएको छ भने खालि नोकरी भन्ने कुराहरू भएको छ। अनि म चाहिँ यो भन्न चाहन्छु, हामी पढ लेख गर्नु हुँदैन होइन, पढ्नुपर्छ लेख्नुपर्छ, तर हामीले चाहिँ विशेष गरिकन सरकारी काममा भन्दा पनि हाम्रोमा सबभन्दा ठुलो चाहिँ एउटा हामीले कमाइ गर्ने बाटो चाहिँ हाम्रो आफैले हामीले जानेको छौँ है। हामीलाई चाहिँ यही बढाउँछ, सुँगुर भयो, कुखुरा भयो, हामीले खेती किसान भयो, गाई पालन भयो, यो गरेर हाम्रो ठुलो धन्दा हुन्छ। अब हामीले सरकारी नोकरी गरेर हामीले कति पाउँछौँ होला, बेसी न बेसी 30-35 पाउँछौँ होइन। अनि हाम्रो युवाहरूलाई म यही भन्न, तपाईँहरू नपढ्नु होइन, पढ्नुहोस्, मजाले पढ्नुहोस्, लेख्नुहोस्, तर हामीले नोकरीको लागि मात्रै होइन, हामीले यो क्षेत्रमा पनि लागे हामीहरू। म एज अ नोकरी गरेको मान्छे हो, मैले दुईटा नोकरी गरेर छोडेको है, तर पनि म पेसामा अहिले चालक छु र पनि म मेरो गाउँलाई सबैलाई याद छ है। म बिहान तपाईँको उठेपछि म 4 बजीदेखि 6 बजीसम्म घरमा सुँगुरको धन्दाहरू सब पै सक्छु, सकेर मेरो आफ्नो काममा जान्छु, बेलुका आएर पनि के छ कसो छ है, मेरो घरमा मिसोसले अनि मेरो भाइ छ सहयोग गरि नै रहन्छ, तर पनि म यसमा बेसी ध्यान दिन्छु। म एज अ नोकरी गरेको मान्छे सबैलाई थाहा छ है, र पनि मैले नोकरी गरेर पनि मैले छोडेको, छोड्नु भनेको पनि होइन, तर हामी चाहिँ यसलाई नोकरी पाएन भनेर चाहिँ हामी सोचेर घरमा बस्ने होइन, हामीले जीवनलाई नष्ट पार्ने होइन, तर हामीले जब पनि यो कृषिप्रति हामीले लाग्यो भने धेरै कुराको हामीलाई लाभ मिल्न जान्छ है। हाम्रो जीव पनि हाम्रो स्वास्थ्य रहन्छ, अनि धेरै हामीलाई नलेजहरू पनि बढ्छ, हामीलाई धेरै दुःखको सामनाहरूबाट पनि हामी यहाँबाट मुक्त हुन सक्छौँ है। म चाहिँ हाम्रो युवाहरूलाई यही भन्छु, तपाईँहरू नपढ्नु भनेको चाहिँ होइन, पढ्नु पनि होस्, तर हामीले सबभन्दा नकुरीभन्दा पहिला बेसी ध्यान चाहिँ हामीले यसरी नै कृषिबाटै हामीले गर्न सक्छौँ।
1: हजुर हजुर, हस् त, तपाईँलाई धेरै धेरै धन्यवाद, तपाईँले हामीलाई यतिको बहुमूल्य समय दिएर हाम्रो कार्यक्रममा सहभागी भइदिनु भएकोमा, र तपाईँसित फेरि पनि आउँदो दिनहरूमा अन्य विषयमा अवश्य नै बातचित गरौँला। तपाईँसम्मको लागि हजुरसित बिदा लिन चाहन्छु, नमस्कार।
0: हुन्छ, नमस्कार।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो सुँगुर पालन विषयमा एक प्रगतिशील कृषकसित लिएको एक अन्तर्वार्ता, अनि कार्यक्रमको अन्ततिर सुन्नुभयो एउटा लोकगीत। लौ त श्रोताहरू, भारत सरकारको कृषि एवं

किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी अब यही समाप्त हुन्छ। अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि म कार्यक्रम सञ्चालक अर्पण थापालाई बिदा दिनुहोस्। नमस्कार।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब केही क्षणमा श्रोताहरूलाई आकाशवाणीको गान्तोक केन्द्रबाट रिले गरेर सुनाउनेछौ प्रादेशिक समाचार। प्रतीक्षा गर्नुहोला।

1982-83 बैच का भारतीय वन सेवा र राज्य वन सेवा का सेवानिवृत्त अधिकारीहरूको प्रतिनिधिमण्डलले हिजो लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरलाई आफ्ना परिवारहरूसहित शिष्टाचार भेट गर्यो। राजस्थान, तेलंगाना, आन्ध्र प्रदेश, कर्नाटक, तमिलनाड र उत्तराखण्ड जस्ता विभिन्न राज्यका सेवानिवृत्त अधिकारीहरूको यो 11 भ्रमण हो। बैठकको क्रममा उनीहरूले राज्यपाललाई आफ्नो भ्रमण र उद्देश्यको बारेमा जानकारी गराए। श्री माथुरले लगभग 40 वर्षपछि पनि एकअर्कासँग जीवन्त सम्पर्क कायम राख्ने यस ब्याचको प्रयासको प्रशंसा गर्नुभयो। वहाँले यस यात्रालाई अनौठो बताउँदै भन्नुभयो, एउटै ब्याचका अधिकारीहरू यति धेरै वर्षपछि भेट्नु, आफ्ना अनुभवहरू साझा गर्नु र सँगै यात्रा पूरा गर्नु अरूका लागि पनि प्रेरणादायी उदाहरण हो। सबै सदस्यहरूले यस भेटका लागि राज्यपाल प्रति कृतज्ञता व्यक्त गरे र आभार प्रकट गर्दै भने, अहिलेसम्मका आफ्ना सबै 11 भ्रमणहरूमा यो पहिलो पटक हो जब कुनै राज्यका राज्यपाललाई भेट्ने सौभाग्य उनीहरूलाई प्राप्त भयो। भारतीय निर्वाचन आयोगको निर्देशनको पालना गर्दै मुख्य निर्वाचन अधिकारी सिक्किम राज यादवले आज जिल्ला निर्वाचन अधिकारी डीईओहरूसँग बैठक गर्दै भारतीय निर्वाचन आयोगमा समावेश निर्देशनहरू कार्यान्वयन गर्न आग्रह गरे। निर्वाचन आयोगको निर्देशनको पालना गर्दै एसआईआरको समयमा वा त्यसपछि नाम छुटेको कुनै पनि व्यक्ति र युवा अथवा पहिलो पटक मतदाता सहित कुनै पनि व्यक्तिको नामाङ्कनका लागि विशेष अभियान राज्यभर डीईओ र ईआरओ स्तरमा सञ्चालन गरिनेछ। नेपाली आदिवासी चलचित्र महोत्सवको सन्दर्भमा संस्कृति तथा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेलको नेतृत्वमा रहेको सिक्किमको प्रतिनिधिमण्डलले लन्डनस्थित ब्रिटिश म्युजियमको अवलोकन भ्रमण गर्यो। यस भ्रमणले प्रतिनिधिमण्डललाई

0: सांस्कृतिक संपदा को संरक्षण अभिलेखीकरण संभार र प्रस्तुतिकरण सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासहरूबारे जानकारी लिने अवसर प्रदान गर्यो। प्रतिनिधिमण्डलले संग्रहालयका विविध संग्रहहरूको अन्वेषण गर्यो र भावी पुस्ताका लागि इतिहास र सांस्कृतिक पहिचानको सुरक्षामा संग्रहालय र अभिलेखागारहरूको भूमिकाबारे जानकारी प्राप्त गर्यो। सिक्किमले आफ्नो समृद्ध सांस्कृतिक सम्पदा परम्परा ऐतिहासिक अभिलेख र स्थानीय परम्परागत ज्ञानको अभिलेखीकरण तथा संरक्षणका लागि गरिरहेको निरन्तर प्रयासका सन्दर्भमा यो भ्रमण विशेष रूपमा सान्दर्भिक रह्यो। प्रतिनिधिमण्डलमा सिक्किम चलचित्र बोर्डका अध्यक्ष टाशी छिरिङ भुटिया, सिक्किम कला संस्कृति तथा सम्पदा विकास बोर्डका अध्यक्ष संजय दिलपाली राई र बोर्ड सदस्य थुप्देन रिन्जिङ भुटिया सहभागी थिए। वित्त विभाग सिक्किम सरकारको निर्णयले 1 जनवरी 2026देखि लागू हुने गरी संशोधित आधारभूत तलब संरचना अन्तर्गत तलब लिने राज्य सरकारी कर्मचारीहरूका लागि महँगाई भत्ता 58%देखि बढाएर 60% पुर्याएको छ। सोही परिपत्र अन्तर्गत संशोधित तलब संरचना अन्तर्गत राज्य सरकारका पेन्सन धारकहरूका लागि महँगी राहत पनि 58%देखि बढाएर 60% गरिएको छ। भारतीय कृषि अनुसन्धान परिषद तथा राष्ट्रिय अर्किड अनुसन्धान केन्द्र पाकिमले 17 सेप्टेम्बरदेखि आज अर्थात 1 अक्टूबर 2026 स्वच्छता ही सेवा SHS अभियान अन्तर्गत विभिन्न गतिविधिहरू सफलतापूर्वक सम्पन्न गर्यो। कार्यक्रम 17 सेप्टेम्बरमा बेंगलुरूबाट सिक्किम भ्रमणमा रहेको पीआईबी मीडिया प्रतिनिधिमण्डलको उपस्थितिमा स्वच्छता प्रतिज्ञा समारोहबाट शुरू भएको थियो। अभियानको एक भागको रूपमा एसएचएस टोलीले कार्यालय परिसर, आवासीय क्वार्टर, खेत क्षेत्र आदिको सफाई सहित दैनिक सरसफाई र जागरूकता गतिविधिहरू सञ्चालन गर्यो। एक दिन एक घण्टा एक साथ स्वैच्छिक श्रमदानका लागि सामूहिक कार्य नामक विशेष अभियान पनि आयोजना गरिएको थियो। 1 अक्टूबर 1982 यात्रा शुरू गर्दै आकाशवाणी गान्तोकले आज आफ्नो 44 स्थापना दिवस मनायो। कार्यक्रम इन्जिनियरिङ र समाचार विभागका अधिकारीहरूले समारोहमा भाग लिए। आकाशवाणी गान्तोककी कार्यालय प्रमुख जिग्मित लेप्चाले रेडियोको विकासमाथि प्रकाश पार्दै सबै कर्मचारीहरूलाई विरासत कायम राख्न प्रोत्साहित गर्नुभयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: बोलिरहेका छौं अब सुनाइरहेका छौं आज बेलुकीका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुने चाहिँ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे लोकलहरी कार्यक्रममा आज सुन्नुहुने छ लोकगीत राधिका प्रधानको स्वरमा। 7 बजे र पन्नमा सुरसङ्गम कार्यक्रममा आधुनिक गीत नवीन सेवाको स्वरमा। 8 बजे आवानी जसमा सुन्नुहुने छ स्वरचित कविता पाठ अतीत खवासबाट। यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौ स्पटलाइट 9 बजे र पन्नमा र बेलुकी 10 बजे आजका फनकार छाय गीत। यसरी नै बिहान 6:25 जाँदा थालिनेछ भोलिको अधिवेशन गान्धी कथाबाट। 7:05 शुभप्रभात बिहानी सूचनामूलक कार्यक्रममा प्रथममा खेतीपातीबारे सल्लाह, त्यसपछि आधुनिक गीत प्रमोद छेत्री र प्रतिमा तामाङको शर्मा। संगीत प्रवाह 7:35 सामयिक समीक्षा 7:55 जाँदा 8:30 कथा सफलताको लोकगीत निमा शेर्पाको शर्मा। 8:40 सन्दर्भ 8:45 यसमा सुन्नुहुनेछ स्वच्छताको सपना र आजको भारत। त्यसपछि केही फिल्म गीतहरू सुनाउनेछौँ। 9:30 कार्यक्रम तपाईँको गाउँमा। 10:02 हेलो खरसाङ। भोलि 10:30 गान्धी कथा गान्धी जयन्तीको अवसरमा हजुरले सुन्नुहुनेछ रेडियो नाटक गान्धीको पाइला। लेखक उमेश दर्जी, प्रस्तुता योजना मोरा। 11:05 स्वरमाधुरी कार्यक्रम अन्तर्गत आधुनिक गीत विविध शर्मा। 11:30 बंगला कार्यक्रम फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा। 12:05 मेलोडी टाइम सुन्नुहुनेछ। 12:30 तिब्बती कार्यक्रम। 1:02 आकाशवाणीको नेपाली प्रसारण सेवामा। 2:30 जाँदा दिउँसो सुन्नुहुनेछ लोक अनि आधुनिक गीत। 3 बजे फिल्म गीतहरू। 3:20 विश्वमा हामी यस कार्यक्रममा पनि सुन्नुहुनेछ निर्मल गुरु।

बाट वार्ता गान्धी जयन्तीका अवसरमा महात्मा गान्धीको जीवनी बारे 4 बजे हिन्दी वार्ताको कार्यक्रम शिक्षा ज्योति 4:30 जसमा अनुपा सिंहले जानकारी दिनुहुनेछ स्वतन्त्रता संग्राममा महात्मा गान्धीको योगदान। जय जवान फौजी श्रोताको निम्ति कार्यक्रम 5:05, 5:30 इभिनिङ मेलोडी 6:10 गाउँले सभा जसमा सुनाउनेछ विविध विषयमाथि वार्तालाप। एउटा विषय रहनेछ मृगौला रोग। 7 बजे लोकलहरीमा लोकगीत बिबी शर्मा, त्यसपछि सुनाउनेछौ आधुनिक गीत सुसङ्गम कार्यक्रम अन्तर्गत। 8 बजी आवानी खुसेली मैले मन पराएका गीतहरू। यसबाहेक दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ 9 पर्नामा स्पटलाइट र करेन्ट अफेयर्स 9:30 र बेलुकी 10 बजे आजका फनकार छाया गीत। श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आज बेलुकीका राल कार्यक्रमहरू र भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण।

0: सुनोस, मौसमको साधन विज्ञप्ति। पश्चिम बङ्गाल निम्न हिमालय अञ्चल लगायत सिक्किममा मौसम सुक्खा नै रह्यो। जनसाधारणलाई मौसमको विशेष चेतावनी केही छैन। आगामी 24 घण्टाभित्रमा मौसम घमाइलो नै रहनेछ, तर केही स्थानहरूमा हल्का वर्षा र मेघगर्जन हुने सम्भावना पनि रहेको छ। अब केही क्षणमा सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश मन्त्री डाक्टर एस जयशंकरले क्याप्टन स्मिथ मच्छरप्रति राष्ट्र गर्वित रहेको बताउनु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले टिस्टामाथिको महत्त्वपूर्ण पुल परियोजनालाई अनुमोदन गरेकोमा केन्द्र सरकारलाई धन्यवाद दिनुभएको छ। भारतीय सेनाको त्रिशक्ति कोरले चोला दिवसको 60 वार्षिक उत्सवको अवसरमा एक विशेष बाइक र्यालीको आयोजना गरेको छ। खरसाङ महकुमा प्रशासनको आयोजनामा आज गोर्खा जनपुस्तकालयमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस 2026 पालन गरियो अनि खरसाङ नगरपालिका अन्तर्गत हाउसिङ फर अल योजनाका लाभार्थीहरूले आज रकम भुक्तानीमा कथित अनियमिततालाई लिएर खरसाङमा र्याली निकाले। सुनोस् समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश मन्त्री डाक्टर एस जयशंकरले क्याप्टन स्मिथ मच्छरको साहस र सुझबुझको प्रशंसा गर्दै राष्ट्र उहाँप्रति गर्वित रहेको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले क्याप्टन स्मिथ की पत्नी तथा मातापितासँग कुराकानी गर्दै भारतीय सेनाबाट उहाँलाई हरसम्भव सहयोग उपलब्ध गराउने बताउनु भएको छ। राष्ट्रपति मुर्मूले उहाँको वीरता र असाधारण सुझबुझले सबैलाई प्रभावित तुल्याएको बताउनु भएको छ। उपराष्ट्रपति राधाकृष्णनले क्याप्टन मच्छरको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्दै उहाँलाई राष्ट्रको गौरव बताउनु भएको छ। नागर विमानन मन्त्री राममोहन नायडूले पनि क्याप्टन मच्छरको असाधारण साहस र ककपिटमा देखाएको सुझबुझको प्रशंसा गर्नुभएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्यू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत क्याप्टन स्मिथलाई 174 जनाको ज्यान बचाउने सच्चा नायकका रूपमा प्रशंसा गर्नुभएको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज 1175.59 करोड रुपियाँ लागतको टिस्टा नदीमाथिको महत्त्वपूर्ण पुल परियोजनालाई अनुमोदन गरेकोमा केन्द्र सरकारलाई धन्यवाद दिनुभयो। मुख्यमन्त्रीले सामाजिक सञ्जाल मार्फत यो निर्णयको स्वागत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीलाई राज्यका जनताको तर्फबाट धन्यवाद दिनुभयो। सेभोक नजिकै टिस्टा नदीमाथि निर्माण हुने 6

0: राष्ट्रिय एकताको सन्देश फैलाउने लक्ष्य पनि राखेको छ। सन् 1967 चोला झडप भारत चीन सीमाको इतिहासमा एक महत्त्वपूर्ण अध्याय हो। उक्त द्वन्द्वका बेला भारतीय सेनाले देखाएको वीरता र दृढताको सम्झना गर्दै हरेक वर्ष चोला दिवस मनाइने गरिन्छ। सिक्किम डेमोक्रेटिक फ्रन्ट एसडिएफले सिक्किम दार्जिलिङ विलयको विषयमा राजनैतिक प्रोपोगान्डा र मौखिक आश्वासनभन्दा राज्य सरकारले वैधानिक रूपमा आफ्नो अडान स्पष्ट पार्नुपर्ने माग गरेको छ। एसडिएफका प्रवक्ता योजना खालिङ राईले आज जारी गरेको विज्ञप्ति मार्फत सिक्किमे जनतालाई भ्रम र त्रासबाट मुक्त गर्न सरकारले विधानसभा मार्फत आवश्यक वैधानिक सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएकी छन्।
1: प्रवक्ता राईले 2011 तत्कालीन एसडिएफ सरकारले सिक्किम विधानसभामा दार्जिलिङ पहाड़का जनताको गोर्खाल्याण्ड सम्बन्धी मागको समर्थनमा प्रस्ताव पारित गरेको उल्लेख गर्दै त्यसबाट सिक्किम छुट्टै गोर्खाल्याण्ड राज्यको पक्षमा रहेको स्पष्ट भएको दावी गरेकी छन्। उनले वर्तमान एसकेएम सरकारले मौखिक प्रतिक्रिया र आश्वासनमा मात्र सीमित नरही जनताले दिएको जनादेशको प्रयोग गर्दै सिक्किम दार्जिलिङ विलयको विषयमा विधानसभामा आफ्नो स्पष्ट धारणा राख्नुपर्ने बताएकी छन्। विज्ञप्तिमा मुख्यमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार प्रोफेसर महेन्द्र पी लामाको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। एसडिएफले लामाको निष्कासन राजीनामा वा स्पष्टीकरण भन्दा सिक्किमको सुरक्षा र हितका लागि राज्य सरकारले वैधानिक पहल गर्नु महत्वपूर्ण रहेको जनाएको छ। एसडिएफले आफू सिक्किम दार्जिलिङ विलयको पक्षमा नरहेको र छुट्टै गोर्खाल्याण्ड राज्यको समर्थन गर्ने आफ्नो धारणा दोहोर्याउँदै एसकेएम सरकारलाई विलय सम्बन्धी विषयमा आफ्नो आधिकारिक अडान स्पष्ट पार्न आग्रह गरेको छ। सुषमा तामाङ, आकाशवाणी समाचार, खरसाङ।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सिलगढी सहरमा प्रवर्तन निर्देशालय ईडीको ठूलो कारवाहीले हलचल मचिएको छ। केन्द्रीय जाँच एजेन्सीको टोलीले आज बिहान सहरका विभिन्न क्षेत्रहरूमा खोजी अभियान सुरु गरेको छ। सूत्रहरू अनुसार ईडीको टोली वर्धमान रोडमा एक व्यापारीको घरमा पुग्यो र लामो समयसम्म खोजी अभियान चलायो। वर्धमान रोड बाहेक ईडीको टोली सहरका अन्य धेरै ठाउँहरूमा पनि एकसाथ पुगेको बताइएको छ। केन्द्रीय जाँच एजेन्सीका अधिकारीहरूले विभिन्न कागजात र महत्त्वपूर्ण जानकारीको जाँच गरिरहेका छन्। आकाशवाणी खरसाङले स्वच्छता ही सेवा अभियान अन्तर्गत आज खरसाङको प्रमुख पर्यटन स्थल इगल क्रेकमा कार्यक्रम निष्पादक राजीव सुब्बाको नेतृत्वमा आकाशवाणी खरसाङका कर्मचारीहरूले सफाई अभियान चलाए। विगत 17 अक्टोबरदेखि देशव्यापी स्वच्छता अभियानमा आकाशवाणीले पनि प्रमुख भूमिका खेलिरहेको छ। खरसाङ महकुमा प्रशासनको आयोजनामा आज गोर्खा जनपुस्तकालयमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस 2026 विविध कार्यक्रमसहित मनाइयो। कार्यक्रममा खरसाङका विधायक सोनाम लामा र खरसाङका महकुमा शासक पेमा शेर्पा लगायत प्रशासनिक अधिकारी, सामाजिक व्यक्तित्व, विद्यार्थी तथा ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो।
2: कार्यक्रममा खरसाङका 12 विशिष्ट ज्येष्ठ नागरिकहरूलाई खदा माला तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विधायक सोनाम लामाले ज्येष्ठ नागरिकहरू समाज, संस्कृति, भाषा र सामुदायिक मूल्यका महत्वपूर्ण आधार भएको बताउनुभयो। यसै गरी एसडिओ पेमा शेर्पाले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, सहज सार्वजनिक सेवा तथा कल्याणकारी कार्यक्रमलाई प्रशासनले प्राथमिकता राख्दै आएको बताउनुभयो। यसै क्रममा विद्यार्थीहरू तथा ज्येष्ठ नागरिक बीच अन्तरपुस्ता संवाद पनि आयोजना गरिएको थियो। आकाशवाणी समाचारको लागि सपन सुब्बाको यो रिपोर्ट।
0: खरसाङ नगरपालिका अन्तर्गत हाउसिङ फर अल योजनाका लाभार्थीहरूले आज योजना अन्तर्गतको रकम भुक्तानीमा देखिएको कथित अनियमितताको विषयलाई लिएर खरसाङमा र्याली निकाल्दै महकुमा अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन्। आरके शर्माको अगुवाईमा निकालिएको यस र्याली खरसाङ रेलवे स्टेशन परिसरबाट सुरु भई खरसाङ महकुमा अधिकारीको कार्यालयसम्म पुगेको थियो। र्यालीमा हाउसिङ फर अल योजनाका लाभार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। लाभार्थीहरूले योजना अन्तर्गत आफूहरूले पाउनुपर्ने रकम शीघ्र उपलब्ध गराउनुपर्ने तथा रकम वितरणमा देखिएका समस्याबारे आवश्यक छानबिन गरी समाधान गर्नुपर्ने माग राखेका छन्। दार्जिलिङमा डिस्ट्रिक्ट हस्पिटल एम्प्लोइज वेलफेयर एसोसिएसनका सदस्यहरूले आज शान्तिपूर्ण र्याली निकालेका छन्। रेलवे स्टेशनबाट क्लब साइड हुँदै जिल्ला अस्पतालसम्म निकालिएको र्यालीमा यस वर्षको पूजा बोनस तत्काल

भुक्तानी गर्नुपर्ने, तलब वृद्धि गर्नुपर्ने तथा कन्ट्र्याक्चुअल कार्यरत कर्मचारीहरूलाई नियमित गर्नुपर्ने माग राखिएको थियो। सङ्घका नेताहरूले आफ्ना माग पूरा गर्न 5 अक्टोबरसम्मको समयसीमा दिएका छन्। घुम जोर बङ्गलो कलेज एनसिसीले आज नशामुक्त भारत अनि स्वच्छ भारत अभियान ऱ्याली निकाल्यो। घुम जोर बङ्गलो क्षेत्रमा निकालिएको ऱ्यालीमा 5 बङ्गाल बटालियन एनसिसी दार्जिलिङको सुबेदार खुदिराम, हवलदार नसिब थापा र समीर राई अनि महाविद्यालयको पक्षबाट कलेज प्रभारी हिमाञ्जली तामाङ, एएनओ लेफ्टिनेन्ट चन्दन थापा र जतिन थापा उपस्थित थिए। ऱ्याली आयोजनाको मुख्य उद्देश्य वर्तमान समय युवाहरूमा बढ्दो विकृति नशाबारे रोकथाम तथा सचेतना फैलाउनु रहेको बताइएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश मन्त्री डाक्टर एस जयशंकरले क्याप्टन स्मिथ मच्छरप्रति राष्ट्र गर्वित रहेको बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले टिस्टामाथिको महत्त्वपूर्ण पुल परियोजनालाई अनुमोदन गरेकोमा केन्द्र सरकारलाई धन्यवाद दिनुभएको छ। भारतीय सेनाको त्रिशक्ति कोरले चोला दिवसको 60औं वार्षिकोत्सवको अवसरमा एक विशेष बाइक ऱ्यालीको आयोजना गरेको छ। खरसाङ नगरपालिकामा अन्तर्गत हाउसिङ फर अल योजनाका लाभार्थीहरूले आज रकम भुक्तानीमा कथित अनियमिततालाई लिएर खरसाङमा ऱ्याली निकाले। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।

105.5 MHz को तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब श्रोतालाई हामी सुनाउने छौँ लोकलहरी कार्यक्रम अन्तर्गत लोकगीत राधिका प्रधानको शर्मा।

श्रोताले आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्दै हुनुहुन्छ आधुनिक गीत नवीन सेवाको स्वरमा। हजुरले हाम्रो कार्यक्रम दार्जीलिङ एफएम 100.2 मेगाहर्ज न्यूज अन एयर एप साथै प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ।

सुर संगम कार्यक्रममा श्रोतालीय तिन्जेल सुन्दै हुनुहुन्थ्यो नवीन सेवाको शर्मा आधुनिक गीत साजमा संगति दिने कलाकारहरू जोसन परियार गिटारमा सुरज गजमेर वासुरीमा रूपेश रसाली किबोर्डमा तेजबहादुर बरदेवा तबलामा विकास विश्वकर्मा वायलिनमा अनि अक्टोपेडमा रवीन खतराज हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं अब केही क्षणमा आकाशवाणीको समाचार यस केन्द्रबाट रिले गरेर सुनाउनेछौं।

0: समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। सुरु गरौं आजका मुख्य समाचार। कप्तान स्मिथ मच्छरको साहसको राष्ट्रपति मुर्मूद्वारा प्रशंसा। वन्यजन्तु सप्ताहको अवसरमा प्रधानमन्त्री मोदीद्वारा वन तथा वन्यजन्तु संरक्षणमा जोड। प्रधानमन्त्री मोदीले परीक्षा प्रणालीमा सुधार र समयमै परीक्षा सञ्चालनको आवश्यकता औल्याउनुभयो। महानदी जल विवाद समाधानका लागि आज नयाँ दिल्लीमा बैठक। अनि देशभर एक नदी एक घण्टा एक साथ स्वच्छता अभियान सम्पन्न। समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले फ्लाइ दुबई विमान घटनाका भारतीय पाइलट कप्तान स्मिथ मच्छरको साहस र सुझबुझको प्रशंसा गर्नुभएको छ। गम्भीर रूपमा घाइते भए पनि उहाँले यात्रुहरूको जीवन जोगाउन महत्त्वपूर्ण भूमिका खेलेर ठूलो दुर्घटना रोक्न मद्दत गर्नुभएको राष्ट्रपति मुर्मूले बताउनु भएको छ। उपराष्ट्रपति सिपी राधाकृष्णन, विदेश मन्त्री डाक्टर एस जयशंकर र अन्य नेताहरूले पनि कप्तान मच्छरको साहसको प्रशंसा गर्दै शीघ्र स्वास्थ्य लाभको गर्नुभएको छ। कप्तान मच्छर हाल साउदी अरबको ताबुकिस्तान अस्पतालमा उपचाररत हुनुहुन्छ र उहाँको अवस्था स्थिर रहेको भारतीय दूतावासले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रकृतिको सन्तुलन कायम राख्न तथा भावी पुस्ताका लागि प्राकृतिक सम्पदा सुरक्षित गर्न वन र वन्यजन्तुको संरक्षण आवश्यक रहेको बताउनु भएको छ। वन्यजन्तु सप्ताह 2026 अवसरमा सन्देश दिँदै उहाँले वन्यजन्तु र तिनका वासस्थान संरक्षणमा नागरिकलाई योगदान गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्रीले वन्यजन्तुको सुरक्षित आवजावत र पर्यावरणीय सन्तुलनका लागि जोडिएका वासस्थान तथा वन्यजन्तु मार्ग महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले केन्द्र र राज्य सरकार मिलेर यस्ता मार्गको पहिचान तथा संरक्षणका लागि निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। उहाँले पछिल्लो दशकमा भारतले वन्यजन्तु संरक्षणमा हासिल गरेका उपलब्धिहरू उल्लेख गर्दै चिन्ता संरक्षण परियोजनाको सफलताको चर्चा गर्नुभयो। साथै ग्रेट इन्डियन बास्टर्ड, गैंडा, नदी डल्फिन र हिमचितुवाको संरक्षण प्रयास तथा ठूलो बिरालो प्रजातिको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्यमा भारतले भूमिका बारे पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले देश तीव्र गतिमा सुधारतर्फ अघि बढिरहेको भन्दै परीक्षा सञ्चालन गर्ने संस्थाहरूले पनि आवश्यक सुधार गर्नुपर्ने बताउनु भएको छ। नयाँ दिल्ली स्थित भारत मण्डपमा सङ्घ लोक सेवा आयोगको शताब्दी समारोहलाई सम्बोधन गर्दै उहाँले परीक्षा युवाको भविष्यसँग जोडिएको विषय भएकाले यसलाई केवल एउटा कार्यक्रमका रूपमा लिन नहुने बताउनुभयो। प्रधानमन्त्री मोदीले परीक्षामा केही महिनाको ढिलाइले पनि युवालाई कठिनाई हुन सक्ने भन्दै परीक्षा प्रणालीमा समयबद्धता कायम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले थप भन्नुभयो,
1: यो उत्सव उस विश्वासका है जो हर भारतवासीका इस संस्था पर है। 100 वर्ष की इस यात्रा में पीढ़ियां बदली, सरकारें बदली, लेकिन यूपीएससी पर भरोसा आज भी उतना ही अटूट है। 100 वर्षों की इस यात्रा पर स्मारक डाक टिकट और सिक्का जारी किया गया है। 100 महत्वपूर्ण केस लॉज का संकलन भी जारी हुआ।
0: छत्तीसगढ र उडिसा बीच लामो समयदेखि जारी महानदी जल विवाद समाधानका लागि आज नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा महत्त्वपूर्ण बैठक भएको थियो। बैठकमा छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साय र उडिसाका मुख्यमन्त्री मोहन चरण माझी सहभागी हुनुहुन्थ्यो। महानदीको पानी बाँडफाँडलाई लिएर दुवै राज्यबीच वर्षौँदेखि विवाद रहँदै आएको छ। विवाद समाधानका लागि सन् 2018 महानदी जल विवाद न्यायाधिकरण गठन गरिएको थियो। केन्द्र सरकारले वार्ता, प्राविधिक सहकार्य र आपसी सहमतिबाट विवाद समाधान गर्न जोड दिँदै आएको छ। स्वच्छता ही सेवा 2026 अभियान अन्तर्गत देशभर एक दिन एक घण्टा एक साथ स्वच्छता अभियान सम्पन्न भएको छ। अभियानको उद्देश्य सरसफाइ, स्वच्छता र उचित फोहोर व्यवस्थापन बारे जनचेतना बढाउनु रहेको छ। यस वर्षको नारा स्वच्छतामा सहभागिता स्वच्छ भारत विकसित भारत रहेको छ। अभियानमा केन्द्रीय मन्त्री मुख्यमन्त्री तथा वरिष्ठ अधिकारीहरूले सहभागिता जनाए। जल शक्ति मन्त्री सीआर पटेलले नदी सफाई राख्नुपर्नेमा जोड दिनुभयो। किरण रिजिजू, जे किशन रेड्डी, प्रहलाद जोशी र राममोहन नायडूले पनि स्वच्छतालाई दैनिक व्यवहारको हिस्सा बनाउनु आग्रह गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचारको हरेक अपडेटसँग जोडिनुहोस् हाम्रो आधिकारिक एक्स ह्यान्डल @AIR_गान्तोक र फेसबुक पेज आकाशवाणी न्युज गान्तोकलाई फलो गर्न नबिर्सिनुहोस्। गान्धी जयन्तीको अवसरमा भोलि देशभर विशेष ग्राम सभा आयोजना गरिनेछ। ग्राम सभामा पञ्चायत सुदृढकरण, सार्वजनिक सेवा सुधार र ग्रामीण जनताको जीवनस्तर सुधारका विषयमा छलफल गरिनेछ। यस अवसरमा सबैको योजना सबैको विकास अभियान पनि सुरु गरिनेछ। अभियान अन्तर्गत ग्राम पञ्चायतले स्थानीय नागरिकको सहभागिता आर्थिक वर्ष 2027-28 विकास योजना तयार गर्नेछन्। ग्राम सभामा सरकारी योजनाको समीक्षा गर्दै स्थानीय आवश्यकता र विकासका प्राथमिकताबारे पनि छलफल गरिनेछ। रक्षा मन्त्री राजनाथ सिंहले सशस्त्र बलबीच संयुक्त र एकीकरणलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ। नयाँ दिल्लीमा रक्षा लेखा दिवसका अवसरमा बोल्दै उहाँले वित्तीय प्रणाली पनि एकीकृत भए रक्षा व्यवस्थापन अझै प्रभावकारी हुने बताउनुभयो। उहाँले रक्षा लेखा विभागले रक्षा मन्त्रालयका विभिन्न अङ्गलाई जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र रक्षा प्रणालीको आधारका रूपमा काम गरिरहेको बताउनुभयो। मन्त्री सिंहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट लेखा परीक्षण अभ्यास अपनाउँदै बदलिँदो मापदण्ड अनुसार अघि बढ्न आग्रह गर्नुभयो। उहाँले थप भन्नुभयो,
2: डिफेन्स सेक्टरमा भी हम सेल्फ रिलायन्स पर विशेष बल दे रहे हैं। हम चाहते हैं कि हमारे डिफेंस इक्विपमेंट, हमारे वेपन्स, ये सब देश में ही और देश के लोगों के हाथों से ही बने, और इस प्रोसेस में फाइनेंशियल मैनेजमेंट की भूमिका मैं मानता हूं कि बहुत ही महत्वपूर्ण है। जब हम डोमेस्टिक डिफेंस इंडस्ट्री को सपोर्ट करते हैं, जब हम मेक इन इंडिया को प्रमोट करते हैं, तो हमारे फाइनेंशियल सिस्टम्स को भी उसी तरह फ्लेक्सिबल और एफिशिएंट होना चाहिए।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्नुभएको छ। जनसेवाबाट देश सेवाको भावना सहित सरकार सेवा र सुशासन मार्फत सन् 2047 विकसित भारत निर्माणको लक्ष्यतर्फ अघि बढिरहेको छ। यसै क्रममा नयाँ दिल्ली स्थित इन्डिया गेट नजिक सन् 2019 राष्ट्रिय युद्ध स्मारक स्थापना गरिएको हो। स्वतन्त्रतापछि देशका लागि बलिदान दिने भारतीय सैनिकहरूको

0: श्रद्धाले सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम। अब समय भएको छ समाचारको, सुन्नु समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश मन्त्री डाक्टर एस जयशंकरले क्याप्टन स्मिथ मच्छरप्रति राष्ट्र गर्वित रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देश तीव्र गतिमा रिफर्म एक्सप्रेसमा अघि बढिरहेको बताउनु हुँदै परीक्षा सञ्चालन गर्ने संस्थाहरूले पनि देशको आवश्यकता अनुसार सुधारमा काम गर्नुपर्ने बताउनु भएको छ। गान्धी जयन्तीको अवसरमा भोलि देशभरि विशेष ग्राम सभा आयोजना गरिनेछ। इजरायलका प्रधानमन्त्रीका प्रवक्ता डेभिड मेन्सरले फ्लाई दुबई विमान अपहरणको प्रयास अमेरिकामा भएको 9/11 आतंकवादी आक्रमणसँग मिल्दोजुल्दो रहेको बताउनुभयो। अनि सरकारले 2026-27 लागि राष्ट्रिय साधन सह मेगा छात्रवृत्ति योजना अन्तर्गत आवेदन बुझाउने अन्तिम मिति यस महिनाको 31 तारिकसम्म बढाएको छ। सुनोस् समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश मन्त्री डाक्टर एस जयशंकरले क्याप्टन स्मिथ मच्छरको साहस र सुझबुझको प्रशंसा गर्दै राष्ट्र उहाँप्रति गर्वित रहेको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले क्याप्टन मच्छरकी पत्नी तथा मातापितासँग कुराकानी गर्दै भारतीय सेनाबाट उहाँलाई हरसम्भव सहयोग उपलब्ध गराउने बताउनुभयो। राष्ट्रपति मुर्मूले उहाँको वीरता र असाधारण सुझबुझले सबैलाई प्रभावित बनाएको बताउनुभयो। उपराष्ट्रपति राधाकृष्णनले क्याप्टन स्मिथको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्दै उहाँलाई राष्ट्रको गौरव बताउनु भएको छ। नागर विमानन मन्त्री राममोहन नायडूले पनि क्याप्टन मच्छरको असाधारण साहस र ककपिटमा देखाएको सुझबुझको प्रशंसा गर्नुभएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्यू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत क्याप्टन मच्छरलाई 174 जनाको ज्यान बचाउने सच्चा नायकका रूपमा प्रशंसा गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले देश तीव्र गतिमा रिफर्म एक्सप्रेसमा अघि बढिरहेको बताउनुहुँदै परीक्षा सञ्चालन गर्ने संस्थाहरूले पनि देशको आवश्यकता अनुसार सुधारमा काम गर्नुपर्ने बताउनुभयो। आज नयाँ दिल्ली स्थित भारत मण्डपममा संघ लोक सेवा आयोग युपिएससीको शताब्दी समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले परीक्षालाई केवल एउटा आयोजनाको रूपमा लिन नहुने बताउनुभयो, किनभने यो युवाको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
2: ये उत्सव उस विश्वास का है जो हर भारतवासी का इस संस्था पर है। 100 वर्ष की इस यात्रा में पीढ़ियां बदली, सरकारें बदली, लेकिन यूपीएससी पर भरोसा आज भी उतना ही अटूट है। 100 वर्षों की इस यात्रा पर स्मारक डाक टिकट और सिक्का जारी किया गया है। 100 महत्वपूर्ण केस लॉज का संकलन भी जारी हुआ है।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। उहाँको यात्रा सार्वजनिक सेवा मार्फत राष्ट्रको सेवा गर्ने मन्त्रबाट प्रेरित छ। सेवा र सुशासनको यो दृष्टिकोणको साथ सरकार 2047 सम्ममा विकसित भारतको लक्ष्यतर्फ काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत जनताको जीवन

0: को छ। इजरायलका प्रधानमन्त्रीका प्रवक्ता डेभिड मेन्सरले फ्लाइ दुवै विमान अपहरणको प्रयास अमेरिकामा भएको 9/11 आतंकवादी आक्रमणसँग मिल्दोजुल्दो रहेको बताउनुभयो। उहाँले भन्नुभयो, हिज फ्लाइ दुवै विमानमा भारतीय पाइलट स्मित माछारमाथि आक्रमण गरेपछि ओमानी पाइलटले ककपिट नियन्त्रण कक्षमा रहेको विमानको प्रणाली नष्ट गर्ने प्रयास गरेका थिए। श्री मेन्सरले यो प्रयास 9/11 आक्रमण जस्तै हुन सक्ने बताउनुभयो। श्री मेन्सरले भन्नुभयो, साउदी अधिकारीहरूले ओमानी पाइलटलाई सोधपुछ गरिरहेका छन् र संयुक्त अरब एमिरेट्समा सदुपयोगी गरिनेछ। उहाँले घटनाको जाँच गर्न र भविष्यमा यस्तै आक्रमणहरू रोक्न इजरायल र संयुक्त अरब एमिरेट्स बीचको उडानहरू 6 दिनको लागि निलम्बित गरिएको छ। उहाँले भन्नुभयो, घटनाको समयमा इजरायली यात्रीहरू र चालक दलले भारतीय पाइलटसँगै विमानको सुरक्षा सुनिश्चित गरेका थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। बिहार लगातार बाढीको सामना गरिरहेको छ। राज्यका धेरै नदीहरू खतराको निशाना भन्दा माथि बगिरहेका छन्। सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
1: मुख्यमन्त्री सम्राट चौधरी ने स्थिति की गंभीरता को देखते हुए राहत और बचाव कार्य में वायुसेना की मदद मांगी है। आज पटना में गंगा नदी के बढ़ते जलस्तर के निरीक्षण के बाद पत्रकारों से बातचीत में श्री चौधरी ने कहा कि राज्य की विभिन्न नदियां अभी उच्चतम स्तर पर प्रवाहित हो रही हैं। उन्होंने कहा कि अगले 48 घंटे बिहार के लिए काफी संवेदनशील हैं। गंडक नदी के बढ़ते जलस्तर के बीच विभिन्न स्थानों पर तटबंध टूटने से निचले इलाकों में तेजी से पानी फैल रहा है। आकाशवाणी समाचार के लिए पटना से आशीष रंजन।
0: सरकारले पात्र दिव्याङ्गजनहरूका लागि छुट प्राप्त फास्ट्याग जारी गर्ने र नवीकरण गर्ने दिशा निर्देशहरू परिमार्जन गरेको छ। संशोधित प्रावधानहरूले राष्ट्रिय राजमार्ग टोल प्रणालीलाई पात्र दिव्याङ्गजनहरूका लागि अझ पहुँचयोग्य पारदर्शी र प्रयोगकर्ता मैत्री बनाउने लक्ष्य राखेको छ। निर्देशिकाहरू अन्तर्गत शारीरिक दिव्याङ्गता भएका व्यक्तिहरूको प्रयोगको लागि विशेष रूपमा डिजाइन गरिएका र दिव्याङ्गजन स्वामित्व वर्ग अन्तर्गत दर्ता भएका वाहनहरूलाई छुट प्राप्त फास्ट ट्याग्स जारी गरिनेछ। यो सुविधा वैध दिव्याङ्गता प्रमाणपत्र, विशिष्ट दिव्याङ्गता पहचान पत्र, युआइडी कार्ड अथवा अन्य लागू हुने कागजातहरूमा रेकर्ड गरिएको दिव्याङ्गता प्रतिशतको आधारमा प्रदान गरिनेछ। दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताले आज सेवा संकल्प अभियानको एक भागको रूपमा शास्त्री पार्कस्थित दिल्ली मेट्रो रेल कर्पोरेसन आइटी पार्कमा प्रदूषण नियन्त्रण समितिको इन्टिग्रेटेड कमान्ड एन्ड कन्ट्रोल सेन्टरको उद्घाटन गर्नुभयो। यो अत्याधुनिक केन्द्रले दिल्लीमा प्रदूषणका विभिन्न स्रोतहरूको वास्तविक समय अनुगमन, एआई आधारित विश्लेषण र गुनासोहरू र क्षेत्र निरीक्षणहरूमा बढ्दो प्रतिक्रिया र सम्बन्धित विभागहरू बीच राम्रो समन्वय प्रदान गर्नेछ।
2: इस केंद्र का उद्देश्य केवल प्रदूषण संबंधी आंकड़े एकत्र करना नहीं बल्कि तकनीक से प्राप्त जानकारी को जल्द से जल्द परिणामों में बदलना है। इसके अलावा कंट्रोल सेंटर से प्राप्त रियल टाइम जानकारी को फील्ड स्तर की कार्रवाई से सीधा जोड़ा जाएगा। मुख्यमंत्री रेखा गुप्ता ने कहा कि तकनीक, डेटा और फील्ड प्रवर्तन को एक साथ जोड़कर त्वरित कार्रवाई सुनिश्चित करना सरकार की प्राथमिकता है। इस केंद्र के माध्यम से प्रदूषण हॉटस्पॉट, नियमों के उल्लंघन और प्रदूषण के विभिन्न स्रोतों की पहचान तेजी से की जा सकेगी और संबंधित विभागों तक जानकारी पहुंचाकर मौके पर कार्रवाई सुनिश्चित की जाएगी।
0: सरकारले 2026-27 को लागि राष्ट्रिय साधन सह मेगा छात्रवृत्ति योजना अन्तर्गत आवेदन बुझाउने अन्तिम मिति यस महिनाको 31 तारिकसम्म बढाएको छ। शिक्षा मन्त्रालयले यसले योग्य विद्यार्थीहरूलाई राष्ट्रिय छात्रवृत्ति पोर्टलमा आफ्नो आवेदन पूरा गर्न र सम्बन्धित अधिकारीहरूद्वारा समयमा नै प्रमाणीकरण सुनिश्चित गर्न थप समय प्रदान गर्ने बताइएको छ। मन्त्रालयले पहिला नै आवेदन दिइसकेका विद्यार्थीहरूले 15 नोभेम्बरसम्ममा संस्था नोडल अधिकारी L1 र नोभेम्बर 30 सम्ममा जिल्ला नोडल अधिकारी L2द्वारा आफ्नो आवेदन प्रमाणित भएको सुनिश्चित गर्नुपर्ने बताइएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सिपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश मन्त्री डाक्टर एस जयशंकरले क्याप्टन स्मिथ मच्छरप्रति राष्ट्र गर्वित रहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले देश तीव्र गतिमा रिफर्म एक्सप्रेसमा अघि बढिरहेको बताउनुहुँदै परीक्षा सञ्चालन गर्ने संस्थाहरूले पनि देशको

आवश्यकता अनुसार सुधारमा काम गर्नुपर्ने बताउनु भएको छ। गान्धी जयन्तीको अवसरमा भोलि देशभरि विशेष ग्राम सभा आयोजना गरिनेछ। इजरायलका प्रधानमन्त्रीका प्रवक्ता डेभिड मेन्सरले फ्लाई दुबई विमान अपहरणको प्रयास अमेरिकामा भएको 9/11 आतंकवादी आक्रमणसँग मिल्दो जुल्दो रहेको बताउनुभयो अनि सरकारले 2026-27 लागि राष्ट्रिय साधन सह मेगा छात्रवृत्ति योजना अन्तर्गत आवेदन बुझाउने अन्तिम मिति यस महिनाको 31 तारिकसम्म बढाएको छ। आकाशवाणीबाट समाचार पुरा भयो।

नमस्कार 103.5 मेगाहर्जको तरङ्गमा म मौसम नेवारको न्यानो अभिवादन र अवलाई प्रस्तुत छ कार्यक्रम युवाणी। र आजको युवाणीको कार्यक्रममा हामीसँग हुनुहुन्छ खरसाङ महाविद्यालयका नेपाली विभागका एक विद्यार्थी जसले हजुरहरू समक्ष राख्नुहुनेछ आफ्नै स्वरचित कविताहरू।

रेडियो सुनेर बस्नुहुने सम्पूर्णमा मेरो न्यानो अभिवादन साथै नमस्कार। म अतीत खवास खरसाङ महाविद्यालय अन्तर्गत नेपाली विभागका अध्ययनरत छात्र र आज म हजुरको माझमा आफ्नै हृदयको अन्तस्करणबाट प्रस्फुटित स्वरचित कविताहरू लिई प्रस्तुत भएको छु र मेरो पहिलो कविताको शीर्षक छ मित्रत्व। मित्रत्व कविताको सुरुवात, यो कविता जब 12 कक्षाको अन्त्य भयो त्यस पश्चात गुरुजन साथै मित्रगणहरूसँगको जुन धाँधोमा विच्छेद आयो त्यस विच्छेदबाट हृदयको अन्तस्करणबाट निक्लिएर आएको यो कविता हो जो हजुरको माझमा म सुरु गर्न गइरहेको छु। कविताको शीर्षक छ मित्रत्व। सुनौलो बिहानी उद्याउँछ जस्तो उज्यालो बोकेर, सुनौलो बिहानी उद्याउँछ जस्तो उज्यालो बोकेर, छचल्किन्छ यौ तिमी नयन भरिने स्मृतिमा बनेर, निहाल्दा त डाँडा प्रकृतिको रङ्ग रितो छ आगन, निहाल्दा त डाँडा प्रकृतिको रङ्ग रितो छ आगन, छुट्यौँ आज हामी विवश यो बिरानो जीवन, सहर यो सारा सुनसान लाग्छ सन्नाटा छाउँदा, सहर यो सारा सुनसान लाग्छ सन्नाटा छाउँदा, अन्यूलतामा मुटु रुन्छ नि भित्र तिमीलाई नपाउँदा, भेटेर सागर हराउँछ खोला बतास बहन्छ, नियम प्रकृतिको चलेके हुन्छ जो जहाँ रहन्छ, नभुल्नु है साथी बितेका ती पल सँगै ती हाँसेको, नभुल्नु है साथी बितेका ती पल सँगै ती हाँसेको, अटुट छ साइनो हृदयबाट नै जीवनभर गाँसेको, जहाँ जान्छौ तिमी सुगन्ध छर्नु सुवास बनेर, साँचेको छु माया मुटुको कुनामा ढुकढुकी गनेर, चौथारीको छहारीमा भेटौला नि फेरि बिसौ नलाई थकाए, चौथारीको छहारीमा भेटौला नि फेरि बिसौ नलाई थकाए, खुवाउला परिका मिठा मिठा मेरो आफ्नै यी दुई हातले पकाए। यसरी नै क्रमैसँग हजुरको माझमा म मेरो दोस्रो कवितालाई वाचन गर्न लागिरहेको छु र मेरो दोस्रो कविताको शीर्षक छ तर कसरी। विदा भवनसँगको विच्छेदमा फेरि पनि न्यानोपनामा प्रस्फुटित भएर निस्किएको यो कवितालाई हजुरको माझमा म फेरि पनि राख्न गइरहेको छु। कविताको शीर्षक छ तर कसरी। कसरी टाढिनु म विदा भवन, कसरी टाढिनु म बिदा भवन, अपनत्व बाँड्ने मेरो त्यो प्यारो आँगन, छुट्यौ पछि पो अमूल्य लाग्यो, फर्कन नपाउँदै समय भाग्यो, सङ्गी र साथीको कोलाहल शान्त छ, सङ्गी र साथीको कोलाहल शान्त छ, समयको धारमा अतीत नै भ्रान्त छ, आफ्नो यात्रामा अघि बढे नि स्मृतिको दौरा मनैमा जले, गुरु काती अर्थी उपदेश र ज्ञान संसार सिकाउने उहाँको त्यो ध्यान, सम्झिँदा आज कृतज्ञ छ मन फेरि कहाँ पौला ती प्यारो गुरुजन, साथीले ल्याएको मिठा ती खाजा सुगन्ध बनेर आउँछ है ताजा, साथीले ल्याएको मिठा ती खाजा सुगन्ध बनेर आउँछ है ताजा, गरेका ती कुरा जिस्किएका पल फेरि कहाँ पौला ती रमाइला थल, हे बिदा मन्दिर नभुल्नु मलाई, हे बिदा मन्दिर नभुल्नु मलाई, धमिलो नपार्नु मेरो चित चित्रलाई, गुरुको हृदयमा सदैव बास होस्, हाम्रो यो साइनो सदैव शाश्वत रहोस्।

यसरी नै हजुरहरूको माझमा म मेरो तेस्रो कवितालाई वाचन गर्न लागिरहेको छु। यो कविता मेरो नेपाली भाषाप्रतिको प्रेमलाई परिभाषित गर्दछ र आशा गर्दछु यो कविताले हजुरको हृदय पनि छुने गर्नेछ। मेरो कविताको शीर्षक छ नेपाली भाषा। तिमी छौ र त छ संसारको प्रणाली, तिमी छौ र त सम्भव छ संसारको प्रणाली, अर्थको मूल हौ तिमी बाँध्ने बलियो जाली, भावना लेख र बोली सबै तिमी सार, भावना लेख र बोली सबैको तिमी सार, सुन्दर अर्थको खानी तिमी आमाको प्यार, ध्वनिको आभूषण लगाउँछौ व्याकरणको शिरमाथि, ध्वनिको आभूषण लगाउँछौ व्याकरणको शिरमाथि, अक्षर अङ्ग हुन् तिम्रा वाक्य हुन् हाम्रा साथी, कर्ता र कर्माको मेल क्रियाले पूर्ण हुन्छ, कर्ता र कर्माको मेल क्रियाले पूर्ण हुन्छ, तिम्रो त्यो छन्दको लयले मानव हृदय छुन्छ, सुन भन्दा बहुमूल्य अर्थ समाजे बोल्छ यहाँ, सुन भन्दा बहुमूल्य अर्थ समाजे बोल्छ यहाँ, बालक हाँस्छन् सुन्दा आमाको काखमा जहाँ, नेपाली जातिको प्राण संसार जननी हौ तिमी, नेपाली जातिको प्राण संसार जननी हौ तिमी, अन्धकार चिर्ने चम्किलो बिहानी हौ तिमी, अन्धकार चिर्ने चम्किलो बिहानी हौ तिमी, बग्यो है रगत हाम्रो तिम्रो सम्मानलाई, बग्यो है रगत हाम्रो तिम्रो सम्मानलाई, शहीदले दिए प्राण तिम्रै पहिचानलाई, श्रद्धाञ्जली छ ती वीर जसले रगत दिए, श्रद्धाञ्जली छ त्यो वीर जसले रगत दिए, अमर नेपाली भाषा मुटुमा सजाएर ल्याए। यसरी नै हजुरहरूको माझमा म मेरो चौथो कवितालाई वाचन गर्न गइरहेको छु। यो चौथो कविताले मेरो आमाप्रतिको स्नेहलाई व्यक्त गर्दछ। मेरो कविताको शीर्षक छ मेरो जनन। औला समाति हिँड्दा हिँड्दै युवा भएछु नि आमा, औला समाति हिँड्दा हिँड्दै युवा भएछु नि आमा, कसरी जिउने तिमी बिना खै यो आधुनिक सङ्ग्राममा, तातो तोतले बोली बोल्न सिकायो पाइला चाल्न सिकायो, तातो तोतले बोली बोल्न सिकायो पाइला चाल्न सिकायो, मलमूत्र सफा गरी मेरो अमृत सरी दुध पिलायो, मलमूत्र सफा गरी मेरो अमृत सरी दुध पिलायो, अथाह माया लाग्छ आमा खुसीले भर्न मन छ जीवन, तिमी नै हौ मेरो मन्दिर ममता अनि प्रेमको भावना, मेरो कारणले जननी तिम्रो कति रोयो होला नि हृदय, मेरो कारणले जननी तिम्रो कति रोयो होला नि हृदय, माफी देऊ हे वासदेवी खानी गर्दैछु आज म अनुयायी, माफी गरिदेऊ हे वासदेवी खानी गर्दैछु आज म अनुयायी, यौवनको मातमा कुलतमा फसी कति चोटि तिमीलाई रुवाए, यौवनको मातमा कुलतमा फसी कति चोटि तिमीलाई रुवाए, मेरो गल्तीका दागहरू सब तिम्रे आँसुले मैले धुवाए, चाहना थिएन अनाज्ञाकारी भए तिम्रो मनमा चोट दिनलाई, चाहना थिएन अनाज्ञाकारी भए तिम्रो मनमा चोट दिनलाई, कति रात रोयो अनि जाग्यो मेरो यो ओछामा खुसी छर्नलाई, अब त सधैँ आज्ञाकारी भई जिउने छु तिम्रै छहारीमा, सुखका फुलहरू फुलाउने छु तिम्रो मनको काखारीमा, सुखको फुलहरू फुलाउने छु तिम्रो मनको काखारीमा, न्यानो का

आत्मा शिर बसाई मेटाउनेछु जिन्दगीको थकाई बाचुन्जेल हे मेरी आमा राख्नेछु तिमीलाई सदैव म हसाई बाचुन्जेल हे मेरी आमा राख्नेछु तिमीलाई म सदैव हसाई।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ हाम्रो अघिल्लो कार्यक्रम।
1: नमस्कार श्रोतागण, दैनिक साँझ 8:30 आकाशवाणी खरसाङबाट प्रसारित हुने चर्चा चौतारी कार्यक्रममा म कार्यक्रम प्रस्तोता दिव्यतम अधिकारीको न्यानो स्वागत तथा अभिवादन। आज हामीले यस अङ्कमा इज अफ डुइङ बिजनेस अर्थात् व्यवसाय गर्न सहजीकरणमा मोदी सरकारका साहसिक सुधार कार्यहरू तथा त्यसका सकारात्मक परिणामहरूबारे चर्चा परिचर्चा गर्नेछौँ। यस चर्चामा आज हामीसित स्टुडियोमा उपस्थित हुनुहुन्छ श्रीमती पायल अग्रवाल अनि श्रीमान अशोक चौरसियाजी। पायल अग्रवालजीको कुरा गर्नु हो भने उहाँ एक सफल र सक्षम व्यवसायी हुनुहुन्छ तथा नयाँ नयाँ परिकल्पनाहरू अनि तकनिकहरूको माध्यमले आफ्नो व्यवसायलाई राम्रो बनाउँदै लानुभएको छ। एउटा महिलाले व्यवसाय सम्हाल्नु र त्यसलाई सफल तुल्याउनु वास्तवमा एउटा साहसिक तथा ठूलो स्तरमा व्यवसाय गर्न चाहने अन्य महिलाहरूका लागि एउटा प्रेरणा पनि हो। पायलजी, अशोकजी, हजुरहरूलाई आज स्टुडियोमा म स्वागत तथा नमस्कार चढाउँदछु।
2: हजुर धन्यवाद, नमस्कार।
3: नमस्कार दिव्यतम अधिकारी सर,
2: म अलिकति टेक्निकल भाषामा भन्न चाहन्छु। इज अफ डुइङ बिजनेसको अहिले टेक्निकल डेफिनेसनमा के छ भन्दाखेरि, अङ्ग्रेजीमा भन्यो भने सिम्प्लिफिकेसन, डिजिटाइजेसन एन्ड डिक्रिमिनलाइजेसन। अर्थात् सिम्प्लिफिकेसन, नियम र कानूनलाई सहज सरल भन्दा सरल एउटा आम दोकानले पनि नियम बुझोस्। अर्को, हरेक गतिविधिलाई डिजिटलाइज गर्नु अनलाइन, र अनलाइनको माध्यमले सबैले काम गर्न थालेपछि आज हामी देख्छौँ कि गाउँ घरमा कुली काम गर्ने मान्छेको पनि मोबाइल छ, उसले पनि इन्टरनेट चलाउँछ। र हरेक चिज डिजिटलाइज भयो भने लाल फिताशाही, रेड ट्यापिजम समाप्त हुन्छ। र प्रधानमन्त्री नरेन्द्र मोदीजीले जुन भन्नुभएको छ कि रेड कार्पेट ओछ्याइन्छ, यिनी कति ठुलो सोच र कति ठुलो टेक्निकल डेफिनेसन छ कि बिजनेस गर्दा पहिला जति समस्या झेल्नु पर्थ्यो अहिले सरकारले के गर्दैछ, रातो कार्पेट ओछ्याउँदैछ कि आउनुहोस् तपाईँ बिजनेस गर्नुहोस्,
1: व्यवसाय गर्नुहोस्।
2: र अर्को कुरो कि डिक्रिमिनलाइजेसन, यानि सानो सानो व्यावसायिक नियम उल्लङ्घन हुँदा सेल ट्याक्स अधिकारीको डर होइन, इन्कम ट्याक्स अधिकारीको डर, कहिले रेड गर्छ कि कहिले छापामारी गर्छ कि ठुलो भ्रष्टाचार, यो सानो सानो भूलमा जुन क्रिमिनल आपराधिक जुन दण्डको प्रावधान थियो त्यसलाई हटाउन, र यसले गर्दाखेरि आज व्यवसायीहरूले सजिलो साथ निर्भीक भएर स्वतन्त्र रूपमा खुशी खुशी व्यवसाय गर्न सकिन्छ, सक्छन्। र जहाँ सन्तुष्ट भएर मान्छेले व्यवसाय गर्छ कुनै डर र भय बिना, यानि नैतिक रूपमा, त त्यहाँ उसले निश्चित नै आफ्नो व्यवसायलाई फस्टाउँछ। र टेक्निकल भाषामा यही हो प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनमा इज अफ डुइङ बिजनेस। र उहाँले यस्तै प्रकारले यसको बारेमा हेर्नुहोस् स्पष्ट कसरी भन्नुहुँदैछ।
4: कंप्लायंस बर्डन को कम किया है, रेड टैप को हटाकर रेड कार्पेट बिछा रहे हैं, जीएसटी और इंसॉल्वेंसी एंड बैंकरप्सी कोड के लागू होने से इन्वेस्टर कॉन्फिडेंस बढ़ा है, रक्षा और अंतरिक्ष जैसे क्षेत्र जिनको प्रतिबंधित माना जाता था आज प्राइवेट सेक्टर के लिए खोल दिए गए, हमने पब्लिक सर्विस डिलीवरी और गुड गवर्नेंस पर विशेष रूप से ध्यान केंद्रित किया, टेक्नोलॉजी के इस्तेमाल से भारत ने फाइनेंशियल इंक्लूजन की और एक बड़ी छलांग लगाई है, इसका सबसे अधिक लाभ हमारी ग्रामीण महिलाओं को मिला है, आज एक क्लिक से भारत में करोड़ों लोगों को डायरेक्ट बेनिफिट ट्रांसफर किए जाते हैं।
1: पायल जी, अब प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा व्यवसाय अनि उद्योग गर्ने सम्बन्धित कुन कुन प्रमुख समस्याहरूको समाधान गरिएको छ त्यो हजुरले हामीहरूलाई अलिकति प्रकाश पारिदिनुहोस् न। हामीहरूले समस्याको त कुरा गऱ्यौँ 2014 अगाडि, तर अब प्रधानमन्त्रीजी आउनुभएर, प्रधानमन्त्री मोदी आउनुभएर उहाँले हामीहरूलाई कसरी चाहिँ सम्बन्धित कुन कुन प्रमुख समस्याहरूको समाधान भइसकेको छ, अब त्यो समाधानको कुरा गरौँ न हामी।
3: वस्तु तथा सेवा कर जीएसटी मा ठूलो परिवर्तन गरी आम मानिसहरूलाई तथा व्यवसायहरूलाई ठूलो राहत प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले सरकारले प्रदान गर्यो। अब यसलाई नेक्स्ट जेन जीएसटीमा भनिँदाखेरि चाहिँ के को चाहिँ रिफर्म्स आएको छ भन्दा भनौँ भने यसमा कैयन खाद्य तथा औषधि शिक्षा सम्बन्धित वस्तुहरू माथि जीएसटी दर शून्य पारियो। मतलब जति पनि खाने पिउने सामान जसरी कि दाल चामलहरू भयो जति पनि हाम्रो होम एसेन्सियल्सहरू छ त्यसमा सबै 0% भएको छ अहिलेको जीएसटी। औषधि जुन चाहिँ हाम्रो मेन मेडिसिनल जुन चाहिँ हामीलाई दिन डेली चाहिएको डेली लाइफको निड्सहरू छ त्यसमा पनि 0% पारिएको छ। शिक्षा सम्बन्धित जुन चाहिँ हामीले अहिले धेरै सबै हाम्रो यङ्स्टर्स अगर शिक्षित छ भने नै हाम्रो फ्युचर पनि ब्राइट हुन्छ र त्यसै कारण चाहिँ शिक्षा सम्बन्धित वस्तुहरूमा पनि जीएसटी शून्य बनिएको छ र धेरैवटामा चाहिँ घटाएर जसरी कि आवश्यक वस्तु कैयन आवश्यक वस्तुहरूमा करलाई 12 र 18% घटाएर 5% बनाइदिएको छ।
1: अशोकजी यही विषयमा म तपाईँलाई एउटा प्रश्न सोध्दछु भनेपछि त हाम्रो जति पनि यो नरेन्द्र मोदीजीको सरकार छ यो सबै हाम्रो स्किमहरू त इन्टर रिलेटेड छ जस्तो लाग्यो नि त। अब यहाँ इज अफ डुइङ बिजनेस फेरि अब यता यो जुन चाहिँ सिगरेटहरू धुम्रपान भयो योहरूको जुन चाहिँ यो रेट अफ इन्ट्रेस्ट बढेकोले गर्दाखेरि फिट इन्डिया मुभमेन्टलाई पनि त यसले त अलिकति छुएको जस्तो लाग्यो नि त। अब देश नै फिट हुन गइरहेको छ।
2: हेर्नुहोस् भारत सरकारले जुन आर्थिक सुधार प्रक्रियामा गरेको छ ठुलो कदम चालेको छ त्यसमा इन्कम ट्याक्स ल संशोधन गरेको छ। आज आईटी रिटर्न भर्नु सजिलो छ आईटी रिटर्न पाउनु सजिलो छ जीएसटी भर्नु सजिलो छ अनि तपाईँले कम्पिटेटिभ मार्केटमा जानु पनि सजिलो छ सब डिजिटलले गर्दाखेरि अनि आज धेरै व्यवसायीहरू आज डिजिटली मुभ गर्दैछन् अनि सबभन्दा ठुलो चाहिँ के छ भन्दाखेरि युपिआई डिजिटल लेनदेन। अब म एउटा उदाहरण दिन्छु आजको दिन म भन्दैछु पुरी होस् अयोध्या होस् काशी होस् हरिद्वार होस् तपाईँको सोमनाथ होस् या दक्षिण भारत रामेश्वरम होस् आज सबभन्दा बेसी मान्छेहरूको भिड छ र त्यहाँ सबै लेनदेन कसरी हुँदैछ अधिकांश 90% डिजिटल युपिआई र यो डिजिटल। अब अहिले एउटा सानो उदाहरण दिन्छु मलाई हिजो दिल्लीमा पेमेन्ट गर्नु थियो मेरो नानीले केही चिज किन्नु थियो मैले यहाँ बसेर पेमेन्ट गर्दे भनेपछि यो सब के हो इज अफ डुइङ बिजनेस। आज नोटको बोकेर जान्छु कि नोट कसैले चोर दिन्छ कि म धर्मशालामा राखौँ कि होटलमा राखौँ कि बोकेर जाउँ कि र यो सब खतम भएको छ। 10 रुपियाँको चियाको पनि तपाईँले डिजिटल पेमेन्ट गर्न सक्नुहुन्छ 5 रुपियाँको छुर्पीको पनि गर्न सक्नुहुन्छ। त्यो हो वास्तवमा इज अफ डुइङ बिजनेस र यसले जुन कम्पिटिसन ग्लोबल कम्पिटिसन बढाएको छ र ग्लोबल कम्पिटेटिभ इन्डेक्समा 2019 भन्दा अगाडि भारतको रैंकिंग थियो 141 र आज 68 स्थानमा पुगेको छ। यसले प्रमाणित गर्छ कि भारत सरकारले रिन्युअल अफ लाइसेन्स सर्टिफिकेट बिजनेस गर्ने पर्मिसन दिनु इन्स्पेक्सन रिटर्न फाइलिङ रेजिस्टर र रेकर्ड मेन्टेन गर्ने दिशामा डिस्प्ले रिक्वायरमेन्टमा डिजिटलाइजेसन र सिम्प्लिफिकेसनमा रेगुलेटरी इम्प्याक्ट एसेसमेन्टमा इन्टेन्सिभ युज अफ न्यू एज डिजिटल टेक्नोलोजी बिजनेसमा जस्तै अहिले थुप्रो सफ्टवेयर आइसकेको छ एउटा मान्छेले आफ्नो दोकानमा कति स्टक छ सब डिजिटली फिट गर्न सक्छ डिजिटल बिल निकाल्न सक्छ अनि जीएसटी रिफर्म त उहाँले पायलजीले भनिहाल्नु भयो र यसले गर्दाखेरि आज व्यवसाय गर्ने जुन कम्प्लायन्सको जुन नियम पालन गर्नुपर्ने या जवाबदेहिताको लोड थियो त्यो कम गरेको छ र यसमा व्यवसाय गर्न लोनको प्रावधान गरिदिएको छ। एउटा टेलरले दोकान खोल्छु सिलाई दोकान एउटा हजमले हजम दोकान खोल्छु एउटा फलवालाले फलको दोकान खोल्छु एउटा सब्जीवालाले सब्जीको दोकान एउटा ठेलावालाले ठेलावाला यो सबैलाई लोन दिने प्रावधान गरेर सहज र सरल शर्तमा यो एउटा ठुलो उपलब्धि हो र यही हो इज अफ डुइङ बिजनेस।
3: सरले भन्दै गरेकोमा म एक दुईवटा पोइन्ट अझै थप्न चाहन्छु। मेन पोइन्ट हाम्रो किसानहरू इन्डिया एउटा किसानको देश हो र अब मोदीजीले हाम्रो किसानहरूको लागि चाहिँ के गर्नु हुँदैछ भनेपछि चाहिँ प्रोडक्सन लिङ्क्ड इन्सेन्टिभ पीएलआई त्यसमा चाहिँ किसानहरूको लागि धेरै लाभहरू पुर्याउनु भएको छ। त्यसरी मोदीजीले किसानहरूको लागि धेरै पहलहरू गर्नु

0: भएको छ। नम्बर ए मा म भन्न चाहन्छु, प्रधानमन्त्री किसान सम्मान निधि किसानहरूलाई सालाना 6000 रुपियाँको आर्थिक सहायता, त्यो 6000 रुपियाँको आर्थिक सहायता पनि किसानहरूलाई एउटा धेरै नै एउटा इन्सेन्टिभको सजिलो पर्छ। अर्को छ प्रधानमन्त्री फसल बीमा योजना, त्यसमा चाहिँ फसल अगर नोक्सान हुँदाखेरि चाहिँ जति पनि फसल नोक्सान छ, कोही बेला पानीले गर्दा, कोही बेला बाढले गर्दा, कोही बेला पानी नपर्दा र कोही बेला बेसी परिदिँदा पनि फसलको नोक्सान हुन्छ, त्यसमा पनि प्रधानमन्त्रीज्यूले बिमा गराइदिनु हुँदैछ किसानहरूलाई। त्यो पनि एउटा बिजनेसको लागि एउटा बहुत ठुलो योगदान गर्नुहुँदैछ त उनीहरूले। अर्को चाहिँ प्रधानमन्त्री धन धान्य कृषि योजना, त्यसमा चाहिँ 24,000 करोडको योजना हो यो, जसले गर्दा चाहिँ जसको उद्देश्य चाहिँ कृषि उत्पादकलाई बढाउनु, जति पनि कृषिहरूलाई किसानहरूलाई चाहिँ ट्र्याक्टरहरूदेखि लिएर खाद्यहरूदेखि लिएर तिनीहरू सबैको यो चिजहरूलाई लिएर चाहिँ यो प्रधानमन्त्री धन धान्य कृषि योजना चाहिँ सुरु गरेको छ र यिनीहरूको सिँचाइ भण्डारणहरूको सुविधाको लागि चाहिँ यो स्टार्ट भएको छ। अर्को हो दलहन आत्मनिर्भरता मिशन, यसमा चाहिँ 11,400 करोडको यो योजना हो, त्यसमा पनि यसरी नै यो दलहन भन्दाखेरि चाहिँ
1: दाल आइटमहरू,
0: दालको आइटमहरूलाई चाहिँ आत्मनिर्भर बनाउनु, उनीहरूलाई जति पनि चना दाल, मुसुर दाल जति पनि आइटमहरू छ उनीहरूको व्यवसायलाई बढाउनु लागि। अर्को छ कृषि अवसंरचना कोष, यो पनि एउटा धेरै ठुलो अमाउन्ट 3650 करोडको ट्रेजर, यो चाहिँ ट्रेजर हो कोष, मतलब यो योजना होइन, यति पैसा राखेको छ ताकि कुनै पनि फ्युचरमा चाहिँ भविष्यमा चाहिँ कुनै पनि एउटा कृषिलाई चाहिएको बेलामा चाहिँ त्यो कोषबाट चाहिँ उनीहरूले युज गर्न सक्छ। अर्को छ मत्स्य पालन योजना, यो पनि 693 करोडको, र अर्को छ फुड प्रोसेसिङ उद्योग, यसमा चाहिँ जति पनि फुड प्रोसेसिङ कम्पनीजहरूलाई उनीहरूले हेल्प गर्दैछ 800 करोडको, यो पनि एउटा योजना। यो सबै योजनाहरू प्रधानमन्त्रीज्यूले हाम्रो किसानहरूलाई अगाडि बढाउनु लागि नै गरेको। र अर्को कुरा जीएसटी र इन्कम ट्याक्समा म धेरै अलिकति हाइलाइट गर्न चाहन्छु, अलिकति उज्यालो गर्दाखेरि चाहिँ जीएसटी र इन्कम ट्याक्स चाहिँ के छ डिफरेन्स। इन्कम ट्याक्स चाहिँ हामीले दिनु पर्थ्यो हामीले सालाना कति इन्कम गर्दैछौँ त्यसमा हामीले दिनु पर्थ्यो इन्कम ट्याक्स, र जीएसटी चाहिँ हामीले दिनुपर्छ पर आइटमको बेसमा, त्यो चाहिँ युजरले दिन्छ जीएसटी, युजरले दिन्छ इन्कम ट्याक्स र कन्ज्युमरले दिन्छ जीएसटी। जसरी म भन्छु जीएसटी पहिला 0%देखि 28% थियो र अहिले नेक्स्ट जेनेरेसन जीएसटी त अलिक चेन्ज भएर घटेर बढेर गएको छ,
1: 5, 18 र 40
0: पनि छ धुम्रपान आइटम्समा। र आइटीले गर्दाखेरि चाहिँ जसरी एउटा इक्जाम्पल म तपाईँलाई उदाहरण दिन्छु, हामीले एउटा एन्ड्रोइड मोबाइल फोन किन्यो अरे 10,000 अगर एन्ड्रोइड मोबाइल हामीले किन्यो भने त्यसमा जीएसटी हामीले 12% अगर दिँदैछु भने 1200 रुपियाँ दिनु पर्यो, र तर अगर इन्कम ट्याक्स दिँदैछु भने चाहिँ त्यही 10,000 मोबाइल हामीले सालभरिमा कति बेच्छौँ त्यसको माथि सपोज 5,00,000 हामीले मोबाइल बेच्दैछौँ भने त्यसमा अगर 2.5% पनि छ भने पनि 12,500 रुपियाँ हामीले ट्याक्स दिँदैछौँ एउटा फोनको, र त्यसको मतलब 2.5% र 12% हुँदाहुँदा पनि हामीले जीएसटी कम्ती दिनु पर्दछ। किन? किनभने त्यो जीएसटी चाहिँ बाँडिँदै आउँछ, जसले मोबाइल बनायो त्यसले पनि जीएसटी दिन्छ, जसले बेच्दैछ त्यसले पनि दिन्छ, र जसले युज गर्दैछ त्यसले पनि दिन्छ, र त्यो जीएसटी चाहिँ बाँड्दै बाँड्दै गएकोले गर्दा चाहिँ हामी दोकानेहरूलाई, हामी जुन चाहिँ बिजनेसम्यानहरूलाई चाहिँ ट्याक्स कम्ती तिर्नु पर्छ, सजिलो परेको छ। र तर इन्कम ट्याक्स चाहिँ कम्प्लिट एउटा दोकानेले नै दिन्छ, त्यसमा युजरले पनि केही दिनु पर्दैन प्लस प्रड्युसरले पनि केही दिनु पर्दैन, त्यसै कारण चाहिँ बिजनेसम्यानमाथि चाहिँ लोड छ त्यसको, त्यस कारण इन्कम ट्याक्स र जीएसटीमा चाहिँ धेरै अन्तर भएको छ।
2: जीएसटी अनि इन्कम ट्याक्सको जुन चाहिँ डिफरेन्स थियो त्यो हजुरले खुबै राम्रोसँगले हामीहरूलाई सम्झाइदिनु भयो, श्रोतागणले पनि सायद बुझ्नु भयो होला। र अन्तमा अब आज व्यवसायीहरू र आम मानिसहरूले व्यवसाय गर्न सहजीकरणले स्थानीय रूपमा के कति लाभान्वित भइरहेका छन् त त्यस विषयमा अशोकजी म तपाईँलायसोध्छु पहिला,
1: अब हेर्नुहोस्
2: पायलजीकोमा पनि आउँछु।
1: हेर्नु सबभन्दा ठुलो कुरो के छ, बिजनेस इन्ट्री र एक्जिटलाई यति सजिलो बनाइदिएको छ। इन्ट्री मिन्स बिजनेस सुरु गर्नु
2: कसरी,
1: र बिजनेस सुरु गर्दा गर्दा कोही बेला दिवालिया पनि हुन्छ, ब्याङ्करप्सी पनि हुन्छ, लोन लिएको हुन्छ, मान्छे डुबेको हुन्छ, र त्यस्तो अवस्थामा एक्जिटको लागि चाहिँ भारत सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा चाहिँ कर्पोरेट इन्सल्भेन्सी रिजोल्युसन प्रोसेस पनि गरिदिएको छ, र यसरी एउटा कोड पनि ल्याएको छ जुन कोडले कमसे कम तपाईँको ब्याङ्करप्सी कोड 2016 यसमा यदि तपाईँ ब्याङ्करप्ट हुनुभयो र कुनै कारणवश तपाईँ

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला बेलुकीको 10:30 भयो। यसको साथै आजको हाम्रो अधिवेशन यही पुरा गरिन्छ। भोलि बिहान 6:25 जाँदा हामी हजुरहरूको सेवामा अवश्य नै उपस्थित हुनेछौँ। तबसम्मलाई आज्ञा दिनुहोस्। शुभरात्रि। जय हिन्द।